0: त म क्यारु त आफै भन्दिनँ क्या
1: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाथखुट्टाको बाथ्रोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौं
4: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
5: सूचना
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पाइल्स जन्डिस ग्यास्ट्रिक वायुगोला बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586 56455
2: सूचना
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225 अरुवा सोना मनसुली चामल प्रति बोरा 1350 स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925 अरुवा मध्यम चामल प्रति बोरा 1350 चिनी प्रति किलो 95 कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
6: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लोपट्टि सुर्खेत सम्पर्क फोन नम्बर 0385212050 0385212755 मोबाइल नम्बर 98480502727
7: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिक्ट वाटर पनि आफै आउनुहुन्छ मेरो बाबाले सरल बत्ती हरेक दिन सफाउनुहुन्छ।
8: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
7: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
10: भर्ना खुल्यो
11: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
11: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
12: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
13: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
14: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
10: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
15: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
10: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
16: हामी कहाँ LG, सामसुङ, औरा, स्काईअर्थ कम्पनीका TV, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
10: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका TV, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, AC, वासिङ मेसिन र TV किस्ताबन्दीमा पनि उपलब्ध छन्।
16: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98-585-40-519 र 98-585-51-715। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
10: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
6: म पनि त्यही कामको लागि हिँडिरहेको छु के, भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
17: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
17: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
17: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 0383 590 872, सम्पर्क फोन नम्बर 0383 521 956 र मोबाइल 98 84 50 430।
6: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
18: एसई सक्यो, अब रमाइलो सुरु भयो।
19: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 मा प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
18: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
19: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
18: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
20: नेपाल टेलिकम, राष्ट्रको संचार।
21: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
22: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
23: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
24: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 7 गते आइतबार, सन 2026 जून 21 तारीक जेठ शुक्ल पक्षको सप्तमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको रूपन्देहीको बुटवल एफएम 94.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: रासोपाको प्रथम महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने, 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने।
0: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा बुझाए, 80 उद्योगमा काटिएको बिजुली अझै जोड़िएन।
1: शरीर स्वस्थ राख्न दैनिक 2 प्रकारका मौसमी फल खान विज्ञको सुझाव। बजारबाट किनेका फल आधा घण्टा सफा पानीमा भिजाएर वा राम्ररी पखालेर मात्र खान आग्रह।
4: जो स्वस्थ हुनुहुन्छ उहाँले चाहिँ दिनमा कम्तीमा नै 2 फलफूल खाने टार्गेट राख्न सकियो र त्यो फलफूल चाहिँ नि सफा र सुरक्षित ढंगले खानु पर्यो।
0: लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई। स्विजरल्याण्डमा आज अमेरिका र इरान बीच वार्ता हुँदै।
1: र जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डसले स्वीडेनलाई हरायो। कुराकाओ र इक्वेडर बीचको खेल चल्दै।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
9: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला शुरूमा, आजदेखि चितवनमा शुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन बारेको खबर। यो खबर आजका सबै जसो पत्र पत्रिकाले छापेका छन्। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 साल असारमा स्थापना भएको रासोपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। स्थापना भएको केही महिनापछिको चुनावमा 21 सीट सहित प्रतिनिधि सभामा चौथो दल रहेको रासपा छोटो समयमै अप्रत्याशित ढंगले झण्डै 2/3 मत ल्याउन सफल भएको हो। परम्परागत राजनैतिक दल र नेताहरूप्रति नागरिकमा रहेको असन्तुष्टिको फाइदा उठाउन सफल रासपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। रासपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा हुँदैछ। राजसपाका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटनमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा आमन्त्रित विभिन्न राजनीतिक दलका नेता लगायत पाहुनाले पनि उद्घाटन सत्रमा शुभकामना दिने कार्यक्रम छ। बन्द सत्र उद्योग संघ चितवनको सभाहालमा सञ्चालन गरिनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सभापतिलाई थप शक्तिशाली बनाउने भएको छ। सभापतिलाई थप शक्तिशाली बनाउँदै महाधिवेशनबाट विधान संशोधन गर्ने रासोपाको तयारी छ। पार्टीको केन्द्रीय समितिको आकार बढ़ाइएको छ। यससँगै 121 जनाको केन्द्रीय समिति रहेकोमा बढ़ाएर 151 पुर्याइने भएको छ। यसमध्ये 50 जना सभापतिले सिधै मनोनित गर्न सक्ने छन्। रासोपाको महाधिवेशनमा केन्द्रीय समिति चयनको लागि विद्युतीय मतदानको व्यवस्था गरिने भएको छ। अप्रत्याशित उदय, ऐतिहासिक जनमत, छोटो अवधिमै सत्ता अनि संकटका श्रृंखलाले रासोपाको चार वर्ष यात्रा नेपाली राजनीतिमा सबैभन्दा उतार चढ़ावको कथा बनेको छ। पहिलो महाधिवेशनको संघारमा उभिएको रासोपाका लागि सबैभन्दा ठूलो परीक्षा भनेको वैकल्पिक राजनीतिको दावीलाई संस्थागत गर्नु रहेको आजको कान्तिपुर दैनिकले छापेको छ। रासोपाको आजदेखि शुरू हुने पहिलो राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन हिजोदेखि नै उद्घाटन स्थल गेस्ट हाउस चौरमा चहल पहल बाक्लिएको छ। मंच निर्माण लगायत सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। पार्टीका सभापति लामिछाने र वरिष्ठ नेता शाहको तस्वीर सहितको महाधिवेशन लोगो अंकित बोर्ड उद्घाटन स्थलमा टाँगिएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आउँदो 26 मंगिरदेखि 28 काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। अस्ति नै हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको हो। तत्कालीन महामन्त्री धौल शमशेर राणाको समूह पार्टीबाट अलगिएपछि राप्रपाले महाधिवेशनको मिति तय गरेको हो। असोजभित्र प्रदेश अधिवेशन सकेर मंगिरमा महाधिवेशन गर्ने राप्रपाको निर्णय छ। आउँदो भदौ मसान्तभित्र जिल्ला अधिवेशन तथा 15-24 असोजसम्म सातै प्रदेशका अधिवेशन सम्पन्न गर्ने राप्रपाको तयारी छ। बालेन्द्र शाह नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले 100 दिन पूरा गर्ने लाग्दा दलहरू समीक्षामा जुटेका छन्। गणतन्त्रपछि पहिलो पटक एकल बहुमत सरकार बनाएको रासोपा सरकारको काममा प्रमुख विपक्षी दलहरूले सन्तुष्टि जनाउन सकेका छैनन्। सत्तारूढ रासोपा भने सरकारको काम सही गतिमा रहेको बताउँदै जनअपेक्षा बिर्सन नसक्ने दावी गर्दै आएको छ। प्रमुख विपक्षी कांग्रेस र राप्रपाले सरकारको प्रारम्भिक कामको समीक्षा गरेका छन्। कांग्रेसले सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने जनाएको छ। हिजो संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको काम कार्यवाहीको प्रारम्भिक समीक्षा गर्दै सदन मार्फत सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
0: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ भाड़ा बुझाएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 25 जेठमा सार्वजनिक सूचना मार्फत बक्यौता रहेको भाड़ा तिर्न 7 दिने म्याद दिएको थियो। त्यसपछि उद्योगीले धमाधम भाड़ा तिरिरहेको व्यवस्थापनका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। सरकारले सूचना निकाल्न साथ उद्योगीले भाड़ा सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेको तर्क गरेका थिए, तर पुरानो भाड़ाको दर र अन्य महसूल भने भुक्तानी गर्दै आएका थिए। नयाँ दरको भाड़ा तिर्न अटेर गर्ने उद्योगमा व्यवस्थापनले विद्युत लाइन काट्न थालेपछि उद्योगीले भुक्तानी पनि थालेको सूचना अधिकारी सोडारीले जानकारी दिनुभयो। बढ़ेको भाड़ादर अनुसार झण्डै 85 करोड़ रूपियाँ भाड़ा बक्यौता रहेको थियो। उद्योगीले तिर्न अटेर गरेपछि हामीले बिजुलीको लाइन काटे, उहाँले भन्नुभयो। अहिले बक्यौता भुक्तानी गर्ने र उद्योगको लाइन जोड्ने काम भइरहेको छ। यसबीचमा 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा असूल भएको पनि उहाँले बताउनुभयो। व्यवस्थापन लिमिटेडले 2075 औद्योगिक क्षेत्रभित्रको भाड़ा 700% वृद्धि गरेको थियो। ठूलो दरले भाड़ा दर वृद्धि गरेको भन्दै उद्योगीले विरोध गरेपछि विवाद उत्पन्न भएको र झण्डै 5 वर्षसम्म कायम हुँदा बक्यौता चुलिएको छ। बढ़ेको भाड़ा 2076 लागू गर्ने कि 2079 लागू गर्ने भन्ने विषयमा उद्योगी र व्यवस्थापन बीच विवाद भएको थियो। यो विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले 79 असारसम्म पुरानै भाड़ादर कायम गर्न र त्यसपछि मात्रै नयाँ भाड़ादर लागू गर्नुपर्ने गरी फैसला दिएको थियो। फैसला पुनरावलोकनका लागि व्यवस्थापन र औद्योगिक क्षेत्र उद्योग महासंघले छुट्टा छुट्टै निवेदन दिएका थिए, तर सर्वोच्चले गएको बिहिबारको इजलासले पुरानै आदेशलाई निरन्तरता दिँदै पुनरावलोकनको निवेदन अनुसार फैसला पुनरावलोकन नहुने आदेश दिएको थियो। यो आदेशपछि वर्षौंदेखिको विवाद टुंगिएको छ। यसैबीच व्यवस्थापनले गएको बुधबारदेखि भाड़ा बक्यौता नबुझाउने उद्योगमा विद्युत लाइन काट्न शुरू गरेको छ। त्यसैता 180 वटा उद्योगमा लाइन काटिएको औद्योगिक क्षेत्र उद्योग महासंघको तथ्याङ्क छ। झण्डै 80 वटा उद्योगमा भने अझै बिजुलीको लाइन जोड़िएको छैन। नयाँ पत्रिका दैनिकले खबर छापेको छ। काया कैरनमा शरीर स्वस्थ राख्न दैनिक दुई प्रकारको मौसमी फल खान विज्ञको सुझाव बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Ooh, it's a celebration. It's a goal.
2: It's a goal. हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट. मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक. वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी उही सेलिब्रेसन हरेक गरी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Celebration. It's a goal.
2: Himsa goal.

0: हिमसा फर अ कम्प्लीट होम।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राजसोपाको प्रथम महाधिवेशन आजदेखि सभापति लामी छानेर वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गर्ने 19 पदाधिकारीसहित 158 केन्द्रीय समिति चयन हुने सरकारको 100 दिनको समीक्षा गर्दै प्रतिपक्षी दल औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा बुझा 80 उद्योगमा काटिएको बिजुली अझै जोडिएन लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सरकारले बढ़ी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातलाई प्राथमिकता दिने भएको छ। नेपालको भौगोलिक अवस्थिति र कमजोर पूर्वाधारका कारण निर्यात लागत बढ़दै गएपछि सरकारले बढ़ी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातमा जोड़ दिन लागेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्दै तुलनात्मक रूपमा बढ़ी मूल्य र न्यून आयतन भएका वस्तुको निर्यात प्रवर्धनका लागि भौगोलिक सांकेतिकरण, अर्गानिक प्रमाणीकरण र गुणस्तर प्रमाणीकरणका कार्यहरूमा सहजीकरण तथा प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अघि सारेको हो। बढ़ी मूल्य र न्यून आयतन भएका थप वस्तुको पहिचान एवं प्राथमिकीकरण गर्ने कार्ययोजनामा उल्लेख छ। कार्ययोजना उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले गएको बिहिबार स्वीकृत गरिसक्नु भएको छ। आजको कारोबार दैनिकमा खबर छ।
1: अहिले आँप, लिची, आरू, आल्चा, भुइँकटर, खरबुजा लगायतका धेरै मौसमी फलको सिजन हो। राता, पहेला, हरिया फल बोटभरी र बजार पसलहरूमा पाइन्छ। गर्मी अत्यधिक हुने र यसबेला पाइने मौसमी फलफूल रसिला हुने भएकोले खपत धेरै हुन्छ। कतिपयले बोटमै गएर खाने गर्छन् भने अरू धेरैले किनेर खान्छन्। तर मौसमी फलफूल धेरै खाएमा स्वास्थ्यमा समस्या हुने पोषणविदहरू बताउँछन्। साथी महेश गेवालीले मौसमी फलफूलका फाइदा र कसरी खाने भनेर पोषणविद प्रकृति विष्टसँग कुराकानी गर्नुभएको छ।
3: फलफूल खाँदा चाहिँ जहिले पनि मौसम अनुसारको फलफूल खानु पर्यो। पोषक तत्वहरू छ, जस्तै भिटामिनहरू भयो, खनिज पदार्थ, त्यसबाट पाउने रेसाहरू चाहिँ नि उचित मात्रामा पाउँछौँ। तर यदि बेमौसमी फलफूल खाँदा चाहिँ त्यसलाई लामो समयसँग भण्डारण गरेर राखेको हुनाले गर्दा त्यसमा अरू केमिकलहरू प्रयोग भए हुन सक्छ र त्यसको न्युट्रियन्ट्सहरू जुन पोषक तत्वहरू चाहिँ हामीले सही रूपमा चाहिँ शरीरमा पाउँदैनौँ। त्यही भएर पोषक तत्व पूर्ण रूपमा पाउनको लागि चाहिँ हामीले मौसम अनुसारकै फलफूलहरू चाहिँ खानुपर्छ। यो समयमा पाउने फलफूल भनेको हाम्रो आँप र केरा पनि पाइन्छ, लिची र आरू र आलु पखडाहरू अहिलेको मौसममा अत्याधिक रूपमा बजारमा पाइरहेको फलफूलहरू भयो। यी सबै फलफूलहरूमा चाहिँ भिटामिन ए, स्पेसली आँपमा चाहिँ भिटामिन ए, अरू फलफूलमा भिटामिन सी चाहिँ एकदम राम्रो मात्रामा पाइन्छ। भिटामिन सी भन्ने बित्तिकै यसले चाहिँ हामीलाई रोगसँग लड्नबाट तागत दिन्छ, भनौँ न एउटा मजबुती दिन्छ। र अब यो समय भनेको फेरि सिजन चेन्जले गर्दा भाइरल ज्वरो आउने, रुगाखोकी धेरैले हुने समय हो। त्यही भएर हामीले सिजनल फलफूल खायौँ छिटै इन्फेक्सन हुनबाट पनि जोगिन सकिन्छ।
1: कति मात्रामा खाँदाखेरि चाहिँ ठिक हुन्छ?
3: हामीले अन्तर्राष्ट्रिय गाइडलाइनहरू हेर्यौँ भने चाहिँ नि दिनमा 2-3 मात्रा, भनौँ न 3 मात्राको फलफूल चाहिँ दिल्ली सबैले खानुपर्छ भनेर अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने यति नै खानुपर्छ भनेर नेपालको छुट्टै गाइडलाइन चाहिँ छैन। हाम्रो छिमेकी देश इन्डियाको गाइडलाइन हेर्ने हो भने चाहिँ त्यहाँको नयाँ अहिले रिभाइज भएको गाइडलाइनले चाहिँ फेरि दिनको 1 सर्भिङ चाहिँ कम्तीमा पनि सबैले दिनको 1 मात्रा फलफूल चाहिँ खानु भनिन्छ। तब 1-2 अब यसलाई मर्ज गर्दा चाहिँ 1-2 वटा ठिक्क मध्यम खालको फलफूल विभिन्न प्रकारको जुन पनि हुन सक्छ 1-2 फलफूल चाहिँ हामीले अनिवार्य खानुपर्छ, हाम्रो दैनिक खानपिनमा समावेश गर्नुपर्छ भनेर बुझिन्छ। स्याउको कुरा गर्ने, एक मध्यम स्याउ भनेको 150-200 ग्रामको एउटा सर्भिङ हुन्छ। आँपको पनि अब विभिन्न रोग अनुसार पनि हामीले फरक छुट्याउनु पर्छ कि। अब सामान्य मान्छे छ भने त उसले 200-250 ग्रामको 2 फलफूल खाँदा केही फरक परेन, तर उसलाई दीर्घ रोगहरू छ, मधुमेह छ, मृगौला सम्बन्धी रोगहरू छ भने चाहिँ बल्ल उसले मात्राहरू घटाउनु पर्छ। त्यस्तो मान्छेहरूलाई चाहिँ आँपको एउटा सर्भिङ भनेको उसले कन्ट्रोल छ भने अलिक बढी खान मिल्यो, कन्ट्रोलमा छैन भने दिनको 100 ग्राम भन्दा बढी आँप खान मिल्दैन उसले। त्यही भएर यो चाहिँ मान्छे अनुसार फरक पर्छ।
1: विशेष गरी मान्छेको स्वास्थ्य अवस्था कस्तो छ, कोही व्यक्तिलाई मधुमेह भएको छ भने ती व्यक्तिहरूले चाहिँ धेरै खानु भएन, ठिक्क मात्रामा अड्कलेर खानु पर्यो, त्यो कुरामा चाहिँ ध्यान दिनु पर्यो।
3: हजुर, र सबै फलफूल समावेश गर्न सके राम्रो। मधुमेह छ भनेर फलफूल नै बार्नु पर्छ भनेर चाहिँ छैन, कुनै पनि रेकमेन्डेसन त्यस्तो छैन।
1: बजारमा जति पनि बेच्न राखिएका फलफूल हुन्छन् अनि त्यो फलफूलमा चाहिँ पकाउनको लागि होस् वा अरू अलि लामो समय टिकाउनको लागि होस् त्यसमा चाहिँ विषादी प्रयोग गरिएको भन्ने कुराहरू समाचारमा पनि आइरहेको हुन्छ। यो विषादीको जोखिम चाहिँ कतिको हुन्छ यो बेला फलफूलहरूमा र त्यसलाई चाहिँ कम गर्न उपभोक्ताले चाहिँ के गर्नुपर्छ?
3: विषादीको जोखिम त सबै नै मौसममा प्रायः बढी नै हुन्छ। अब यो समयमा चाहिँ विषादीको साथसाथै

0: सरसफाईको पनि जोखिम हुन्छ, किनभने पानी परिरहेको हुन्छ, कस्तो ठाउँमा उनले फलफुलहरू बेचिरहेको छ त्यो ठाउँमा सरसफाई पनि राम्रो नहुन सक्छ वर्षातको कारणले गर्दा। त्यही भएर अब हामीले खानेकुरा खाँदा चाहिँ पोषणयुक्तलाई मात्रै नसोच्ने, त्यो सफा र सुरक्षित छ कि छैन हेर्ने, विषादीलाई घटाउन के गर्न सकिन्छ अथवा त्यसमा युज हुने केमिकल रसायनहरूलाई घटाउन के गर्न सकिन्छ भनेर जुनसुकै फलफुल हो जुनसुकै फलफुललाई पनि हामीले खानुभन्दा 20-30 मिनट अगाडि चाहिँ पानीमा भिजाएर मात्रै खायौँ भने पनि त्यसले चाहिँ केही हदसम्म त्यसमा भएको रसायनहरूलाई चाहिँ बाहिर निकाल्नलाई मद्दत गर्छ। जो स्वास्थ्य हुनुहुन्छ उहाँले चाहिँ दिनमा कम्तीमा नै 2 फलफुल खाने टार्गेट राख्न सकियो र त्यो फलफुल चाहिँ नि सफा र सुरक्षित ढंगले खानु पर्यो, त्यसलाई राम्रोसँग बगेको पानीमा पखालेर अथवा भिजाएर हुन्छ र सुरक्षित ठाउँमा भण्डारण गरेर चाहिँ उहाँले खानुभयो भने बढ़ी मात्रामा लाभ दिन सक्नुहुन्छ।
1: उहाँ हुनुहुन्थ्यो पोषणविद प्रकृति विष्ट। फेरि पनि खबरकै सिलसिला, नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जल विद्युत तथा सौर्य विद्युत आयोजनाको प्रगति विवरण पेश गर्न प्रवर्धक कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले प्रवर्धक कम्पनीहरूसँग गरिएको विद्युत खरिद बिक्री सम्झौता अर्थात पीपीए अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र विवरण बुझाउन सूचना निकालेको हो। प्राधिकरणले यस सम्बन्धी सूचना हिजो निकालेको हो। आयोजना प्रगति प्रतिवेदन उपलब्ध गराउनुपर्ने हुन्छ। विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई अहिले निर्माणाधीन अवस्थामा रहेका सम्पूर्ण आयोजनाका प्रवर्धक कम्पनीहरूलाई 7 दिनभित्र प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको हो। प्रगति प्रतिवेदनको ढाँचा सम्बन्धित विभागबाट उपलब्ध गराइने उल्लेख छ। तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभएमा पीपीए अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी समेत विद्युत प्राधिकरणले दिएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।

0: you?
1: Extreme energy drink.
2: SE सक्यो, अब रमाइलो सुरु भयो.
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस.
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस.
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्.
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार.
5: सामाजिक सञ्जाल प्रयोगमा सचेतना अपनाऊ.
6: सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ. अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ. सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ. आफूले प्रवाह गरेको सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौ. आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ.
7: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत.
8: सरकारले 2077 यो सड़क निर्माणलाई उच्च प्राथमिकतामा राख्दै आएको दावी गरे पनि बजेट विनियोजनमा कञ्जुस्याई गर्दै आएको स्थानीयको गुनासो छ. भाषणमा प्राथमिकता दिने र विनियोजनमा कञ्जुस्याई गर्ने क्रम यो पटक पनि नरोकिएको स्थानीयले बताएका छन्. ब्यास गाउँपालिकाका स्थानीय हरकसिंह विष्ट भन्नुहुन्छ, हरेक वर्ष टिंकर सड़कलाई उच्च प्राथमिकता दिएको सुनिन्छ तर बजेट हेर्दा त्यस्तो देखिँदैन, सरकारको बोली र व्यवहार मिलेको छैन. जेठ 15 प्रस्तुत संघीय सरकारको आउँदो आर्थिक वर्षको बजेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले टिंकर सड़कको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे पनि रकम खुलाउनु भएको थिएन. बजेट वितरण विवरण सार्वजनिक हुँदा यो सड़कका लागि 12 करोड़ 99 लाख रूपियाँ पूँजीगत र 36 लाख रूपियाँ चालू खर्च विनियोजन भएको पाइएको छ. स्थानीय तहका जनप्रतिनिधिले भने आउँदो आर्थिक वर्ष कम्तीमा 30 देखि 35 करोड़ बजेटको अपेक्षा गरेका थिए. यसपटकको बजेटले पनि सीमावासीलाई निराश बनाएको ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो. सरकारले आर्थिक वर्ष 2077-78 महाकाली करिडोर अन्तर्गतको तुषारपानी टिंकर भन्ज्याङसम्मको 79 किलोमिटर सड़क निर्माणको जिम्मा सेनालाई दिएको थियो. सेनाले 10 वर्षभित्र ट्र्याक खोल्ने र स्तरोन्नति सकेर सड़क विभागलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको थियो तर बजेट र स्रोत साधनको अभावका कारण अहिलेसम्म झण्डै 17.5 किलोमिटर मात्रै ट्र्याक खुलेको छ भने केही खण्डमा स्तरोन्नति भएको छ. नेपाली सेनाका अनुसार कुल आयोजनाको प्रगति 22.15% मात्रै पुगेको छ. टिंकर नाकासम्म सड़क पुर्याउन अझै 59.2 किलोमिटर ट्र्याक खोल्न बाँकी छ. टिंकर सड़क भाषणमा प्राथमिकता, बजेटमा कञ्जुस्याई, कान्तिपुर दैनिकमा खबर छ.
7: अब विदेशको खबर. लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा इरानले समुद्री जलमार्ग हर्मुज फेरि बन्द गरेको जनाएको छ तर अमेरिकी सेनाले यसलाई स्वीकार गर्दै जहाजहरूको आवागमन सामान्य रूपमा नै भइरहेको दावी गरेको छ. इरानी सेनाले अमेरिका इरानबीच युद्ध अन्त्यका लागि भएका सम्झौताको उल्लंघन भएको आरोप लगाएको हो. सम्झौता अनुसार जलमार्ग पुनः संचालनमा ल्याउने सहमति भएको थियो. बीबीसीका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज आइतबार स्विजरल्याण्डमा हुने अमेरिका इरान वार्ताका लागि त्यसतर्फ जानुभएको छ. उता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेहीले अन्य पक्षले सम्झौता अनुसार प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो. यसअघि अमेरिका र इरानका राष्ट्रपतिबीच युद्ध अन्त्य तथा लेबनानमा तत्काल युद्धविराम लागू गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौता भएको थियो. सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा रोक्ने उल्लेख गरिएको छ. विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा दैनिक झण्डै 2 करोड़ ब्यारेल तेल तथा अन्य पेट्रोलियम पदार्थ ओसार पसार हुने गरेको अमेरिकी ऊर्जा सूचना प्रशासनको अनुमान छ. विश्वव्यापी तेल र ग्यास व्यापारको झण्डै 20% हिस्सा यही मार्गबाट हुने भएकोले त्यहाँ अवरोध भइरहँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पर्ने विश्लेषण गरिएको छ.
8: अब खेल खबर फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा जर्मनी र नेदरल्याण्डसले जीत निकालेका छन्। आइवरी कोष्टलाई 2-1 पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि 5-1 गोलको फराकिलो जीत निकाल्दै नेदरल्याण्डस समूहको शीर्ष स्थानमा उक्लिएको छ। समूह अन्तर्गत क्यानाडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइवरी कोष्टलाई 2-1 गोल अन्तरले पराजित गर्यो। खेलको 30 मिनटमा कप्तान फ्रान्केसले गोल गर्दै आइवरी कोष्टलाई अग्रता दिलाएका थिए, तर दोस्रो हाफमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्ढाबले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जीत निकालेको हो। डेनिस उन्ढाबले 68 मिनटमा र इन्जुरी समयको 4 मिनटमा गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जीत दिलाएका छन्। जीतसँगै जर्मनीले 2 खेलबाट 6 अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ। आइवरी कोष्ट 3 अंकसहित दोस्रो स्थानमा रहेको छ। समूह एफ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 गोल अन्तरले जीत हासिल गर्यो। नेदरल्याण्डसका लागि ब्रायन ब्रोबीले खेल अर्को गोल थपे भने 54 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता 4-0 बनाएका थिए। स्वीडेनका एन्थोनी एलाङ्गाले गोल फर्काए पनि खेलको 89 मिनटमा क्रिसेन्सियो सबरभिलले गोल गर्दै नेदरल्याण्डसको जीत सुनिश्चित गरे। अहिले कुराकाउ र इक्वेडर बीचको खेल चलिरहेको छ। 41 मिनटसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्। आज बिहान 9:45 मेक्सिकोमा ट्युनिसिया र जापान खेल्नेछन्।
7: अब केही खबर संक्षेपमा। गैरातीदेखि गण्डकी प्रदेश पूर्वका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलोसम्म वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशदेखि पूर्वका पराई भागमा वर्षा भएको हो। मनसूनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रका ठाउँमा दिउँसो पनि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई आवश्यक सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन्। यद्यपि लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायम रहने अनुमान छ।
8: वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो शुभसाइटमा देखाइएको छ। झण्डै 1600 वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छेन्द्रनाथको रथयात्रामा हिजो राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल जावलाखेलमा आयोजित भोटो जात्रामा सरेको हुनुभए भोटो जात्रा अवलोकन गर्नु भएको छ। भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसाई प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट

0: व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो।
1: ललितपुर जावला खेलमा रहेको सदर चिड़ियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिड़ियाखाना प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको हो। कोषको अध्यक्ष समेत रहेकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई अस्ति शुक्रबार चिड़ियाखाना प्रमुखको पदबाट हटाएर केन्द्रीय कार्यालयमा तानेको हो। काया कैरनमा अब पालो उखानको।
0: हलुङ्गो भाँडो चाँडै तात्छ चाँडै सेलाउँछ।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
0: राज्यसभाको प्रथम महाधिवेशन आजदेखि। सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने।
1: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा बुझाए। 80 उद्योगमा काटिएको बिजुली अझै जोड़िएन।
0: शरीर स्वस्थ राख्न दैनिक दुई प्रकारका मौसमी फल खान विज्ञको सुझाव। बजारबाट किनेका फल आधा घण्टा सफा पानीमा भिजाएर वा राम्ररी पखालेर मात्र खान आग्रह।
1: लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई। स्विजरल्याण्डमा आज अमेरिका र इरान बीच वार्ता हुँदै।
0: र जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डसले स्वीडेनलाई हरायो। कुराकाउ र इक्वेडर बीचको खेल चल्दै।
1: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पुरानो कार्टुन। यहाँ एकजना मन्त्री बाटोमा हिँडिरहेका छन्। उनको छेवैमा सहकारीका पीड़ित जस्ता एकजना व्यक्ति माग्ने थाङ्ने अवस्थामा हात थाप्दैछन्। उनलाई मन्त्रीले फुत्त पैसाको बिटो झिकेर दिँदै गर्दा मन्त्रीका सहयोगी जस्ता देखिने व्यक्तिले भन्दैछन्, ऊ सहकारी पीड़ितले पैसा दिनु पर्दैन मन्त्रीज्यू, आश्वासन मात्रै दिए पुग्छ क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौ। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: मूल्य वृद्धिले उपभोक्ताहरूलाई समस्या, खाद्यान्न ढुवानी पनि प्रभावित।
1: सुर्खेतको भेरगंगा नगरपालिका साथमा माटोको डिस्कोले पुरेर एकजना महिलाको मृत्यु। पञ्चपुरीमा पौडी खेल्न क्रममा एकजनाको डुबेर मृत्यु।
0: जाजरकोटमा भूकम्प गएको करिब 29 महिना भइसक्दा पनि आवास निर्माणमा व्यवस्था भएको पीड़ितहरूको गुनासो। पुननिर्माणको काम तत्काल थाल्न माग।
1: र फिफा विश्वकप फुटबलमा जर्मनी र नेदरल्याण्डसको जित। आजै बिहान 9:45 ट्युनिसिया र जापान खेल्दै।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट। डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, संवाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगरमा रहेको खाद्य गोदाममा अत्यावश्यक दैनिक उपभोग्य वस्तु भरिभराउ रहेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइसँगै खाद्यान्न ढुवानीको जिम्मेवारी पाएका ढुवानीकर्ताले भाड़ा महँगो हुन भन्दै ढुवानी रोकेपछि खाद्यान्न प्रदेश कार्यालयमा थन्किएको छ। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ढुवानी भाड़ा महँगो भएका कारण देखाउँदै खाद्यान्न ढुवानी कार्य प्रभावित भइरहेको प्रादेशिक कार्यालयका प्रमुख केशव राज बुढाले बताउनु भएको छ। भाड़ाका सम्बन्धमा मुख्य मूल्य समायोजन नभएको भन्दै ढुवानीको काम रोकेको उहाँले बताउनु भएको छ। सुर्खेतबाट कर्णालीका 10 जिल्लामा खाद्यान्न ढुवानी हुँदै आएको छ। हिमाली जिल्लामा चिसो मौसममा हिउँले बाटो अवरूद्ध हुने भएकाले यो समय पालिकासँग कम्पनीले सम्झौता गरेर खाद्यान्न ढुवानीको काम तीव्रताका साथ गर्नुपर्नेमा त्यो कार्य प्रभावित भएको छ। मूल्यवृद्धि भएसँगै त्यस क्षेत्रमा 30% मात्र खाद्यान्न ढुवानी भएको छ।
0: सुर्खेतको भेरीगंगा नगरपालिका साथमा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका साथका निर्मला विकको घर पोत्ने माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटना बारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। यस्तै सुर्खेत वीरेन्द्रनगर नगरपालिका घण्टाघर नजिकै सडे गलेको अवस्थामा नवजात शिशु फेला परेको छ। प्रहरीका अनुसार वीरेन्द्रनगर छ घण्टाघर नजिकै कम्पाउण्डभित्र देवालको छेउमा राखिएको अवस्थामा सडे गलेको अन्दाजी 9-10 महिनाको नवजात शिशु फेला परेको जनाएको छ। यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
1: सुर्खेतको पश्चिममा पर्ने जाजुरा दहमा पौडी खेल्ने क्रममा एकजनाको डुबेर मृत्यु भएको छ। दैलेखको गुराँस गाउँपालिका घर भएका रमेश पुन मगरको सुर्खेत मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। वीरेन्द्रनगरको एक ग्रिल उद्योगमा काम गर्ने रमेश साथीहरूसँग घुम्नका लागि दहताल पुगेको प्रहरीले जनाएको छ। उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बाबेचोरका प्रमुख उपेन्द्र साईको नेतृत्वमा टोली खटिएको थियो। हिजो साँझ मात्रै उनको सब फेला परेको हो।
0: यस्तै बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर 1 जनक नगरमा कर्णाली नदीमा अस्थायी बाँध बाँध्न गएका एकजना डुबेर बेपत्ता भएका छन्। नहरमा पानी ल्याउनका लागि बाँध बाँध्न गएका राजापुर नगरपालिका वडा नम्बर 4 शान्तिपुरका 16 वर्षीय नारायण चौधरी पानीमा डुबेर बेपत्ता हुनुभएको हो। खोजीका लागि स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको उद्धार टोली परिचालन भएको इलाका प्रहरी कार्यालय पातभाराका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले बताउनुभयो। कर्णाली नदीमा वर्षिनी अस्थायी बाँध बाँध्नका लागि किसानहरू जोखिमपूर्ण रूपमा जाने गर्दछन्। अस्थायी बाँध बाँध्ने क्रममा वर्षिनी यस्ता घटना भएका भन्दै स्थानीयले सिंचाई व्यवस्थापन आयोजनाले नै अस्थायी बाँध बाँधेर नहरमा पानी पुर्याउनु पर्ने माग गरेका छन्।
1: कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा एक व्यक्तिको आफ्नै श्रीमती र छोराले हत्या गरेको खुलेको छ। कालीकोट प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका नम्बर 9 बस्ने 48 वर्षीय सूर्य बहादुर साईको श्रीमती र छोराले हत्या गरेको खुलेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटले प्रेस विज्ञप्ति जारी गरी साईलाई उनकै 18 वर्षीय छोरा रूपेश र 41 वर्षीय श्रीमती राजकला साईले टाउकोमा ढुंगाले हानेर मारेको जनाएको छ। घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आरोपमा प्रहरीले साईका श्रीमती र छोरा दुवैजनालाई पक्राउ गरेको छ। पक्राउ परेका आमा छोरालाई जिल्ला अदालत कालीकोटबाट 7 दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गणेश किमालीले बताउनुभयो। गत जेठ 27 गते सानी त्रिवेणी गाउँपालिका वडा नम्बर 9 स्थित सुपे चौरमा मृत अवस्थामा भेटिनु भएको थियो। उनीहरूले प्रहरी समक्ष ढुंगाले हानेको स्वीकार गरेर बयान दिएको प्रहरीले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
1: सूचना।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो।
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0383524114, मोबाइल 9858551960 र 97678484566।
1: सूचना।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले मूल्य वृद्धिले नागरिकहरूलाई समस्या, खाद्यान्न ढुवानी समेत प्रभावित, सुर्खेतको भेरीगंगा नगरपालिका साथमा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु, पञ्चपुरीमा पौडी खेल्ने क्रममा एकजनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। जाजरकोटमा भूकम्प गएको करिब 29 महिना भइसक्दा पनि आवास निर्माणमा सरोकारवाला निकायले व्यवस्था गरेपछि पीड़ित निराश बनेका छन्। भूकम्पबाट आवासविहीन भएका सर्वसाधारणहरू सरकारले दिएको 50,000 रूपियाँ अनुदानमा अस्थायी आवासमा बस्दै आएका थिए। 29 महिना पुग्ने लाग्दा पनि सरकारले सुरक्षित आवासको व्यवस्था नगर्दा स्थानीय चिन्तामा परेका छन्। वर्षातको मौसममा त्यहाँको जनजीवन कष्टकर हुने गर्दछ। बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले सरकारले पुननिर्माणका लागि क्षतिको यकिन विवरण आकलन डीडीए गर्न आएका प्राविधिकले त्रुटि गरेपछि समस्या भएको बताउनुभयो। सरकारले डीडीएमा खटाएका प्राविधिकले वास्तविक तथ्याङ्क संकलन गर्दा पुननिर्माण अलमलमा परेको छ। एकै प्रकृतिको एउटा पुननिर्माणमा पर्ने अर्को नपरेको भन्दै पीड़ितले भने विरोध गरेका छन्। प्रमुख जिल्लाधिकारी खडानन्द अधिकारीले भूकम्पले घरवासविहीन भएका जनताका निजी आवास निर्माणका लागि स्थानीय तहबाट आएका फाइलको अन्तिम रूप दिन सरकारले 8 प्राविधिक टोली खटाएको बताउनुभयो। सरकारले 6 जाजरकोट, 2 रुकुम पश्चिममा प्राविधिक टोली समेत खटाएको छ। धेरै नगरपालिका 1, 3, र 11 लाभ गराएको फाइल जाँचको काम सकेर 8 नम्बर ओडा र नलगाड नगरपालिका 1 पनि काम शुरू भएको छ। भेरी र नलगाड नगरपालिकामा 500 बढ़ी सेवा गराएका फाइल जाँच भएको छ। नलगाड नगरपालिकाले लाभ गराईसँग सम्झौता समेत गरेको छैन। भेरी नगरपालिका 3 97 मध्ये 78 पुननिर्माणमा पर्न योग्य देखिएको प्राविधिक टोलीले पेश गरेको छ। प्रमुख जिल्लाधिकारीले पुननिर्माणका लागि सम्झौता गरेका 641 मध्ये 258 जनाले प्रक्रिया पूरा गरेको बताउनु भएको छ।
0: यस्तै भेरी नगरपालिका र नलगाड नगरपालिका 11,000 भन्दा बढ़ी लाभ गराएका कागजात जारी गरी असार 15 गतेसम्म पुननिर्माणको काम अघि बढ़ाउन प्राविधिकहरूलाई निर्देशन दिइएको जनाइएको छ। नलगाड नगरपालिका 1 कल्पना परियारले दिउँसो टिनको छानाभित्र पस्न नसकी दिनभर रूखको छहारीमा बसी बेलुका मात्र भित्र पस्ने गरिएको बताउनुभयो। बर्खायाम लागेकाले अस्थायी आवासमा कसरी बस्ने भन्ने उहाँको चिन्ता छ। अस्थायी आवासको बसाई जोखिमपूर्ण भएपछि केही पीड़ितले लघुवित्तबाट महँगो कर्जा लिएर घर बनाउन थालेका छन्। स्थानीय तहले भूकम्पपछि तत्काल 48,000 लाभग्राही कायम गरे पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको डीडीए रिपोर्टमा 14,245 पुननिर्माण, 12,744 प्रबलीकरणको प्रतिवेदन सार्वजनिक गरिएको छ। डीडीएमा त्रुटि भएपछि पीड़ितले पुनः डीडीए गर्न माग गरेका छन्।
1: द्वन्द्व पीड़ित महिलाहरूले संकर्मकालीन न्याय प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राख्दै सत्य, न्याय, परिपूर्ण र आत्मसम्मानको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जाल ट्रुथ डकुमेन्ट नेशनल नेटवर्कको अगुवाईमा द्वन्द पीड़ित महिला तथा मानवाधिकार कर्मीहरूले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै पीड़ित मैत्री प्रभावकारी संक्रमणकालीन न्याय प्रक्रिया अगाडि बढ़ाउन आग्रह गरेका हुन्। ज्ञापन पत्रमा नेपालमा 1 लामो सशस्त्र द्वन्द सकिएर विस्तृत शान्ति सम्झौता भएको झण्डै 2 पुग्न लाग्दा पनि द्वन्द पीड़ितहरूले न्याय सत्य न्याय परिपूरण र प्रस्थापनाको अनुभूति गर्न नसकेको उल्लेख गरिएको छ।
0: दैलेखमा 39 सामुदायिक विद्यालयका शिक्षक लगायत अन्य सहयोगीले लामो समयदेखि तलब नपाएको भन्दै विद्यालय बन्द गरेर धरनामा उत्रिएका छन्। दैलेखको ठाँटीकाँत गाउँपालिकाको विद्यालयमा कार्यरत पालिका अनुदान शिक्षक, बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी तथा कार्यालय सहयोगी गरी 96 जनाले तलब पाएका छैनन्। पालिकाले करिब 2,85,78,000 रूपियाँ तलब शिक्षकलाई दिन बाँकी रहेको जनाएको छ। संयुक्त शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समिति शिक्षकले 11 महिनादेखि, बाल विकास सहजकर्ताले 14 महिनादेखि र विद्यालय कर्मचारीले 19 महिनादेखि तलब नपाएको जनाएको छ। बारम्बार सम्बन्धित निकायको ध्यान आकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरूको गुनासो छ। गाउँपालिकाले विभिन्न समयमा तलब भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नभएको ठाटीकाँत गाउँपालिका अनुदान संघर्ष समितिका अध्यक्ष कमल कुमार खत्रीले बताउनुभयो। उहाँले माग पूरा नभएसम्म समितिले विद्यालयको पठन पाठन प्रभावित बनाउने, शिक्षा शाखासहित गाउँपालिकाका विभिन्न प्रशासनिक कार्यालयमा तालाबन्दी गर्ने तथा आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गरेको बताउनुभयो। उहाँले समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने पनि बताउनु भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नेत्रबहादुर थापाले शिक्षक तथा कर्मचारीहरूले तलब भुक्तानीका लागि पहल भइरहेको बताउनु भएको छ। 2 महिनाको भुक्तानी दिने निर्णय भए पनि शिक्षकले सबै तलब पाउने पर्ने माग गरेपछि समस्या भएको उहाँको भनाई छ। विद्यालय बन्द हुँदा सयौं विद्यार्थीहरूको पढ़ाई प्रभावित भएको छ भने अभिभावक र सरकारवालाहरूले पनि समस्या छिटो समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्। संघर्ष समितिले शिक्षक, कर्मचारी तथा बाल विकास सहजकर्ताको श्रमको सम्मान गर्दै तत्काल तलब भुक्तानीको व्यवस्था गर्न माग गरेको पनि उहाँले बताउनु भएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिले पनि अर्को छोटो विश्राम।
6: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुडा र हिपको प्रत्यारोपण सेवा,
7: घुडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
6: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
7: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
6: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081538150 र 081535151।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
8: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरूवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्निरेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: मलाई त कस्तो भोक लाग्छ तिगराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
9: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सूचना
2: विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए संसार

0: मा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेसरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। आवश्यक कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणिक प्रतिलिपि, विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि, शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
1: शिक्षा युवा तथा खेलकुद शाखा, वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर, सुर्खेत।
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: रेडियो भेरी एफएम।
4: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, अत्याधिक गर्मी बढ़दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले यही असार 8 गतेदेखि लागू हुने गरी 19 गतेसम्म गर्मी तथा विदा एकमुष्ट मिलाएर विदा दिने निर्णय भएको बताउनुभयो। यो विदा विद्यालयको वार्षिक विदाबाट कट्टा हुने जनाइएको छ। पछिल्ला दिनमा अत्याधिक गर्मीका कारण विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्न कठिनाई हुन थालेपछि बालबालिकाको स्वास्थ्य र सुरक्षामा ध्यान राख्दै विभिन्न विदा मिलान गरी विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत बमको भनाई छ। नगरपालिकाले मौसमको अवस्था सामान्य भएपछि पूर्व निर्धारित तालिका अनुसार नै विद्यालय सञ्चालन गरिने जनाएको छ।
1: भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा इरानले समुद्री मार्ग हर्मुज फेरि बन्द गरेको जनाएको छ। तर अमेरिकी सेनाले यसलाई अस्वीकार गर्दै जहाजहरूको आवागमन सामान्य रूपमा भइरहेको दावी गरेको छ। इरानी सेनाले अमेरिका इरानबीच युद्ध अन्त्यका लागि भएको सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ। सम्झौता अनुसार जलमार्ग पुनः संचालनमा ल्याउने सहमति भएको थियो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डमा प्रवक्ता टिम हकिन्सले जलमार्गमा व्यापारिक जहाजहरूको आवागमन जारी रहेको र अमेरिकी सेनाले परिस्थितिको निगरानी भइरहेको गरिरहेको बताउनु भएको छ। बीबीसीका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विजरल्याण्डमा हुने अमेरिका इरान वार्ताका लागि त्यसतर्फ जानुभएको छ। उता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेहीले अन्य पक्षले सम्झौता अनुसार प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनु भएको छ। यसअघि अमेरिका र इरानका राष्ट्रपति बीच युद्ध अन्त्य तथा लेबनानमा तत्काल युद्ध विराम लागू गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौता भएको थियो। सम्झौतामा लेबनान सहित सबै मोर्चामा सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा रोक्ने उल्लेख गरिएको छ।
4: भेरी खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा जर्मनी र नेदरल्याण्डसले जीत निकालेका छन्। आइभरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि 5-1 फराकिलो जीत निकाल्दै नेदरल्याण्डस समूहको शीर्ष स्थानमा उक्लिएको छ। समूह ई अन्तर्गत क्यानाडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गर्यो। खेलको 30 मिनटमा कप्तान फ्रांक केसीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाउनु भएको थियो, तर दोस्रो हाफमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्डाबले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जित निकालेको हो। डेनिस उन्डाबले 68 मिनटमा र इन्जुरी समयको 4 मिनटमा गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जित दिलाउनुभयो। यो जितसँगै जर्मनीले 2 खेलबाट 6 अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ। आइभरी कोस्ट 3 अंकसहित दोस्रो स्थानमा रहेको छ। समूह एफ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 गोल अन्तरले जित हासिल गर्यो। नेदरल्याण्डसका लागि ब्रायन बबरीले खेलको 6 र 17 मिनटमा गोल गर्नुभयो। दोस्रो हाफको शुरूमै कोडी गम्पोले अर्को गोल थप्नुभयो भने 54 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता 4-0 बनाउनुभयो। स्वीडेनका एन्थोनी एलाङ्गाले एक गोल फर्काउनु भयो भने खेलको 89 मिनटमा क्रिस्टेनिसियो सर्भिरले गोल गर्दै नेदरल्याण्डसको सहजित सुनिश्चित गर्नुभयो। अहिले कुराकाओ र इक्वेडोर बीच खेल चलिरहेको छ। आजै बिहान 9:45 मेस्किकोमा ट्युनिसिया र जापान खेल्दैछन्।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनुको अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
4: मूल्य वृद्धिले नागरिकलाई समस्या, खाद्यान्न ढुवानी समेत प्रभावित।
1: सुर्खेतको भेरीगंगा नगरपालिका 7 माटोको ढिस्कोले पुरेर एकजना महिलाको मृत्यु। पञ्चपुरीमा पौडी खेल्ने क्रममा एकजनाको ज्यान गयो।
4: जाजरकोटमा भूकम्प गएको करिब 29 महिना भइसक्दा पनि आवास निर्माणमा व्यवस्था भएको पीड़ितको गुनासो। पुननिर्माणको काम तत्काल थाल्न माग।
1: र फिफा विश्वकप फुटबलमा जर्मनी र नेदरल्याण्डसको जीत। आजै बिहान 9:50 ट्युनिसिया र जापान खेल्दै। हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै टेकराज केसी र डिलु राउत विदा हुन्छौं। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता
4: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस् बच्चाहरूमा निमोनिया
4: झाडा पखाला
3: दादुरा
4: पोलियो
3: कुपोषण
4: निमिया
3: मम्स
4: दम
3: टाइफाइड
4: र पिलिया नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता एचसीआरसी अस्पताल
4: चार बाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081538150 081535151
5: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी तान्ने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत फोन नम्बर 083-520-045

0: Caliponia Extreme Energy Drink.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर. गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ.
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ.
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ. मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत. सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227.
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ. महानिकेश मंगलगढ़ी सुर्खेत. सम्पर्क फोन नम्बर 083-520-045.
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु. हरे राम, कति ठाउँमा भ्याउनु मैले. अब यही बेला यो मोबाइल पनि बिग्रेर.
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि. ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल.
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ.
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ. साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्.
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत. मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715.
5: रेडियो भेरी एफएम

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
5: लोक सेवा आयोगका किताबहरू,
4: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, विजयनगर छ, बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
0: खुसीको खबर,
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
6: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुसीको नयाँ एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई

0: सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व, स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।

जय नेपाल सत्य सेवा सुरक्षणम कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरियाफिन सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरियाफिम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। रूकुम पश्चिमको मुसिकोट नगरपालिका दुई लामी ताल स्थित जीपको ढोकाबाट खस्न जाँदा जीपमा सवार दुईजना घाइते भएका छन्। हिजो दिउँसो 1:40 को समयमा बाफीकोटदेखि ठुली दहतर्फ जाँदै गरेको LU-1J-4559 नम्बरको गुडिरहेको जीपको ढोकाबाट खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका जीपमा सवार रूकुम पश्चिम आबिस्कोट नगरपालिका एक बस्ने वर्ष 5 की आयुष्मा बुढा र सोही ठाउँ बस्ने वर्ष 23 की संगीता थापा घाइते भएका हुन्। घाइतेको जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा उपचार भइरहेको छ। जीप चालक रूकुम पश्चिम सानीभेरी गाउँपालिका 6 बस्ने वर्ष 28 का रामबहादुर विक उपचारमा संलग्न रहेका छनृ।

संसद को बीरेन्द्रनगर नगरपालिका सात आर्मी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र पछाडी सवार घाइते भएका छन्। हिजो दिउँसो 4:50 को समयमा गोठीकाँडादेखि सुर्खेत वीरेन्द्रनगर तर्फ आउँदै गरेको B12P3849 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कदेखि 10 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 6 बस्ने वर्ष 31 का रंजित भट्ट र सोही मोटरसाइकलमा पछाडी सवार दैलेख नारायण नगरपालिका 1 बस्ने वर्ष 29 की आयुषमा थापा घाइते भएका हुन्। घाइतेको कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 86 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 86 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, जथाभावी सवारी साधन पार्किङ नगरौ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ, आफू खुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौ, चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाउनुहोस्। पैदलातु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउं। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनारबाट हिँड्ने गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौं। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।

0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5499 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने कोसिस गर्ने
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: लकी पिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
7: एसई सकियो, अब रमाइलो सुरु भयो। नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
8: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
7: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
8: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
9: नेपाल टेलिकम राष्ट्रको संचार

0: लोकतन्त्र केवल शासन प्रणाली हो कि यो समाजको समग्र जीवनशैली पनि हो? के लोकतान्त्रिक मूल्य मान्यता र संयन्त्रहरूले नागरिक स्वतन्त्रतालाई सुरक्षित राख्न सक्छन्? तपाईँ किताब चर्चा सुन्दै हुनुहुन्छ। आजको अङ्कमा हरि शर्मा एलेक्सिस डी टोकोभिलद्वारा लिखित ऐतिहासिक र विश्लेषणात्मक कृति डेमोक्रेसी इन अमेरिकाको चर्चा गर्दै हुनुहुन्छ। टोकोभिल 1805 फ्रान्समा जन्मिएका थिए र उनले 1831 अमेरिका भ्रमण गरेका थिए, जहाँ उनले अमेरिकी लोकतान्त्रिक अभ्यास, नागरिक समाज र शक्ति सन्तुलनको संस्कृति नजिकबाट अध्ययन गरे। यस अध्ययनको आधारमा उनले 1835 पहिलो खण्ड र 1840 दोस्रो खण्ड प्रकाशित गरे। यो पुस्तक लोकतन्त्रका सम्भावना, चुनौती र समाजमा यसको प्रभावबारे गहिरो विश्लेषण प्रस्तुत गर्दछ, विशेष गरी जब लोकतन्त्रले सामाजिक ध्रुवीकरण, शक्ति सन्तुलन र नागरिक स्वतन्त्रताको प्रश्नहरू सामना गरिरहेको विश्वमा। टोकोभिलको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छ। अब सुन्नुहोस् हरि शर्माबाट डेमोक्रेसी इन अमेरिका पुस्तकको चर्चा।
1: नमस्कार। आज म एउटा महत्वपूर्ण पुस्तक, समाजशास्त्रको, राजनीतिशास्त्रको एक प्रकारको एउटा क्लासिक अथवा कालजयी किताब डेमोक्रेसी इन अमेरिका एलेक्स टोकोभिलले लेख्नुभएको लिएर तपाईँहरूको सामु विवेचना गर्न उपस्थित भएको छु। भर्खरै जुन अमेरिकामा ट्रम्पको दोस्रो पुनरागमनपछि जुन किसिमको राजनैतिक संस्थाहरू, इन्स्टिट्युसन्सहरूमा उथलपुथल भइरहेको छ र अमेरिकी समाजमा जुन किसिमको परिवर्तनहरू भइरहेको छ र विश्वव्यापी रूपमा गएको 200 अमेरिकी लोकतन्त्रले एउटा मानक स्थापित गरेको थियो, त्यो मानक बिस्तारै खस्कदै गएको हो कि भन्ने आशंका धेरैको मनमा परेको छ। त्यस्तै गरेर उदार विश्व अर्थव्यवस्था, उदार अन्तर्राष्ट्रिय राजनीतिक संस्थाहरू जस्तै युएन, डब्ल्युएचओ, अन्तर्राष्ट्रिय ब्याङ्क, वर्ल्ड ब्याङ्क, विश्व ब्याङ्क, यावत अन्तर्राष्ट्रिय मानवाधिकार संगठनहरू, यावत संस्थाहरू जो अमेरिकी अगुवाईमा दोस्रो विश्वयुद्ध पश्चात निर्माण भएका थिए, ती खलबलिएको स्थिति छ। भोलि कतातिर जान्छ, किनभने अमेरिकाको राष्ट्रपति आवधिक निर्वाचनबाट आउँछन् र त्यो आवधिक निर्वाचन यिनको दोस्रो पटक भएको हुनाले 4 मात्र रहन्छ। 4 अमेरिकामा कस्तो किसिमको उथलपुथल आउने हो र अमेरिकी लोकतन्त्रको भविष्य के हुने हो भन्ने चिन्ता सर्वत्र गरिँदैछ। विशेषत विकासशील मुलुकहरूमा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था युएसएडको अवसानपछि महामारीका सन्दर्भमा, पौष्टिक आहार वितरणका सन्दर्भमा या विश्वव्यापी राजनीतिक आर्थिक सन्तुलनका सन्दर्भमा अमेरिकाले गरेको नेतृत्व बिस्तारै विस्थापित हुँदै गएको अनुभव भएको छ। यस सन्दर्भमा मलाई लाग्यो कि 200 बढी पुरानो लोकतन्त्र एउटा आवधिक निर्वाचनको कारणबाट यसरी विस्थापित हुन सक्छ भन्ने आशंकाले के देखाउँछ भने, लोकतन्त्र सदैव एउटा फ्रजाइल अथवा हल्लिरहने व्यवस्था हो। यसलाई बलियो बनाउनलाई मैले अघिल्लो एपिसोडहरूमा पनि नागरिक समाजको भूमिका हरूदेखि लिएर विभिन्न कुराहरू चर्चा गरेको थिएँ, तर फेरि फर्केर आज एकपटक अमेरिकी लोकतन्त्रको फन्डामेन्टल टेक्स्ट एलेक्सी डी टोकोभिलको किताब डेमोक्रेसी इन अमेरिकालाई रिभिजिट गर्न अथवा पुनर्पठन गर्न मन लाग्यो र उनले केही भनेका कुराहरूलाई फेरि अहिलेको विकसित सन्दर्भमा जोड्न मन लाग्यो। पठनको एउटा रमाइलोपन के हो भने, कि पुस्तक पठनको कि फेरि फर्केर कुनै विद्वान लेखकले अथवा अन्वेषकले अथवा वैज्ञानिकले लेखेका कुराहरूलाई फेरि हेर्न पाइन्छ। जुन अनुभवबाट हामी गुज्रिरहेका छौँ त्यसको आधारमा हेर्न पाइन्छ, आफ्नै सोचाइमा आएको परिवर्तनका आधारमा पढ्न पाइन्छ। हालाकि यो किताब जुन आज म चर्चा गर्न गइरहेको छु, यो सुरुमा चार भोल्युममा, चार खण्डमा 1835 1840 बीचमा लेखिएको हो र यसलाई भनिन्छ कि अमेरिकाको अलि 1900 सबैभन्दा पर्सेप्टिभ अथवा सबैभन्दा सोच्न लायक विश्लेषण हो। यसले राजनीतिक मात्रै होइन आर्थिक विश्लेषण पनि गर्दछ। अब यो को हुन् त यो लेक्सिप टोकुबिल? दुई सय वर्षपछि फेरि यिनको किताब, लगभग 200 वर्षपछि फेरि यिनको पुस्तकलाई हामी किन पल्टाउँदैछौँ? एलेक्स टोकुबिल चाहिँ, अब म टोकुबिल मात्रै भन्छु, फ्रेन्च सम्भ्रान्त वर्गसँग सम्बन्धित मान्छे हुन्। उनी डिप्लोमेट पनि थिए 30-35 वर्षको उमेरमा, राजनीतिक फिलोसफर र हिस्टोरियन पनि हुन्। उनी एउटा यस्तो कालखण्डमा हुर्किँदै थिए कि फ्रान्सको रिभोल्युसन, फ्रान्सको क्रान्ति, त्यसपछि प्रतिक्रान्ति, विभिन्न किसिमको आरोह अवरोहबाट पुरानो सामाजिक व्यवस्था, जसमा एरिस्टोक्रेसी, सम्भ्रान्त वर्गको वर्चस्व थियो, त्यो बिस्तारै खस्कदै गइरहेको थियो र नयाँ उदय हुँदै गइरहेको थियो। यसै बीचमा अमेरिकामा पनि अमेरिकी रिभोल्युसन भएर, अमेरिकी क्रान्ति भएर, क्रान्तिको विस्तार आधारमा सिभिल वार पनि सकिसकेको थियो। त्यसपछि प्रशस्त रूपमा नयाँ इन्स्टिट्युसन्सहरू बन्ने, त्यो नयाँ मुलुक थियो युरोपको दृष्टिकोणमा। अमेरिका एउटा नयाँ मुलुक थियो जहाँ मानिसहरू संगठित हुने, सामाजिक क्षेत्रमा काम गर्ने, राजनीतिक संस्थाहरूको निर्माण गर्ने गरिरहेका थिए। त्यो देखेर टोकुबिल निकै लालायित र आकर्षित थिए कि अमेरिकी समाजलाई हेर्न। त्यो किन तुलनात्मक अध्ययन किन जरुरी थियो र अहिले पनि जरुरी छ भन्दाखेरि, युरोप एउटा पुरानो समाज र पुरानो राज्य थियो भने, अमेरिकामा राज्य बनिसकेको थिएन, त्यहाँ विदेशी उपनिवेशवादीहरू जानुभन्दा पहिले, विशेष त बेलायती फ्रान्सका मानिसहरू र स्पेनीहरू जानुभन्दा अगाडि त्यहाँका आदिवासीहरू थिए, त्यसलाई आधुनिक सन्दर्भमा राज्य भन्न मिल्दैन थियो, तर उनीहरूको पारम्परिक शासन व्यवस्था चाहिँ थियो। त्यसले गर्दा एउटा नयाँ समाज र नयाँ राज्यको उत्पत्ति हुँदै गरेको समय थियो। समाज पहिले कि राज्य पहिले भन्दा युरोपियन हिस्ट्री अथवा हाम्रो आफ्नै इतिहासले पनि हामी राज्य पहिला देख्छौँ, किनभने हामीसँग शासन व्यवस्थाको कामना छ र राज्यले नै समाजलाई व्यवस्थित गरेको देखिन्छ। आदिम कुरा गर्ने हो भने त समाज कि राज्य भन्ने कुरा चाहिँ हाम्रो दिमागमा राज्यको चेतना यस्तो छ कि हामीले समाजलाई पहिले कल्पनै गर्न सक्दैनौँ। तपाईँ के को सदस्य हो भन्ने हो भने, हामी नेपाली राज्यको सदस्यका रूपमा आफूलाई चित्रण गर्दछौँ। कति परसम्म आफ्नो उपस्थिति र अवस्थितिलाई लिएर जाने भन्ने त्यो सैद्धान्तिक बहसको विषय हो, तर खुला रूपमा के भन्न सकिन्छ भने, अमेरिका चाहिँ नयाँ समाज, नयाँ राज्य हो, किनभने 200 वर्षभन्दा पुराना धेरै राज्यहरू संसारभरि हामी देख्दछौँ। युरोप चाहिँ पुरानो शासन, पुरानो समाज र पुरानो राज्य भएको व्यवस्था थियो, त्यसलाई अब सोसल साइन्सको लिटरेचरमा एन्सियन्ट रिजिम पनि भन्ने गरिन्छ। त्यही गर्दा अमेरिका बन्दै थियो, त्यहाँ चलायमान थियो, मानिसहरू विभिन्न कारणबाट युरोपबाट त्यहाँ निर्वासन भएर गएका थिए, मौकाको खोजीमा गएका थिए। त्यस सन्दर्भमा अमेरिकाको एक्सपेरिमेन्ट, अमेरिका बन्ने जुन प्रयोग भइरहेको थियो, त्यसले युरोपियनहरूलाई खिच्नु स्वाभाविकै थियो। यसै सन्दर्भमा यो 30 वर्षीय एलेक्स टोकुबिल, जो अलरेडी पोलिटिकल फ्यामिलीसँग थियो, उनले के देख्थे भने कि उसको आफ्नो सम्भ्रान्त एरिस्टोक्रेसी अब विगतको एउटा अवशेष भएको छ, आउने समय समानताको समय हो। तर चुनौती के थियो भने, मैले विगतका पोडकास्टहरूमा भन्ने गरे जस्तै, पोलिटिकल थ्योरीको हाम्रो समयको सबैभन्दा ठूलो चुनौती भनेको स्वतन्त्रता र समानता हो। एलेक्स टोकुबिल समानताबाट तर्सिरहेका थिए, किनभने नयाँ युगले समानता ल्याइरहेको थियो, चाहे त्यो फ्रेन्च रिभोल्युसन होस् चाहे अमेरिकन रिभोल्युसनले हो। स्वतन्त्रता र समानतालाई कसरी लिएर जाने, अमेरिकामा एउटा ठूलो एक्सपेरिमेन्ट भएको आकलन उनले गरे। त्योभन्दा पनि उनले के थियो भने फ्रेन्च रिभोल्युसन पछि अथवा फ्रान्समा आएको उथलपुथलहरूबाट जुन किसिमको दण्ड व्यवस्था थियो फ्रान्समा, अमेरिकामा उत्पन्न भइरहेको दण्ड व्यवस्था जुन जेलको सिस्टम थियो त्यसको पनि स्टडी गरौँ भन्ने विचार उनमा थियो र त्यो पनि उनले त्यो पेनिटेरी सिस्टम भन्छ जेलको चाहिँ कम्पेरिटिभ तुलनात्मक अध्ययन पनि गरेका छन्। किनभने अमेरिका चाहिँ स्वतन्त्रताको खोजीमा, लिबर्टीका खोजीमा बन्देजबाट मुक्त हुन चाहने, धार्मिक बन्देजबाट, जातीय मुक्ति बन्देजबाट मुक्त हुन चाहनेहरूको समाजका रूपमा विकसित हुँदै थियो, जो चाहिँ युरोपको पुरानो सामन्तवादी व्यवस्था, धार्मिक अन्धविश्वासले जकडिएको भन्दा फरक थियो। युरोपमा हेर्दाखेरि कन्जर्भेटिभ अथवा चाहिँ लिबरल उदारवादीहरूको बीचमा कस्तो किसिमको द्वन्द्व भइरहेको छ र त्यो नयाँ संसारमा कसरी त्यो द्वन्द्व चाहिँ विकसित भइरहेको छ अथवा कसरी अनुभव गरिरहेका छन् भन्ने पनि उनको विचार थियो। यसै बीचमा उनले एकजना साथी ब्योमन्ट भन्ने, एलेक्स टोकोभिल र ब्योमन्ट दुईजना 9 महिना अमेरिकामा यात्रा गर्न निस्किन्छन्। त्यो 1831 1832 9 महिना। त्यो डेमोक्रेसी इन अमेरिका करिब करिब 900 पेजको पुस्तक छ पेङ्गुइनले छापेको, र त्यो पेङ्गुइनले पब्लिस गरेको पुस्तकमा मैले आफैले पनि पढेको सँग पढेको आइजक क्रामेनिक भन्ने कोर्नेल विश्वविद्यालयको प्रोफेसरको इन्ट्रोडक्सन छ। आइजक क्रामेनिक चाहिँ समाजवाद र उदारवादको बीचको टेन्सनलाई पढ्न चाहने विद्वान हुन् र करिब करिब 900 पृष्ठको त्यो पुस्तकमा इन्डस्ट्रियल रिभोल्युसन पछि 19th सेन्चुरीमा कस्तो किसिमको राजनीतिक र आर्थिक व्यवस्थाको उदय हुँदैछ, कस्तो किसिमको संस्थाहरू निर्माण हुँदैछन् भन्ने कुरा चाहिँ अमेरिकाको एक्सपेरिमेन्टले, द ग्रेट एक्सपेरिमेन्ट पनि भनिन्छ अमेरिकन एक्सपेरिमेन्टलाई, किनभने त्यो बेला पहिला राज्य कसरी बन्यो, कसरी उत्पत्ति भयो मानिसलाई थाहा थिएन। उनीहरूले युरोपमा, एसियामा हामीहरूले जस्तो युरोप एसियाका बारेमा हेर्दाखेरि ओल्ड सोसाइटी न्यू स्टेट, भारतको समाज पुरानो हो तर नयाँ स्टेट हो भारतीय राज्य। इन्डोनेसियाको बारेमा क्लिफर्ड ग्रिज त्यसै भन्छन् कि ओल्ड सोसाइटी न्यू स्टेट, तर यो त स्टेट र सोसाइटी एकैचोटि क्रिएट हुँदै थियो होइन। र 19th शताब्दीको मुख्य पृष्ठभूमिमा फ्रेन्च रिभोल्युसन 1787 लिएर 1789 र इन्डस्ट्रियल रिभोल्युसन दुइटै थियो, र त्यो दुईटा परिवर्तनले 19th शताब्दीलाई कस्तो इम्प्याक्ट गर्यो भन्दाखेरि परिवारको सम्बन्धका बारेमा गर्यो, जग्गा भूमि के हो त्यसको बारेमा प्रभाव गर्यो, सामाजिक वर्ग हुन्छ कि आर्थिक वर्ग हुन्छ त्यसको बीचको तनावलाई हेर्यो, धर्मका बारेमा चर्चा गर्यो, त्यसपछि लोकल कम्युनिटी र मोनार्कीको बीचमा जुन द्वन्द्व उठेको छ त्यसलाई हेर्ने कोसिस गर्यो। यसले हेर्दाखेरि के छ भने कि नयाँ संसार जो 19th शताब्दीको अन्त्यतिर बन्दै थियो अमेरिकी समाज, त्यसले 3-4 कुराको कम्प्लेक्स अथवा जटिल सम्बन्धलाई हेर्न खोजेको देखिन्छ डेमोक्रेसी इन अमेरिकाको रिडिङलाई। अब यो नयाँ संसारमा स्ट्याटस के हुन्छ, तह के हुन्छ मान्छेको, बराबरी हुन्छ कि तलमाथि हुन्छ कि उजनित हुन्छ कि होइन, अनि त्यस्तो इक्वालिटीको आधारमा बनाउन खोजिएको संसारमा अथोरिटी कसरी सञ्चालन हुन्छ अथवा सत्ता शक्ति पावर कसरी अपरेट गर्छ, कसरी चल्छ भन्ने कुरा पनि हेर्न जरुरी छ। हिजो जातको आधारमा छैन, धर्मको आधारमा छैन, कसरी हुन्छ, त्यसपछि सबै बराबर भएर गएको ठाउँमा सम्पत्तिको निर्माण कसरी हुन्छ, त्यो पनि बडा महत्त्वपूर्ण चर्चा चाहिँ टकोभिलको किताबबाट हेर्न सकिन्छ। आज यो किताब हेर्दा हेर्दै मलाई फेरि यो आधुनिकताका सन्दर्भमा 2-4 कुरा जोड्छु, त्यसपछि टकोभिल के भन्छन् त्यो कुरा गर्छौं, र अहिले टकोभिल किन पढ्ने भन्ने कुरा चाहिँ गरेर आजको यो पडकास्टलाई टुङ्ग्याउने मैले विचार गरेको छु। सबभन्दा ठूलो कुरो 19th शताब्दीको शुरूआती वर्षहरूमा आएको परिवर्तनहरूमा त्यसको सँगसँगै अमेरिकाको पनि उत्पत्ति हामी देख्छौं। त्यो के हो भने प्रशस्त रूपमा जनसंख्याका बारेमा चिन्ता हुन थालेको छ, किनभने जनसंख्या बढ्दो छ, साधन स्रोतको कमी छ, यसकारण अमेरिकामा जग्गाको खोजीमा मान्छेहरू गए, पपुलेसनको खोजीमा गए। माल्थस भन्ने प्रसिद्ध अर्थशास्त्रीले जमीन र प्रपर्टी अथवा चाहिँ पपुलेसनको रिलेसन चाहिँ इन्भर्स हुन्छ, पपुलेसन चाहिँ ज्यामितीय फर्कोमा बढ्छ भने जग्गा जहाँको तहीँ रहन्छ, त्यो समयमा जब अमेरिका बनिरहेको थियो त्यो बेलामा लेबरको कन्डिसन चेन्ज हुन्छ. इन्डस्ट्रियल भने मान्छे काम गर्न जान्छन्, खेतीपातीमा गर्छन्, इन्डस्ट्रिजहरू आउन थाल्छ. त्यो दुईटा कुराले चाहिँ के गर्छ भने पपुलेसन सम्पत्तिको बनोट अथवा उत्पत्ति र चाहिँ लेबर श्रमले चाहिँ के गर्छ भने आइडिया अफ प्रपर्टी मेरो सम्पत्ति हो भन्ने कुरालाई कसको सम्पत्ति हो त कसको अधिकार हो भन्ने प्रपर्टीको डिबेट पनि प्रशस्त बढ्छ. पपुलेसनको जनसङ्ख्या एक ठाउँबाट अर्को ठाउँमा सर्ने त्यसपछि श्रम उत्पादन र चाहिँ आर्थिक अर्थ राजनीतिका कारण चाहिँ अर्बनाइजेसन सहरीकरण पनि सुरु हुन्छ. यो सबैको अर्को इम्प्लिकेसन चाहिँ टेक्नोलोजीको पनि उत्पत्ति देखिन्छ जसले गर्दाखेरि नयाँ किसिमको फ्याक्ट्री सिस्टमहरू प्रडक्सन साइटहरू बन्न थाल्छन्. अमेरिकाको डेभलपमेन्टलाई हेऱ्यौँ भने यो 18 सेन्चुरीको फल आउटका रूपमा 19 सेन्चुरीमा जनसङ्ख्या, श्रमको स्थिति, प्रपर्टीको डिबेट, अर्बनाइजेसन, ठुला ठुला सहरहरू बन्ने जस्तो न्युयोर्क आउने, त्यसपछि सान फ्रान्सिस्को बन्ने, यो सहरहरू बन्ने, त्यसपछि टेक्नोलोजीको भूमिका किनभने अहिले हाम्रो समयको अग्रणी टेक्नोलोजी डेभलपमेन्ट हालाकि स्टिम इन्जिन बेलायतमा डेभलप हुन्छ तर 19 सेन्चुरी र 20 सेन्चुरीको टेक्नोलोजीको डेभलपमेन्ट अमेरिकामा हुन्छ. फ्याक्ट्री सिस्टम, फोर्डिस्ट मोडलहरू जुन किसिमको आयो फ्याक्ट्रिजहरू त्यो त्यहाँ डेभलप हुन्छ र अल्टिमेटली यसले केमा लिएर जान्छ भने कि डेभलपमेन्ट अफ मासेस, एउटा सामान्य मानिसहरूको संख्या ठूलो भएर जान्छ. न एरिस्टोक्रेसी हुन्छ न प्रेजेन्ट हुन्छ तर अब त्यो सबै मिलेर एक किसिमको मासेस, राइज अफ मासेस, कि सामान्य मानिसहरूको संख्या र उनीहरूको आकांक्षा इच्छा बढेर जान्छ. हामीलाई कन्ट्रोल गर्ने कसले, हामीलाई नियन्त्रण गर्ने कसले, डेमोक्रेसी जब जति जति तल जान्छ त्यति त्यति त्यसले एक किसिमको चाहिँ इच्छा आकांक्षालाई उर्लदो रूपमा लिएर आउँछ. त्यही भएर चाहिँ एलेक्सी टोकोभिलको लाई फेसिनेट के गर्छ भने यत्रो ठूलो देश जुन बन्दैछ, बन्धन हुँदैछ, त्यसमा यो पार्टिसिपेसन र पोलिटिकल प्रोसेस कसरी चल्छ भन्ने कुरा उनले हेर्छन्. उनी विभिन्न यो 9 महिनामा अन लेक ओन्टारियोदेखि लिएर मिसिसिपी रिभरको चाहिँ बोटमा उनी तलसम्म पुग्छन्, विभिन्न टाउन हलहरू मिटिङ हल्सहरूमा भाग लिन्छन्, कङ्ग्रेसमेन सेनेटर्सहरूलाई भेट्छन् र उनी अचम्म पर्छन् कि पोलिटिकल प्रोसेसलाई ब्याकअप गर्नको निम्ति समाज त्यति नै जागरूक छ. र मलाई यो जुन अहिले हामीले सुन्छौँ कि सिभिल सोसाइटी भन्ने जुन नोसन हो, युरोपमा सिभिल सोसाइटीको आइडिया एकातिर छ भने अमेरिकन सिभिल सोसाइटीको नोसन के छ भने त्यहाँ चर्चहरू, सेल्फ हेल्प ग्रुपहरू, कम्युनिटिजहरू जो आफै समाज निर्माण गर्दैछन् किनभने राज्य धेरै पर छ, राज्यको त्यत्रो ठूलो उपस्थिति छैन, भर्खर कन्स्टिट्युसन बनेर चाहिँ पोलिटिकल अथोरिटीहरू एक्सर्साइज हुन थालेको छ, न्याय पनि समुदायमै हुन्छ होइन, अनि चर्चको भूमिका, सेल्फ हेल्प ग्रुपहरूको भूमिका, सो आफैलाई सहयोग गर्ने कुरा, या पोल्यान्डबाट कोही चाहिँ माइग्रेट भएर आएको छ भने कम्युनिटी एकै ठाउँमा सिकागोको नर्थमा बस्छन् भने पोलिस कम्युनिटीले आफ्नो चर्च, आफ्नो एजुकेसन, आफ्नो ल्याङ्ग्वेज आफै म्यानेज गर्दछ. त्यसले गर्दाखेरि अमेरिका चाहिँ थुप्रै सोसाइटीहरूबाट बनेको एउटा स्टेट हो होइन, मेल्टिङ पट भनेर धेरैले सुरुमा भने कि त्यहाँ गएपछि होइन, त्यही भएर पछि के भने त्यो जुन किसिमको डाइभर्सिटी प्लुरालिटी थियो त्यसमाथि पोलिटिकल अर्डर, राजनीतिक व्यवस्था चाहिँ इम्पोज गर्दा अथवा लागू गर्दाखेरि भाषिक रूपमा एउटै भाषा हुनुपर्ने होइन, अहिले फेरि ट्रम्पले आएर बीचमा फेरि निस्किया थियो, फेरि आएर भन्दैछ कम्युनिकेसनको एउटै हुनुपर्ने, एउटा सेन्ट्रल अथोरिटी चाहिँ फेरि इमर्ज गर्नुपर्ने. इन्ट्रेस्टिङ के छ भने टोकोभिल त्यहाँ जाँदाखेरि जुन किसिमको तलबाट चाहिँ जुन अवसर भने इच्छा आकांक्षा नयाँ समाज बनाउने कुरा आइरहेको थियो, कता कता त्यो चाहिँ अराजक हुन्छ कि भनेर सेन्ट्रलाइज टेन्डेन्सीहरू पनि इभल्भ भएको कुरा गर्छन्. सबभन्दा इन्ट्रेस्टिङ अहिले फर्केर हेर्दाखेरि हामीलाई लाग्थ्यो कि अमेरिकामा सेन्ट्रलाइजिङ, ओभर आर्चिङ पक्र्न सक्ने एउटा अथोरिटी हो छैन जस्तो लाग्थ्यो. अहिले ट्रम्पको उदयपछि के छ भने अमेरिकनहरूको कता कता अन्तर कुन्तरको कुन्ठामा कन्ट्रोलको पनि एउटा भावना हामीले देख्छौँ. यो किताबलाई राम्रोसँग हामीले पढ्यौँ भने अहिले के भइरहेको छ भन्ने अमेरिकन हिस्ट्रीलाई केही कुराहरूमा एउटा ऐनाको रूपमा हेर्न सक्छ. 100% यसले एनालिसिस त गर्दैन. सबैभन्दा ठूलो चिन्ता मैले अमेरिका नयाँ मुलुक बन्दै गर्ने गर्दाखेरि चाहिँ कसरी स्वतन्त्रताको नाउँमा बनेको मुलुकले लिबर्टीलाई अथवा स्वतन्त्रतालाई स्याक्रिफाइस नगरिकन क्रिएटिभिटीलाई अथवा सृजनात्मकतालाई कसरी गर्छ, किनभने सबै रहँदा बस्दा तिनीहरूको बीचमा एउटा सन्तुलन ल्याउनु पर्ने हुन्छ भन्दाखेरि अमेरिकाको एक्सपेरिमेन्ट चाहिँ संसारको लागि एकदम इन्ट्रेस्टिङ छ। कसरी अथोरिटी सेन्ट्रलाइज अथोरिटीसँग फ्रिडमलाई ब्यालेन्स गर्ने अहिलेको चुनौती हामीले त्यो देखिरहेको छौँ। त्यही भएर चाहिँ अमेरिकन एक्सपेरिमेन्टको एलेक्सी डी टोकोभिल पढ्दाखेरि आउने कुरा र यहाँहरूले यदि कुनै बेला पढ्नुभयो भने पाउनुहुन्छ कि सबैभन्दा ठूलो अर्गनाइजिङ कन्सेप्ट के हो भने इक्वालिटी अफ कन्डिसन। अमेरिकामा सबै नयाँ भएर आएका थिए, मेरो यो पहिलो मेरो अग्राधिकार हो भन्ने कोही थिएन, त्यहाँका आदिवासीहरू थिए, तिनीहरू पाखा लागिसकेपछि सबै मान्छे बाहिरबाट आएका थिए, त्यसले गर्दाखेरि इक्वालिटी अफ कन्डिसन सबै बराबर थियो। त्यही भएर कहिलेकाहीँ अचम्म लाग्छ कि एउटै जेनेरेसनमा चाहिँ अन्डर ग्रेजुएट फेल गरेको मान्छे बिलिनियर हुन सक्ने सम्भावना त्यहाँ देखियो, र उसले आफ्नो पैतृक सम्पत्ति लिएको पनि हामी देख्दैनौँ, चाहे त्यो बिल गेट्स होस्, चाहे त्यो तपाईँको यो के भन्छ फेसबुकको मार्क जुकरबर्ग हो, उनीहरूका बाबुहरू बिलिनियर थिएन भन्ने हामीलाई थाहै छैन होइन। यहाँसम्म कि बराक ओबामाको कुनै समयको स्पिचमा हरेक अन्डर ग्रेजुएटको एक्सपिरियन्स अमेरिकामा डाइनिङ हलमा भाँडा माझ्नुहुन्छ भन्छ। भन्दाखेरि त्यो इक्वालिटी अफ कन्डिसन, एक्सेस टु एजुकेसन, हेल्थ र पोसिबिलिटिजको सम्भावनाको खोजी थियो। तर के थियो भने कि यति हुँदाहुँदै पनि सेन्ट्रलाइज टेन्डेन्सी अफ ह्युमन बिइङ सोसाइटिजहरूको चाहिँ के हो भने पावर चाहिँ सेन्ट्रलाइज हुन्छ, पावर कहिले पनि डिस्पर्स हुँदैन, त्यो सेन्ट्रलाइज हुन्छ। त्यो एक्सेस अफ पावरलाई कसरी म्यानेज गर्ने भन्ने चिन्ताले नै अमेरिकन कन्स्टिट्युसनले तपाईँको चेक्स एन्ड ब्यालेन्स लिएर आयो र चाहिँ त्यो चाहिँ त्यसलाई म्यानेज गर्न कोसिस गर्यो। तर पनि टोकोभिलले यो किताबमा बडा सटल रूपमा उनले त्यो अब्जर्भेसनको आधारमा सोसाइटीहरू कसरी फङ्सन गर्छ, पोलिटिकल अथोरिटी कसरी इमर्ज गर्छ भन्ने बेलामा चाहिँ उनले के भन्छ भने अमेरिकन सोसाइटीमा कता कता क्याओसको डर छ, यो यो विशृङ्खल हुन्छ, यसमा अराजकता आउन सक्छ भनेर कता कता उहाँ उसले त माइल्ड डेस्पोटिजम भनेको छ कि हलुका किसिमको चाहिँ अधिनायकवादी तत्त्वहरू देखिन्छ सोसाइटीमा भन्छ, जसले गर्दाखेरि के हुन्छ भने त्यो कहिले आउँछ भनेर उनले कुरा गर्छन् भने जब स्टेट बलियो हुँदै जान्छ त्यसले एकदम इन्टरभेन्सन अब उसले गर्नुपर्ने तत्काल त्यो त्यो उसले गर्नुपर्ने चाहिँ कामहरूलाई आफैले परिभाषित गरेर जब स्टेटले सोसाइटीमा इन्टरभिन गर्दै जान्छ सोसाइटीमा एक प्रकारको एपथी आउँछ भन्ने किसिमको उनले कुरा गर्छन्। पछिल्लो समयमा आएर उनले त्यही बेलामा कुरा गर्छन् कि संसारमा दुईटा पावरको उदय हुन्छ भन्छन्, त्यो के हो भने एउटा युएस चाहिँ तपाईँको फ्री वर्ल्डको चाहिँ सिम्बलको रूपमा आउनेछ भने रसिया, त्यो बेलामा सोभियत युनियन भएको छैन, रसिया चाहिँ एउटा डेस्पोटिक अथवा एउटा तानाशाही व्यवस्थाको रूपमा संकीर्णवादको रूपमा चाहिँ त्यो उपस्थित उभ्रिन्छ भन्ने कुरा आकलन गर्छन्। यो सबै कुरालाई हेर्दाखेरि अहिले जुन अमेरिकामा सेन्ट्रलाइज अथोरिटीको कामना जुन भइरहेको छ, किनभने रेगुलर डेमोक्रेसी रेगुलर भयो, यसले डेलिभर गर्न थाल्यो भनिसकेपछि कता कता हरेक समाजमा एक किसिमको अब त भयो कि के हो भन्ने किसिमको उब्ने भन्छ नि नेपाली भाषामा उब्ने किसिमको कुराहरू देखिन्छ जस्तो लाग्छ। त्यसले गर्दाखेरि टोकोभिलले यात्राको आधारमा केही प्रग्नोसिसहरू गरेको, सफ्ट डेस्पोटिजम छ भन्ने कुरा, ब्यालेन्स अफ पावरलाई अथवा शक्ति सन्तुलनलाई कसरी म्यानेज गर्छन् किनभने सोसाइटीको एस्पिरेसनलाई म्यानेज गर्नको निम्ति स्टेटको निर्माण गरिएको थियो, कन्फेडरेसनबाट फेडरेसन हुँदा गएको थियो, त्यो भ्यू अझै पनि देखियो। जस्तो फर इक्जाम्पल साउथ क्यारोलिनाले कन्फेडरेट फ्ल्याग्स लगाउँछु भन्यो, त्यसलाई हटाउँछु भन्यो डेमोक्रेट्सको र बीचमा, र टोकोभिल जाँदाखेरि चाहिँ यो अमेरिकामा दुई पार्टी सिस्टम भर्खर भर्खर हुँदै थियो, त्यसलाई ज्याक्सोनियन डेमोक्रेसी भन्छ, पछि चाहिँ त्यो ज्याक्सन भन्ने प्राइम प्रेसिडेन्टले बाई पार्टिजन सिस्टम डेभलप गरे, रिपब्लिक र डेमोक्रेटिक्स डेमोक्रेट्स भन्ने जुन डिभिजन आयो थियो, यसले पनि यसले अमेरिकाको प्लुरालिटीलाई समट्न सक्छ कि सक्दैन भन्ने कुरामा पनि टोकोभिलले चिन्ता गरेका छन् गेम। त्यसले गर्दाखेरि अब यो कि मेन थिम यो डेमोक्रेसी इन अमेरिका पुस्तकको के छ भने समानताको बारेमा कुरा गर्दा, त्यसका पोलिसिजहरूको बारेमा कुरा गर्दा, त्यसलाई कसरी फ्रिडमसँग समानता र फ्रिडमलाई कसरी लिएर जान सकिन्छ भन्ने कुरामा चाहिँ त्यसको कन्सिक्वेन्सेस छ। अहिले जस्तो फर इक्जाम्पल समानताका बारेमा कुरा गर्नको निम्ति डाइभर्सिटी इन्क्लुजन राखियो, त्यसको परिणाम अहिले कन्क्रिट सिक्वेन्सेस के आएछ भने त्यसले हाम्रो सृजनशीलतालाई लिमिट गरेर लिएर गयो, केही वर्ग र समुदायलाई टार्गेट गर्यो भन्ने जुन चिन्ता हो नि, त्यो चिन्ता अलेक्सी टोकोभिलले त्यही बेलामा र मैले पनि पोडकास्टमा इक्वालिटी र लिबर्टीको बारेमा चाहिँ डिस्कस गरिसकेको छु। अर्को चाहिँ के छ भने डेन्जर्स अफ सेन्ट्रलाइज पावर, अहिले एउटा प्रेसिडेन्टमा यत्रो पावर भएपछि सारा कुराहरू डिसमेन्टल गर्ने भत्काउन सक्ने जुन शक्ति आएको छ त्यो डेन्जर कसरी इभल्भ हुन्छ भन्ने कुरा चाहिँ विभिन्न सोसाइटीहरूको चाहिँ टेन्सनहरूलाई लिएर र पोलिटिकल जुन स्ट्रक्चर अमेरिकामा इभल्भ हुँदै थियो टकोभिलले 1930 दशकमै डेन्जर्स अफ सेन्ट्रलाइज पावर भन्ने च्याप्टर पनि छ जो अहिले देखिएको छ। र अर्को चाहिँ के छ भने रोल अफ रिप्रेजेन्टेटिभ इन्स्टिट्युसन एन्ड इट्स प्रोसेस भन्ने च्याप भन्ने एउटा थिम छ तिनको किताबमा, कि राजनीतिक प्रतिनिधित्व गर्ने संस्थाहरू जस्तो कंग्रेस सेनेट स्टेटहरू र तिनीहरूको प्रोसेसमा आउन सक्ने, उनले एकदम तिनीहरूलाई प्रेस पनि गरेका छन् राम्रो छ भनेका छन्, भन्दा भन्दै के भनेका छन् भने उनी त अब वर्ल्ड अर्डरबाट आएको हुनाले एउटा प्रश्न छ, पुरानो संसारबाट आएको हुनाले प्रश्न छ कि यो कसरी अगाडि बढ्छ, ओभर एम्बिसियस सिटिजन्सलाई केले ओभर एम्बिसियस लिडर्सहरूलाई यदि उसले इक्वालिटीको नाउँमा आयो आएपछि त्यो आफूले आइसकेपछि पछि आउने समूह र समुदायलाई रोक्ने प्रयास गर्छ कि गर्दैन भन्ने किसिमको कुरा, त्यो गेट किपिङको कुरा पनि उनले उठाएका छन्। र त्यसपछि चाहिँ अहिले हामीले देखेको अमेरिका अहिले विश्वको सबैभन्दा ठूलो शक्ति, त्यसको प्रभाव हामी सबैले देखिरहेका छौं, त्यही बेला नै उनले भविष्यमा उदय हुने शक्तिहरूका बारेमा पनि चर्चा गरेका छन्। त्यो पनि फर्केर हेर्दा यसले के देखाउँछ भने शक्तिहरू आउँछन् जान्छन् तर कसरी तिनको प्रभाव हामीमा पर्छ भन्नको लागि पनि छ, तर उनले क्याटेगोरिकली भोलिको भविष्य भनेको अमेरिका र रसियाको बीचको तनाव भनेको छ, कोल्ड वार सुरु भएकै छैन, रसियन रिभोल्युसन आएकै छैन, तर पनि उनले रसियालाई त्यो रिकग्नाइज गरेका छन्। त्यसपछि अर्को रमाइलो कुरा अहिले अमेरिका भन्ने बित्तिकै हामीले शिक्षाको टेक्नोलोजीको ठाउँ बुझ्छौँ, उनले के भन्छन् भने शिक्षाले चाहिँ अमेरिकामा यस्तो किसिमको शिक्षा आइरहेछ कि डेमोक्रेसीमा भ्यालु हुने किसिमको शिक्षा आएको छ होइन, त्यसले के भने तपाईँलाई कम्पिटेटिभ बनाउँछ, त्यसलाई बजारमा स्थापित गर्छ। अघि सुरुमा मैले 19th century जुन टेक्नोलोजीको कुराहरू गरेँ त्यसमा मान्छेलाई सक्षम बनाएको छ, तर सही रूपमा ती मानिसहरू चाहिँ होइन इन्ट्रिन्सिक भ्यालु भएको भित्र चाहिँ दया माया करुणा मानवतामुखी बनाउँछ कि बजार र चाहिँ राजनीतिक प्रोसेसको लागि तयार गर्छ भन्ने देखिन्छ। त्यही भएर कता कता अहिले जुन डिबेट चलेको छ कि अमेरिकन शिक्षाले एक्सिलेन्ट ह्युमन बिइङ बनाएन कि मिडियोकर्सहरू बनायो माने डेमोक्रेसीको प्र्याक्टिसको सन्दर्भमा, त्यो हेर्दा मलाई जुन किसिमको टेक्नोलोजीका मान्छेहरू अहिले हाबी भइराखेका छन् जस्तो फर इक्जाम्पल एभ्रिथिङ इज पोसिबल बाई एआई होइन, जुन एलन मस्कले अहिले जुन किसिमको एटिच्युड लिएर आएको छ, जेफ बेजोसले लिबर्टी र फ्री एन्टरप्राइजिङ चाहिँ हाम्रो वासिङटन पोस्टको हुँदा भन्दाखेरि कसको लिबर्टी भन्ने कुरा इन्डिभिजुअल लिबर्टी हो कि कलेक्टिभ लिबर्टी हो भन्न सकिरहेको छैन भन्दा टेक्नोलोजीले एउटा केही कुरो अचिभ गर्नलाई चाहिँ अगाडि बढाउँदो रहेछ, तर समग्र रूपमा मान्छे बनाउँछ कि बनाउँदैन भन्दा चाहिँ जुन किसिमको एजुकेसनले समानता सहिष्णुता एम्पथी समानुभूति लिएर आउँदैन त्यो शिक्षाले के गर्छ। एलेक्स टोकोभिलले त्यही भन्छन् एजुकेसनले कता कता मेडियोक्रेटी लिएर आयो कि, किनभने ऊ युरोपियन चिन्तनबाट आएको हुनाले फिलोसफीको एजुकेसनको भनेको समग्र मान्छे कम्प्लिट पर्सन बनाउने थियो। त्यसले गर्दा अहिले जुन टेक्नोलोजीको एक्सेसिबिलिटीको कुराहरू हामी देखिरहेछौँ कि इफिसियन्सीको नाउँमा जे काम भइरहेको छ त्यसले त्यो एजुकेसन चाहिँ मिडियोकर हो कि टोकोभिलले क्वेसन गर्ने ठाउँ दिन्छन्। र मलाई बडा फेरि यो किताबको चर्चा गर्ने सन्दर्भमा मैले एक हप्ता लगाएर फेरि हेरेँ त्यो पाएँ। अब अहिलेको मोडर्न इन्टरप्रिटेसन 200 एलेक्स टोकोभिलको किताबको के हुन सक्छ भन्दाखेरि लिबर्टी भर्सेस इक्वालिटी रिभाइभल अफ इन्ट्रेस्ट के हो, यसले पोलिटिकल फिलोसफी र सोसियोलोजीको इन्टरसेक्सनमा हामीलाई हेर्न मद्दत गर्छ, राजनीतिक दर्शन र समाज कसरी जान्छ भन्ने दिन सक्छ। त्यसपछि र महत्वपूर्ण पक्ष के हो भने टोकोभिलले अमेरिका फ्रान्स बेलायत विभिन्न ठाउँको कम्पेरिटिभ स्टडिज पनि यस किताबमा गर्छन्। त्यसले गर्दा समाजशास्त्रको दृष्टिकोणबाट यो पुस्तक चाहिँ राम्रो कम्पेरिटिभ एनालिसिसको किताब हो। अब कम्पेरिजन चाहिँ ठाउँ विशेषको पनि हुन्छ भने अहिले हामीले एउटै किताब पक्रेर समय विशेषको परिवर्तनका सन्दर्भमा पनि हेर्न सक्छौँ। टकोभिलको अमेरिका र अहिलेको अमेरिका पनि भन्न सक्छौँ कम्पेरिटिभ एनालिसिस हुन्छ। त्यो बेलाको फ्रान्स, कन्टिनेन्टल युरोप, बेलायत र अमेरिका हेर्न सक्छौँ। त्यो बेलाको नयाँ अरू औपनिवेशिक मुलुकहरू जहाँ लोकतन्त्रको व्यक्तिगत स्वतन्त्रताको इमान्सिपेसनको खोजी छ त्यो र अमेरिका हेर्न सक्छौँ गर्दा एउटा फाउन्डिङ टेक्स्टको रूपमा चाहिँ एलेक्सी टोकोभिलको डेमोक्रेसी इन अमेरिका छ। यसैको दोस्रो पक्षमा चाहिँ मैले अमेरिका बन्ने सन्दर्भमा जेम्स म्याडिसन लगायत तीनजना राइटरहरूले कन्स्टिट्युसनल डिबेटमा अमेरिकाको फेडरलिजम कसरी इभल्भ हुँदैछ या कन्स्टिट्युसन कसरी बन्दैछ त्यसका पोजिसन्सहरू के हुन् त्यो हाम्रो लागि पढ्न किन महत्वपूर्ण छ भने राजनीतिक विकासक्रममा कस्तो किसिमको विवेचना डिबेट छलफल भएको रहेछ र अहिलेको अमेरिकाको जुन कन्ट्रडिक्सन्स विरोधाभासहरू हामीले देखिरहेका छौँ त्यो बेलाका फाउन्डिङ फादर्सहरू अथवा मदर्सहरू कन्स्टिट्युसन बनाउने बेलामा यी तिनै जे म्याडिसनहरू चाहिँ जेम्स जे म्याडिसन जेम्स जे र म्याडिसन चाहिँ अमेरिकाका प्रेसिडेन्ट र अर्थमन्त्री पनि भए। उनीहरूले कन्स्टिट्युसन मेकिङमा फिलाडेल्फिया कन्फरेन्समा ठूलो काम गरेका थिए। एलेक्सी टोकोभिल पछि हामी फेडरलिस्ट पेपरको कुरा गर्नेछौँ। धन्यवाद।
0: भर्खर तपाईँले एलेक्सिस डी टोकोभिलद्वारा लिखित डेमोक्रेसी इन अमेरिका पुस्तकबारे हरि शर्माको चर्चा सुन्नुभयो। यस पुस्तकले लोकतन्त्रका मौलिक मूल्य, नागरिक समाजको भूमिका र सत्ताको शक्ति सन्तुलनबारे महत्वपूर्ण अन्तर्दृष्टि प्रस्तुत गर्दछ। यो पडकास्ट उकालो.com, युट्युब र अन्य पडकास्ट प्लेटफर्महरूमा उपलब्ध छ। आउँदा अङ्कहरूमा पनि भेटिरहौं। यो पडकास्ट सुनेर, लाइक गरेर र सब्स्क्राइब गरेर हामीलाई अझ हौसला दिनुहोला। यो पडकास्ट उत्पादनमा संलग्न साथीहरू आमोद प्याकुरियाल, मनिष पौड्याल, आयाम सहित म मधु आचार्यलाई पनि बिदा दिनुहोस्। अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट डिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा मूल्य वृद्धिले नागरिकलाई समस्या, खाद्यान्न ढुवानी समेत प्रभावित, जाजुकरपा भूकम्प गएको करिब 29 महिना भइसक्दा पनि आवास निर्माणमा व्यवस्था भएको पीड़ितको गुनासो, पुननिर्माणको काम तत्काल थाल्न माग र फिफा विश्वकप फुटबलमा जर्मनी र नेदरल्याण्डसको जित, आजै बिहान पौने 10 बजे ट्युनेसिया र जापान खेल्दै। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगरमा रहेको खाद्यान्न गोदाममा अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरू भरिभराउ रहेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै खाद्यान्न ढुवानीको जिम्मेवारी पाएका ढुवानीकर्ताले भाड़ा महँगो हुने भन्दै ढुवानी रोकेपछि खाद्यान्न प्रदेश कार्यालयमा थन्किएको हो। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै ढुवानी भाड़ा महँगो भएको कारण देखाई खाद्यान्न ढुवानी कार्य प्रभावित भइरहेको प्रादेशिक कार्यालय का प्रमुख केशव राज बुढाले बताउनुभयो। भाड़ाका सम्बन्धमा मूल्य समायोजन नभएको भन्दै ढुवानीको काम रोकिएको उहाँले बताउनुभयो। सुर्खेतबाट कर्णालीका 10 जिल्लामा खाद्यान्न ढुवानी हुँदै आएको छ। हिमाली जिल्लामा चिसो मौसममा हिउँले बाटो अवरूद्ध हुने भएकाले यो समय पालिकासँग कम्पनीले सम्झौता गरेर खाद्यान्न ढुवानीको काम तीव्रताका साथ गर्नुपर्नेमा त्यो कार्य प्रभावित भएको छ। मूल्य वृद्धि भएसँगै यस क्षेत्रमा 30% मात्र खाद्यान्न ढुवानी भएको छ। जाजुकोटमा भूकम्प गएको करिब 29 महिना भइसक्दा पनि आवास निर्माणमा सरोकारवाला निकायले व्यवस्था गरेको पीड़ितको गुनासो छ। भूकम्पबाट आवासविहीन भएका सर्वसाधारण सरकारले दिएको 50,000 रूपियाँमा अनुदानमा अस्थायी आवासमा बस्दै आएका छन्। 29 महिना हुने लाग्दा पनि सरकारले सुरक्षित आवासको व्यवस्था नगर्दा स्थानीय चिन्तामा परेका छन्। वर्षातको मौसममा त्यहाँको जनजीवन निकै कष्टकर भएको छ। बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले सरकारले पुननिर्माणका लागि क्षतिको एकिन विवरण आकलन डिडिए गर्न आएका प्राविधिकले त्रुटि गरेपछि समस्या भएको बताउनुभयो। सरकारले डीडीएमा खटाएका प्राविधिकले वास्तविक तथ्याङ्क संकलन गर्दा पुननिर्माण अमलमा परेको बताइएको छ। द्वन्द पीड़ित महिलाहरूले संक्रमणकालीन न्याय प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राख्दै सत्य, न्याय, परिपूर्ण र आत्मसम्मानको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जाल ट्रुथ डकुमेन्ट्स नेशनल मेट्रोको अगुवाईमा द्वन्द पीड़ित महिला तथा मानवाधिकार कर्मीले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै पीड़ित मैत्री प्रभावकारी संक्रमणकालीन न्याय प्रक्रिया अगाडि बढ़ाउन आग्रह गरेका हुन्। ज्ञापन पत्रमा नेपालमा एक दशक लामो शस्त्र द्वन्द सकिएर वृष्टि शान्ति सम्झौता भएको झण्डै 2 दशक पुग्न लाग्दा पनि द्वन्द पीड़ितहरूले न्याय, परिपूरण तथा पुनस्थापनाको अनुभूति गर्न नसकेको उल्लेख गरिएको छ। र फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा जर्मनी र नेदरल्याण्डसले जित निकालेका छन्। आइभरी कोष्टकलाई 2-1 पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि 5-1 फराकले जित निकाल्दै नेदरल्याण्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ। समूह यी अन्तर्गत क्यानाडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोष्टकलाई 2-1 गोल अन्तरले हराएको हो। खेलको 30 मिनटमा कप्तान फ्राक केसीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाउनु भएको थियो। तर दोस्रो हाफमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्डाबले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जित निकालेको थियो। समूह एफ अन्तर्गत अमेरिकाले ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 गोल अन्तरले जित हात पारेको। नेदरल्याण्डसका लागि ब्रायन ब्रोबीले खेलको 6 र 17 मिनटमा गोल गर्नुभएको छ। दोस्रो हाफको शुरूमै कोडी ग्याप्कोले अर्को गोल गर्नुभयो भने 54 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता बनाउनु भएको हो। जस्तै स्वीडेनका एन्थोनी एङ्गलाले गोल फर्काए पनि खेलको 89 मिनटमा क्रिएसिनियो समर लिभले भने गोल गर्दै नेदरल्याण्डसको सहजित सुनिश्चित गर्नुभएको हो। अहिले कुराकाउ र इक्वेडर बीच खेल चलिरहेको छ। आज बिहान पाउने 10 बजे मेक्सिकोमा ट्युनिसिया र जापान खेल्दैछन्। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत बिदा हुन्छु। नमस्कार।
1: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: सबैको मान सुने
3: रेडियो भेरी एफएम
4: प्रयोगशाला स्थापना गरे र जसमा बायोडिजेल अथवा यो खेर गएका तेलहरूलाई डिजेलमा रूपान्तर गर्ने अनुसन्धानबाट मैले मेरो प्रयोगशाला मेरो आफ्ना गतिविधिहरू केन्द्रित गरे
5: शुरूमा
4: हजुर र त्यसरी शुरू गरिसकेको अनुसन्धानले जुन फ्युलको प्रोसेसिङ इन्जिनियरिङ भनौं अथवा फ्युलको प्रोपर्टिजहरू हेर्ने अध्ययन गर्ने काम सँगसँगै अब फेरि अर्को समस्या के आयो भने नेपाल सरकारले प्लास्टिकमाथि प्रतिबन्ध लगाउन थाल्यो मैले मन्त्रालयमा गएर तत्कालीन सचिव मन्त्रीज्यूसँग कुरा गरे तपाईहरूले जे कल्पना गरेर प्लास्टिकमाथि प्रतिबन्ध भनिराख्नु भएको छ त्यो अल्टिमेट सोल्युसन हुँदै होइन किनभने अहिले हामीले सम्झिएको वान टाइम युजको प्लास्टिक मात्रै तपाईँले समस्या देख्नु भएको छ तर हाम्रो जीवनमा प्लास्टिक अभिन्न भइसकेका छ नभई नहुनी भइसकेका छ झोला मात्रै प्रतिबन्ध गरेर हामी उम्कँदैनौ होइन हामीले चढ्ने अहिले गाडी पनि प्लास्टिकबाट बनेर आएका छन् हामीले लगाउने कोट ज्याकेट जे लगाए पनि प्लास्टिकका
5: छन्
4: माइक्रोफोनदेखि लिएर सबै चिज प्लास्टिकले छ भनिसकेपछि यो एक दिन न एक दिन त बिग्रिएर जान्छ यसलाई प्रशोधन गर्नुपर्छ यसलाई म्यानेजमेन्ट गर्नुपर्छ अहिले हामीले देखेको सपना के हो भने कि त सिस्टोलमा लगाएर थुपारिदिने कि बागमतीमा लगाएर बगाइदिने यसले त समस्या समाधान दिँदैन त्यो तत्कालीन मुख्य सचिवज्यू लीलामणि पौडेल हुनुहुन्थ्यो उहाँले बागमती सफाई अभियान भनेर सयौं हप्तासम्म त्यो अभियान चलाउनुभयो म आफै पनि त्यो अभियानमा जोडिएर उहाँलाई सिधै भने कि यो समाधान होइन त्यसो भए मैले जानेको गरे के गरौं भन्नुभयो मसँग प्रविधि छ मसँग आइडिया छ म तपाईँलाई दिन्छु मलाई 1 करोड रूपियाँ दिनुहोस् म तपाईँलाई 1 वर्षभित्र प्रविधि दिन्छु भनिसकेपछि उहाँले अन द स्पट तपाईँको प्रोजेक्ट एक्सेप्ट भयो ल आउनुहोस् पर्यो के गर्नुभयो छलफल गरौं भनिसकेपछि त्यो परियोजना लिएर आउनलाई मलाई 6 महिना त लाग्यो त्यो बेलामा मैले मन्त्रालयसँग पनि गएर डिफेन्ड गरेँ प्लास्टिकको प्रतिबन्ध लगाउने नेपाल सरकार तपाईँ वैज्ञानिक फेरि प्लास्टिकको व्यवस्थापनमा अनुसन्धान गर्ने भन्ने लेभलको कुरा आयो मैले के भने तपाईँलाई समस्या रहेछ भन्ने मलाई थाहा भयो नि त अब किनभने प्रतिबन्ध लगाउने ठाउँमा आइसक्नु र त्यो प्रतिबन्धले सबै टोटल सोल्युसन दिँदैन भन्ने थाहा पाएपछि मलाई अनुसन्धान गर्नै पर्ने लागेर म यतातिर जम्प हुन लागेको भनेर जवाफ दिइसकेपछि त्यो पनि इन्डोर्स भयो र मैले काम थालिसकेपछि हामीले 1 केजी प्लास्टिकबाट 1 लिटरसम्म चाहिँ इन्धन निर्माण गर्यौं त्यसमा 60% जति डिजल 20-30% पेट्रोल र अरू प्याराफिनहरू हुन्छ र त्यो काम हामीले गरिसकेपछि त्यसलाई स्केल अप गरौं न त सानो ल्याब स्केलबाट मात्रै हुँदैन भन्ने हिसाबले एउटा जापानको इको पार्टी थियो जसले जापानबाट एउटा ट्रक लिएर आयो र त्यसको टेक्नोलोजीको डेमो गर्यो र त्यसबाट हामी अलि बढी प्रभावित भयौं र उहाँले एउटा 1 केजीको प्लान्ट पनि मलाई छोडेर जानुभयो र त्यसबाट हामीले थुप्रै प्लास्टिकका टाइपहरू त्यसबाट केबाट के बन्छ कति बन्छ भन्ने लेभलको अनुसन्धान गर्नलाई ठूलो सहयोग पुग्यो र त्यति भइसकेपछि त्यही बीचमा नेपाल सरकारसँग 1 करोड़को बजेट पनि मैले प्राप्त गरेँ र त्यसबाट एउटा भवन बनाए उपकरण चाहिने जे चिज छ त्यो लिएर आउने काम गरे र पुलचोकका विद्यार्थीहरू केयूका विद्यार्थीहरू अस्कलका विद्यार्थीहरू त्रिचन्द्रका विद्यार्थीहरू मसँग थेसिस गर्न आए यसको अर्थ अहिले 30-40 जना विद्यार्थीले यही प्लास्टिकबाट इन्धनमा लैजाने लेभलको अनुसन्धान गर्ने एउटा माहौल बन्यो भनेपछि हामीले चाहेको त इको सिस्टम हो नि त आफै व्यापारी होइन म उद्यमी होइन म उद्योग खोल्ने होइन त्यो खोल्नु पनि पर्छ विदेशतिर प्रोफेसरहरूले रिसर्चरहरूले लाइसेन्स लिने काम लाइसेन्स बेच्ने काम आफै उद्योग चलाउने काम गर्छन् हामीले मलाई लाग्छ अब हाम्रो देशमा पनि त्यस्ता परिवेशहरू बनाउनु पर्नेछ र त्यति गरिसकेपछि हामीले के गर्यौं भने 1 केजी प्लास्टिकबाट 1 लिटर डिजल निकाल्न सकिन्छ भने स्कोपिङ गर्न थाल्यौं कुन नगरपालिकाबाट कति प्लास्टिक निस्कन्छ र त्यसबाट कति डिजेल अथवा पेट्रोल बनाउन सकिन्छ त्यसको हिसाब किताब निकालेर ती तत्त नगरपालिकालाई आइडिया दिउन त भन्ने हिसाबले म करिब करिब 30-40 जना जति मेयरहरूलाई देशैभरिका मेयरहरूसँग विभिन्न वर्कसप मार्फत सेमिनार मार्फत उहाँहरूसँग भेटघाटको कार्यक्रममा हिँडे र त्यसबाट मलाई के अनुभूति भयो भने सबैले वाहवाह गर्नुभयो रमाउनुभयो म यसरी भन्छु अझ त्यहाँभन्दा बढी विज्ञानबाट चमत्कार देखिरहनु भयो हामी चमत्कारमा विश्वास गर्दैनौँ विज्ञानमा तथ्य हुन्छ सत्य हुन्छ गर्न सकिने विधि हुन्छ तौर तरिका हुन्छ र यसको काम गरौं भनेर कन्भिन्स गर्न खोज्दा खोज्दै पनि धेरै वर्ष बितिसकेको छ र
5: अहिले कहाँ पुग्यो त
4: अहिले ठ्याक्क भन्नै पर्दाखेरि एउटा लेभलको एक्सेप्टेन्स लेभल बनिसकेको छ तर अब इन्भेस्टरहरूलाई चाहिने जुन इको सिस्टम हो नि जो नेपालमा छँदै छैन आइडिया आयो आइडियाबाट त्यसलाई हामीले स्टार्टअपको रूपमा एउटा प्रोडक्ट बन्छ भन्ने भ्यालिडेसन गर्यौं र त्यसबाट बनेको जुन डिजेल छ त्यो डिजेललाई हामीले इण्डियाको प्रयोगशालामा लगेर टेस्ट गर्यौं र त्यसबाट बनेको फाइनल त्यो प्युरिफिकेसन गरिसकेपछि बनेको प्रोडक्टलाई भेरिफाई गर्दा अहिले ऑयल निगमले युरो 4 स्ट्यान्डर्डको तेल बेच्छ तर हामीले युरो 6 स्ट्यान्डर्डको तेल म्यानुफ्याक्चर गर्ने काम हाम्रै ल्याबबाट गर्यो अझ उच्च स्तर उन्नत स्तरको होइन र त्यो गरिसकेपछि हाम्रो अहिले हिँडिराखेको कारमा 10-20% त्यो पेट्रोलबाट प्लास्टिकबाट निस्किएको पेट्रोल होस् अथवा डिजेल हो मिसाउनलाई कुनै आपत्ति छैन त्यो काम गर्न सकिन्छ अब उद्योग खोल्नु पर्यो उद्योग खोल्नको लागि नयाँ इन्भेस्टर चाहिन्छ कि त प्रदेश सरकारले अथवा स्थानीय सरकारले पैसा हालिदिनु पर्यो हालिदिएर पनि त्यसलाई रन गर्नलाई त एउटा न एउटा उद्यमी तयार हुनु पर्यो र यस्तो नेपालमा एउटा चलन के छ भने मैले अघि भने जस्तो चमत्कारमा मात्रै विश्वास गर्ने रमाउने कुरा गर्ने अध्ययन गर्ने र छोड्ने
5: यसलाई यसरी बुझौं न तपाईँहरूको अनुसन्धानले नास्टको अनुसन्धान जो तपाईँ आफै पनि त्यसमा संलग्न हुनुहुन्थ्यो मुख्य रूपमा तपाईँ आफै रविन्द्र प्रसाद ढकालज्यू तपाईँहरूको अनुसन्धानले 1 किलो 4 बाट 1 लिटर इन्धन उत्पादन गर्न सकिन्छ त्यो पनि अहिलेको भइरहेको इन्धन भन्दा उच्च उन्नत स्तरको इन्धन चाहिँ उत्पादन हुन्छ भन्ने कुरो अनुसन्धानबाट पुष्टि भयो तर त्यसलाई साँच्चै व्यावसायिक रूपमा चाहिँ उत्पादन गर्नको लागि हामी कहाँ लगानीको वातावरण बनेन त्यो अनुसारको पैसा भएन गर्न सकिएन
4: पक्कै पनि अहिले सम्माननीय प्रधानमन्त्रीज्यू जुन बेलामा काठमाडौँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो उहाँसँग पनि भेटेर मैले यो कुरा गरेँ हामीले सकिन्छ भने टिएकुको फोहोर यही टिएकु काठमाडौँभित्रै राखौँ किनभने यो त काठमाडौँको फोहोर हो किन नुवाकोटलाई फाल्ने अहिले हामी त सिस्टोलमा गएर किन पुरेर फाल्ने भन्ने हिसाबले पनि प्रस्ताव राखेको थिए उहाँले भन्नुभयो कि अहिले हामी ग्लोबल टेन्डरको फन्दामा छौं यो सबै इको सिस्टम बनाउनलाई केही समय लाग्छ भन्दै गर्दा अहिलेको जुन परिवर्तन भएको छ अब आउने दिनमा म आशा गर्छु कि
5: हामी आउँदा दिनमा के गर्न सकिन्छ केही बेरपछि समग्रमा भन्छौँ जो रविन्द्र ढकालज्यू अहिलेको कुरा गर्दा अघि सुरुमा तपाईँले भन्नुभएको थियो हाम्रो अनुसन्धानहरू
4: हामीले सकिन्छ भने टिएकुको फोहोर यही टिएकु काठमाडौँभित्रै राखौँ किनभने यो त काठमाडौँको फोहोर हो किन नुवाकोटलाई फाल्ने अहिले हामी त सिस्टोलमा गएर किन पुरेर फाल्ने भन्ने हिसाबले पनि प्रस्ताव

0: सीमित भए भन्ने गुनासो आलोचना सुनिन्छ भन्नुभएको थियो। साँच्चै पनि नै यो अहिलेको उदाहरणले पनि यो अनुसन्धान चाहिँ प्रयोगशालामै सीमित भइरहेछ।
1: म त्यसो भन्दिनँ, किनभने मलाई लाग्छ प्रयोगशालाबाट बाहिर निस्किसकेका छ ले लगानी गर्ने मान्छे र ठाउँ खोजिराखेका छ र त्यो वातावरण नभइदिएको कारणले त्यो बजारमा नगएको मात्रै हो। त्यसकारणले प्रयोगशालामा अड्कियो भन्ने कुरामा म विश्वास गर्दिन, किनभने हामीले देखेका छौं
0: व्यावसायिक रूपमा जान चाहिँ कठिनाई
1: भइराखेको छ।
0: जस्तो अब हाइड्रोजन पनिबाट चाहिँ इन्धन ऊर्जा निकालेर गाडी चलाउन सकिने, खाना पकाउन सकिने भन्ने कुरा चाहिँ हाम्रो अनुसन्धानले देखाइरहेको
1: छ।
0: त्यसलाई व्यावसायिक रूपमा ढाल्नको लागि पनि अझै सकिया छैन।
1: होइन, त्यो त नेपालको मात्रै समस्या होइन, संसारभरिकै वैज्ञानिकहरूलाई के समस्या छ भने हाइड्रोजनलाई मेन स्ट्रिम फ्युल बनाउनको लागि अझै 10-15 वर्ष धेरै संघर्ष गर्नुपर्छ।
0: विश्वकै चुनौती,
1: प्लास्टिककै केसमा पनि फोहोर मैला व्यवस्थापन र हामीले गर्न खोजेको प्रयासलाई व्यवहारमा लिएर आउनको लागि अरू केही 5-7 वर्ष कुर्नु पर्यो भने पनि म टाढाको सम्झिन्न, किनभने हामी वैज्ञानिकहरूसँग एटलिस्ट धैर्यता हुनुपर्छ।
0: आज हामीसँग नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका मुख्य वैज्ञानिक अधिकृत रविन्द्र प्रसाद ढकाल हुनुहुन्छ। आज हामी उहाँसँग नेपाल विज्ञान प्रविधिको क्षेत्रमा भइरहेको अनुसन्धान र त्यसलाई व्यावहारिक रूपमा चाहिँ ढाल्नको लागि भइरहेका चुनौती, समस्या र समाधानको उपायमा केन्द्रित गरेर कुरा गरिरहेका छौं। ढकालज्यू, तपाईँले भर्खरै यो प्लास्टिकबाट इन्धन निकाल्ने तपाईँहरूको त्यो प्रयोगशालाको सफल परीक्षण र त्यसलाई व्यावसायिक रूपमा ल्याउनको लागि चाहिँ अहिले समस्या भइरहेको र आगामी दिनमा चाहिँ तपाईँहरूले आशा जगाउनु भएको कुरा गर्नुभयो। अब यस्तै अर्को अनुसन्धान पनि मान्ने तपाईँ संलग्न हुनुहुन्छ, अंगारको बारेमा अलिकति भनिदिनुहोस् न।
1: यो पनि एकदम यही फोहोर मैलासँगै जोडिएको कुरा भयो। अब क्विन अफ फोहोर चाहिँ हामीले अहिले के गरिराखेका छौँ भने धेरैले कल्पना गर्छौं कि यसलाई कम्पोस्ट बनाउने नै अन्तिम हतियार हो भन्छौं, होइन? कम्पोस्ट गराउँदाखेरि मिथेन ग्यास निस्कन्छ। हामीले के सोच्यौं भने विज्ञान एउटै हो, प्लास्टिकबाट डिजेल बनाउने विज्ञान र यो क्विन अफ फोहोरलाई अंगार बनाउने विज्ञान पनि एउटै हो, जसलाई हामी अंग्रेजीमा पाइरोलाइसिस भन्छौं, र त्यो लगायतका अरू विभिन्न प्रविधिहरू हुन्छन् र त्यो मध्ये नेपालले एडप्ट गर्न सक्ने प्रविधि अथवा अनुकूलन गरेर प्रयोग गरेर अगाडि बढ़ाउन सक्ने प्रविधि भनेको चाहिँ हामीले तताएर त्यसलाई कार्बनलाई बाहिर निकाल्न सक्यौं खोज्यौं भन्ने चाहिँ त्यसबाट हामी चारकोल बनाउन सक्छौं। यसलाई हामीले नगरपालिकाको फोहोर मात्रै होइन, हाम्रो वनबाट निस्किएको जुन झाडी छ, ती झाडी जन्ने वस्तु जसलाई हामीले जीवनभरि प्रयोग गर्दैनौ, अहिले नेपालभरि थुप्रिएका फैलिएका यो सामुदायिक वनहरू छन् र ती सामुदायिक वनमा हरेक नागरिकले परिश्रम गर्छन् र एक वर्ष झाडी सफाई गर्छन् र सफाई गरिसकेको निस्किएको जुन बाई प्रोडक्ट हुन्छ त्यही जंगलमै छोडेर घर आउनुहुन्छ। तर हामीले सोल्युसन के दिइराखेका छौं भने तपाईँले जो जंगलमा फाँडेर छोड्नुभएको जुन पात पतिङ्गर छ अथवा वनमारा छ अथवा नगरपालिकाले निकालेको क्विन अफ फोहोर छ, तिनलाई केही समय तताउं, तताइसकेपछि त्यसलाई कार्बनमा कन्भर्ट गरौं र त्यसलाई जमिन मुनि राखिदिने हो भने 500 वर्षदेखि 1000 वर्षसम्म कार्बन सिक्वेस्ट्रेशनको रूपमा कार्बनकै रूपमा हामी जमिनमा राख्न सक्छौं। यसले नाफा के हुन्छ त भन्दा अहिले हामीले त्यो पनि काम गर्यौं कि एडीबीको प्रोजेक्ट लिएर आयौं 5 करोड़ जतिको, त्यस्तै 5 करोड़ जतिकै सामुदायिक वन र त्यसको जीवनसँग किसानको जीवनस्तर उकास्ने भनेर डार्विन इनिसिएटिभ बेलायतबाट पनि केही 4-5 वटा त्यस्ता संघ संस्थाहरूसँग समन्वय गर्दै एउटा प्रोजेक्ट लिएर आयौं, त्यो पनि 5 करोड़ जतिकै थियो। र त्यहाँबाट निकालिएको नतिजाको आधारमा हामी के भन्न सक्छौं भने अहिलेको हामीले युरिया भने पनि डीएपी भने पनि रासायनिक मल बराबरको गुण भएका चीज हामीले तिनै चारकोलमा गाईको पिसाब, मान्छेको पिसाब अथवा स्कूलबाट विद्यार्थीहरूले निकाल्ने जुन पिसाबहरू हुन्छ त्यसलाई संकलन गरेर पनि मलको रूपमा परिणत गर्ने र त्यसलाई हामीले जमिन मुनि राख्ने अथवा होइन हामीलाई युरिया हाल्ने बानी परिसक्यो भनेको छ भने पनि युरिया अथवा डीएपी रासायनिक मलहरूलाई पनि त्यही बायोचार भन्छौ जुन अंगार त्यो भित्र राखेर जमिन मुनि पुर्याउन सकियो भने अहिले रासायनिक मलको जुन हाहाकार परिराखेको छ त्यसबाट हामीले धेरै थोरै भने पनि त्राण दिन सक्छौ किसानलाई। त्यसले पानी आफ्नो तौलभन्दा 4 गुणा बढी बोक्न सक्छ, त्यसले मल बोक्न सक्छ, मल पनि बोक्छ हावाले उडाउने अथवा घामले उडाउने, पानीले बगाएर लैजाने चीजबाट रोक्छ र बिरुवाले चाहिएको बेलामा जरालाई अस्मोसिस को विधिबाट उपलब्ध गराउँछ। यो लेभल

0: पदार्थ बनाउनको लागि हामी सक्षम छौं, गरिसकेका छौं र तिनै हामीले निकालिएका अनुसन्धानका नतिजा मैले अहिले भने एउटा एडेबीको प्रोजेक्ट मार्फत, अर्को डार्विन इनिसिएटिभको प्रोजेक्ट मार्फत र त्यसपछि निरन्तर रूपमा नास्टको प्रयोगशाला म आफैले नेतृत्व गरेको केयूटीयूदेखि लिएर रामपुर क्याम्पस एएफयूका विद्यार्थीहरूलाई मैले धेरैजनालाई मास्टर्स गराए, ब्याचलर्सको प्रोजेक्टहरू गराए, करिब करिब 20-25 जना त्यो पनि बायोचारको फिल्डमा अहिले काम गरिराख्नु भएको छ। हामीले पब्लिकेशन गर्यौं, त्यो ट्र्याक रेकर्ड हामीले स्थापित गर्यौं र अहिले विस्तारै गण्डकी प्रदेशलाई गएर मुख्यमन्त्रीज्यूलाई मैले आफ्नो प्रेजेन्टेशन राखिसकेपछि ल अब मैले के गर्नु पर्यो भन्नुभयो। मैले उहाँलाई पनि भने कि अहिले तपाईँले अनुदानमा एउटा उद्योग राखिदिनुहोस्, हामी आइडिया दिन्छौं र त्यो आइडिया तपाईँले यो आइडिया चाहिँ गण्डकी प्रदेशले प्रयोग गरोस् भनिसकेपछि हामीले एउटा फिजिबिलिटी रिपोर्ट बनाएर दियौं, आइडिया दियौं र त्यो व्यवसाय उन्मुख भएर उद्योग स्थापना भइसकेको छ। उद्योग स्थापना भइसकेको छ तर उत्पादनको लागि फाइनान्सिङमा लड़ाई गरिराखेको कुरा तिनै व्यवसायीको मुखबाट मैले बेला बेलामा सुन्ने गरेको छु। त्यसकारणले अब अहिले भनेको जस्तो प्लास्टिकमा उद्योग शुरू हुन बाँकी
1: छ,
0: बायोचारमा उद्योग शुरू भइसकेका छ, त्यो अपरेशनमा जान बाँकी छ भनिसकेपछि
1: यसको कठिनाई चाहिँ त्यो के अरे प्लास्टिकलाई इन्धन बनाउनु र यो अंगारलाई रासायनिक मल जस्तो बनाउनुमा चाहिँ त्यो प्रक्रियागत झन्झट अथवा त्यो खर्च कुन हिसाबमा के रहेछ?
0: करिब करिब उस्तै हो, करिब करिब उस्तै हो। एउटै प्रविधि हो, विज्ञान एउटै हो, त्यही चीजलाई हामीले प्रयोग गरेर दुईटा फरक प्रोडक्ट बनाउन चाह्यौं। अब अहिले मानौं कि हामी दैनिक रूपमा जसरी फोहोर काठमाडौँबाट नुवाकोट फालिराखेका छौं तिनलाई पनि चारकोलमा कन्भर्ट गर्यौं भने अहिले गनाउने बागमतीलाई शुद्ध बनाउनको लागि पनि नगनाउने बनाउनको लागि पनि काम लाग्न सक्छ। किनभने त्यही बायोचार हामीले यो सिसडोलको लिचेट लिएर आएर प्रयोगशालामा टेस्ट गरेर यो लिचेटलाई सफा गरेर खोलामा फाल्नुभन्दा अगाडि ट्रिटमेन्ट गर्नको लागि त्यही चारकोल उपयुक्त हुन्छ। भनिसकेपछि हामीले फालेको कुइने फोहोरलाई चारकोलमा बनाएर त्यही चारकोल प्रयोग गरेर हामीले लिचेटलाई पनि ट्रिट गरेर शुद्ध पानी बागमतीमा होस् त्रिशुलीमा होस् मिसाउन सक्छ।
1: एकदम महत्वपूर्ण कुरा भन्नुभयो रविन्द्र ढकालज्यू। तपाईँहरूले गरिरहेको अनुसन्धान नेपालले भोगिरहेको धेरै समस्यालाई समाधान गर्ने खालको, जस्तो अहिले नेपालले प्रदूषण भोगेको बागमती लगायतका खोला नालामा चाहिँ नदीहरू चाहिँ फोहोर दुर्गन्धित भएको चाहिँ समस्या भोगिरहेको र सँगसँगै इन्धन र रासायनिक मलको समस्या भोगिरहँदाखेरि एउटा इन्धनको समस्या नि समाधान हुने, रासायनिक मलको समस्या नि समाधान हुने, बागमतीको फोहोरको दुर्गन्ध नि समाधान हुने, प्लास्टिकबाट उत्पन्न हुने त्यो प्रदूषण पनि समाधान हुने, सबै कुरो समाधान गर्न सक्ने गरी एउटा कुरा गर्दा दोहोरो फाइदा
0: होइन,
1: त्यो अनुसारको अनुसन्धान गरिरहनु भएको छ। मात्र यसलाई चाहिँ हामीले व्यावसायिक रूपमा र व्यावहारिक रूपमा ढाल्न
0: बाँकी छ
1: होइन।
0: त्यस कारणले न अहिले विज्ञान प्रविधि र नव
1: प्रवर्तन, म त्यसमा एकछिनपछि आउँछु। अब तपाईँहरूले गरिरहेको अनुसन्धानलाई चाहिँ हामीले कसरी त्यसलाई व्यावहारिक रूपमा चाहिँ व्यावसायिक रूपमा चाहिँ रूपान्तरण गर्न सकिन्छ भनेर म केही बेर पछि आउँछु। र तपाईँ नास्टको मुख्य वैज्ञानिक अधिकृत हुनुहुन्छ रविन्द्र प्रसाद ढकालज्यू, र नास्टका विभिन्न अनुसन्धानमूलक काममा तपाईँ सक्रिय रूपमा लागिरहनु भएको छ र आज हामी तपाईँसँग नास्टले गरिरहेका काम र विज्ञान प्रविधिको क्षेत्रमा नेपालको अहिलेको अवस्था र अब नवप्रवर्तन मन्त्रालय गठन भइसकेपछि यसबाट हामीले गर्न सक्ने आशा अपेक्षा कुरा गरिरहेका छौं र हामी शुरूमा चाहिँ नास्टको अनुसन्धानमूलक कामहरूमा केन्द्रित गरेर कुरा गरिरहेका छौं। तपाईँले दुईटा उदाहरण नास्टले गरिरहेको दुईटा उदाहरण भन्नुभयो, एउटा प्लास्टिकबाट इन्धन बनाउने र अंगारबाट चाहिँ रासायनिक मल जस्तै मल बनाउने होइन। अहिले नेपालले भोगिरहेको दुईटा मुख्य समस्या, त्यो समस्या समाधान गर्ने गरी तपाईँहरूले अनुसन्धान, तपाईँहरूको अनुसन्धानले सफल देखाइसकेका छ, मात्र यसलाई व्यावहारिक र व्यावसायिक रूपमा चाहिँ आउन बाँकी छ भन्ने कुरा गर्नुभयो। अब यो सँगै नास्टले अरू गरिरहेका काम के अलिकति पछिल्ला यो वर्ष समयमा भइरहेका अरू उदाहरणहरू भन्नुहोस्, त्यसपछि हामी अघि भने जस्तै यो विज्ञान प्रविधिका अरू कुरा गर्छौं।
0: मलाई अलिकति फ्रिडम पनि छ किनभने म वास्तवमा ल्याबमा मात्रै काम गरिन, मैले सचिवको भूमिकामा पनि करिब करिब 3 वर्ष जति सचिवको भूमिकामा रहे। त्यो बीचमा त्यो दौरानमा हामीले 2-3 वटा कामहरू गरेका छौं, म त्यहाँभन्दा अगाडि पनि लैजाउँला। हामीले जडीबुटीका प्रशोधनका कुरादेखि लिएर क्लाइमेट चेन्जमा धेरै काम गर्ने अरू क्लाइमेट चेन्जमा काम गरिराखेलाई सपोर्ट गर्नेदेखि लिएर र हामीले अर्को एउटा महत्वपूर्ण पाटोमा चाहिँ के काम गरिराखेका छौं थियौं भने हामीले सातै प्रदेशमा हामीले अनुसन्धान केन्द्रहरू खोल्यौं जहाँ कृषि र खाद्य प्रविधि त्यसपछि गएर चुरे संरक्षणका अनुसन्धान शहरी विकास र पर्यावरण निर्माण त्यस्तै गरेर ग्रीन माउन्टेन इकोनोमी जहाँ जसले टुरिज्मलाई सपोर्ट गर्न सकोस् परम्परागत प्रविधि जसले चाहिँ हाम्रो आयुर्वेदिकदेखि लिएर थुप्रै परम्परागत भनौँ न हामीसँग करुवा छ ढाका टोपी छ यी सबै चिजहरूलाई कसरी विकास गर्ने त्यहाँ विज्ञान कसरी छिराउनेदेखि लिएर यो डिजिटल मार्फत सेवा मार्फत चाहिँ कसरी नेपालका युवाहरूलाई इन्गेज गराउने एआईका टुल्सहरू कसरी प्रयोग गर्ने साइबर सेक्युरिटीका कुराहरू कसरी मान्छेलाई जानकारी दिने भन्नेदेखि लिएर जडीबुटीको प्रशोधनका विज्ञानहरू गर्नुपर्छ भन्ने हिसाबले सातै प्रदेशमा एक एकवटा थिम बोकेर हामीले अनुसन्धान केन्द्रहरू खोल्यौं र त्यहाँ काम गर्नको लागि हामीले रिसर्चरहरू नियुक्त गर्ने प्रक्रिया शुरू गर्यौं तर बजेटको अभावका कारणले गर्दा कहीँ पोलिसीगत निर्माणका कुराले गर्दा हामीले ठ्याक्कै पोलिसी डिराइभ गरेर लैजान नसकेको कारणले गति दिन नसकेको कुरा सत्य हो तर पनि हामीले प्रयास गरिराखेका छौं अझै केही वर्ष पछाडिसम्म पालो पाइयो गर्ने मौका पाइयो भने हामी त्यो काम गर्न सक्छौं भन्ने एउटा अवधारणा हो मेरो होइन र अर्को पाटो चाहिँ हामीले स्याटेलाइटको युगमा पनि नेपाललाई प्रवेश गरायौं न्यानो स्याटेलाइट सही सानो एउटा स्याटेलाइट थियो त्यो जापान पठायौं त्यसको नेपाल बसेर म्यानेजमेन्ट गर्ने जिम्मेवारी मैले बोकेँ अर्को त्यहाँ दुईजना हाम्रा इन्जिनियर जापान जानुभयो न्यानो स्याटेलाइट बनाउनुभयो र त्यो लन्च गरेको स्याटेलाइटले 2.5 वर्षसम्म पृथ्वीलाई चक्कर लगायो त्यो खस्यो र त्यसपछि फर्केर आउने इन्जिनियरहरूले अर्को 7 जना जतिलाई ट्रेनिङ दिनुभयो उहाँहरूले पनि डाँफे नाम गरेको एउटा पेलोड बनाउनुभयो त्यो उडाउन सकिएन किनभने त्यो बेलामा भिसी र सचिव कोही पनि उपस्थित नभएको हुनाले हाम्रो त्यो टाइम लाइनमा हामीले त्यो सपोर्ट गर्न सकेनौं र त्यो रोकियो र त्यसैको नलेजबाट हामीले काठमाडौँ युनिभर्सिटीका हाई स्कूलका विद्यार्थीहरू र अरू सार्वजनिक विद्यालयका 11-12 पढ्ने विद्यार्थीहरूलाई अलिकति सपोर्ट गर्दै र हाम्रो ग्राउण्ड स्टेशन नास्टको ग्राउण्ड स्टेशन प्रयोग गर्ने गरेर हाई स्कूलका विद्यार्थीहरूलाई स्याटेलाइट बनाउन लगायौं र त्यो मुनाल नाम गरेको स्याटेलाइट भारतको इसरोबाट लन्च गर्यौं तर अनफर्चुनेटली केही माथि गएर 500 किलोमिटरको हाराहारी पुगेर त्यो रकेट नै खसेको कारणले हाम्रो स्याटेलाइट पनि हरायो र अब बिस्तारै अर्को एउटा 6-7 कक्षा पढ्दै गरेका चेपाङका विद्यार्थीहरूले पनि स्याटेलाइट निर्माण गरेर चाइनाबाट लन्चिङ सफल भयो त्यसको लागि पनि हामीले नास्टबाट ग्राउण्ड स्टेशनदेखि लिएर कम्युनिकेशनमा ठूलो सहयोग गर्यौं जसको कारणले गर्दा हामी विज्ञान र प्रविधिमा काम गर्न सक्ने युवा जनशक्ति त्यसलाई अझै हाईस्कूल लेभलमा पेनिट्रेशन गराउँदै युवा जनशक्तिलाई अलि बढी सशक्त अलि बढी व्यावहारिक र अलि चाहिँ बढी संसारसँग एकाकार हुन सक्ने जनशक्ति निर्माणको लागि भनेर काम गर्दै जाँदा अहिले पुलचोकले यही स्पेस टेक्नोलोजीमा विद्यार्थीलाई पढाउन थालिसकेको छ भनिसकेपछि त हामीले स्याटेलाइटमा नेपालले न आफ्नो स्याटेलाइट छ न स्याटेलाइट नेपालमा बनाउन सकिन्छ भनेर कल्पना गरिएको छ न नेपालबाट काम गर्न सकिन्छ त्यो माहौलबाट बिस्तारै नेपालमै स्याटेलाइट बनाऊ यहीँबाट लन्च गरौं हुँदाहुँदै अहिले हाम्रा केही युवाहरू नास्टभित्रै बसेर रकेट पनि निर्माण गर्दै रकेट मलाई लाग्छ उहाँले अहिले केही 100 मिटरको मात्रै ट्रायल गरिराख्नु भएको छ त्यसलाई 10 किलोमिटरसम्म लन्च गर्ने प्रयास गर्दै हुनुहुन्छ त्यहाँभन्दा बढी जान हामी नेपालबाट सक्दैनौं कि त भारतको सहयोग कि चाइनाको सहयोग अथवा कुनै मित्र राष्ट्रको सहयोग लिनुपर्छ किनभने संसारभरि जम्मा 12 देशबाट मात्रै रकेटहरू लन्चिङ गर्ने फेसिलिटी छ त्यसकारणले हामीसँग प्रविधि विकास गर्नको लागि युवा जनशक्तिलाई मोटिभेट गर्यौं इन्सपायर गर्यौं भने नेपालमा पनि काम हुन्छ भन्ने माहौल चाहिँ हामीले काम गरिराखेका छौं गरेर देखाउँदै थियौं र अझै पनि हामीले देखाउँछौं भन्ने हो
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम अबको योजना अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकालसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदि तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
6: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
8: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण थपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा खुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी विज्ञान र प्रविधि तथा अनुसन्धानको क्षेत्रमा भइरहेका काम, अबको योजना, अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकालसँग कुरा गरिरहेका छौं। रविन्द्र ढकालज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग नेपालले विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा गरिरहेको कामको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले नास्टबाट गरिरहेको काम, अनुसन्धानका कामहरू कुनै प्रयोगमा आइसकेका छन्, कुनै विश्व बजारमा प्रतिस्पर्धा गर्ने कामहरू पनि नेपालले गरिरहेको छ, कुनै अनुसन्धान र प्रयोगशालामा एउटा सफल भएको छ, कुनै त्यसलाई व्यावसायिक रूपमा ल्याउन बाँकी छ भन्ने कुरा गर्नुभयो। अब हामी चाहिँ अलिकति नेपालमा विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा अवसर, चुनौती र समस्या समाधानको लागि चाहिँ अहिले सरकारले गरिरहेको काम र गर्नुपर्ने कुरामा केन्द्रित रहेर कुरा गरौं। तपाईँहरूले नेपालमा बसेर वैज्ञानिकहरू, तपाईँहरू जस्ता वैज्ञानिकहरू हुनुहुन्छ, तपाईँले भर्खरै भन्नुभयो, त्यस्ता युवाहरूलाई तपाईँहरूले चाहिँ प्रेरणा दिइरहनु भएको छ, काममा लगाइरहनु भएको छ, आफूले पनि अनुसन्धान गर्ने विज्ञान प्रविधिको क्षेत्रमा र विज्ञान प्रविधिको क्षेत्रमा लाग्न खोज्ने युवाहरूलाई पनि उत्प्रेरणासहित अघि बढ़ाउनको लागि चाहिँ के कस्ता चुनौती छन्, समस्या छन्?
2: धेरै छन् वास्तवमा। एउटा त हामीले भनिराखेको, सधैँ उठाइराखेको आवाज चाहिँ के थियो भने लगानी कम भयो विज्ञान प्रविधिमा भन्ने थियो, र विशेष गरेर अनुसन्धानमा हामीले के पाइराखेका छौं भने अहिले 0.38% मात्रै लगानी छ त्यो जीडीपीको। हामीले खोजेको जीडीपीको 1% लगानी हो। अहिले यो वर्ष महावीर पुन्ज्यू जो माननीय मन्त्रीज्यू हुनुहुन्छ, उहाँको केही प्रयासबाट नेपाल सरकारले एक्सेप्ट गर्यो कि नेपाललाई नयाँ मन्त्रालय बनाउन दिएर एउटा पर्यावरण अथवा वातावरण बनाउनको लागि सहयोग गर्ने भन्दै 1% यो वर्षको बजेटको 1% छुट्याइदिएको छ। हामीले खोजेको त वास्तवमा ट्रान्सलेसनै गर्ने हो भने 65 अरब थियो, अहिले हामीले 4.5 अरब त्यो मन्त्रालयमा आएको छ, किनभने यो वर्षको बजेटको 1% भनेको त्यही 4.5 अरब जति हुन आउँछ। अब हामीले खोजेको चाहिँ विकास बजेटको 1% भएको हुनाले, र अब हामीले खोजेको के भने 65 अरब हो, यो ग्याप छ हामीले देखिराखेका छौं। जरूरी छैन कि नेपाल सरकारले जम्मै त्यो बाँकी रहेको 64% पनि 61 अरब पनि छुट्याउनु पर्छ भन्ने होइन। नेपाल सरकारले के गरिदिन सक्छ
1: भने एकछिनपछि आउँला, के गर्न सक्छ भन्ने कुरा म एकछिनपछि। अलिकति यो धेरैलाई लागिरहेको हुनसक्छ कि विज्ञान प्रविधि भन्ने मन्त्रालय सधैँ थियो, यो नवप्रवर्तन जोड्नुपर्नेको कारण चाहिँ विज्ञान प्रविधि र नवप्रवर्तनमा फरक चाहिँ के हो?
2: विज्ञान भनेको त्यसले एउटा सिद्धान्तको कुरा गर्छ विज्ञानले, जहाँ फण्डामेन्टलका कुरा किन हुन्छ, कसरी हुन्छ, के गर्न सकिन्छ को आइडिया दिन्छ। प्रविधिले समाजका समस्या देखाइदिन्छ र त्यहाँ जोड्ने बाटो पनि देखाइदिन्छ। र तर अब नवप्रवर्तन भनेको चाहिँ अहिले हामीलाई थाहा छ कि साइन्स चाहिँ विज्ञान चाहिँ ग्लोबल हुन्छ, विश्वको लागि काम लाग्छ, तर इनोभेसन लोकल हुन्छ भन्ने हुन्छ। त्यसकारणले गर्दा यो नवप्रवर्तन भयो भने नेपालमै बसेर नेपालको लागि, नेपालको बजारको लागि, नेपालको समाजको लागि चाहिने प्रविधि अथवा विज्ञान के हुन सक्छन् भन्ने खोज्नको लागि एउटा वातावरण बनाउने काम चाहिँ अहिले थपिएको टर्मिनोलोजी नवप्रवर्तनले गर्छ र गर्नुपर्छ भन्ने हो। विज्ञान प्रविधि मन्त्रालय पहिला थियो, शुरूमा थियो, जुन बेलामा एकजना सांसदलाई मन्त्री बनाउनको लागि भनेर खोलियो पहिलो स्टेप
1: एकदम
2: होइन। त्यस पछाडि त्यसमा वातावरण जोडियो र वातावरणले कन्ट्रोल गर्यो, विज्ञान प्रविधि पूरै छायामा पर्यो र वातावरणले पूरै छायो। वन जोगाउँ अनि डडेलो नलगाउँ, प्लास्टिक प्रतिबन्ध लगाऊ का चीजले प्रतिबन्ध लगाउँदै त्यो लेभलको वातावरणले प्रभाव पारेको कारणले विज्ञान र प्रविधि त्यो बेलामा पनि केही न केही छायामा पर्यो। र पछि बिस्तारै होइन, यो त विज्ञान पढ्ने युवाहरू त युनिभर्सिटीमा छन्, शिक्षामा छन् भन्ने हिसाबले शिक्षासँग लगाएर जोडियो। शिक्षामा करिब करिब 2 खरबको बजेट आउँछ, विज्ञानमा करिब करिब 50 करोड़को बजेट आउँछ। यो इम्ब्यालेन्स भएको कारणले जुन छायामा परेको थियो, यसरी छायामा बसेर काम गर्नुभन्दा एउटा स्वायत्त निकाय भएर अथवा स्वायत्त मन्त्रालय भएर काम गर्दाखेरि चाहिँ अलि बढी प्रभावकारी हुन्छ। त्यहाँका ब्युरोक्रेसीलाई पनि विज्ञान र प्रविधिको समस्या के हो, कुन प्रोजेक्ट उपयुक्त हुन सक्छन्, ती कुराहरूलाई जोड्ने बाटो के हुन सक्छ, भन्ने कुरा चाहिँ सजिलै चाँडै बुझाउन सकिने माहौल चाहिँ अब बन्छ कि भन्ने चाहिँ मेरो विश्वास हो।
1: तपाईहरु जे होस् धेरै आशावादी हुनुहुन्छ, अब विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमै देशले काम गर्न सक्छ, पहिले जस्तो अरु शाखा अरु क्षेत्रको छायामा विज्ञान प्रविधि र अनुसन्धान मूलक क्षेत्र पर्दैन,
2: पर्नु हुँदैन, पर्नु हुँदैनथ्यो, पर्यो, अब पर्नु हुँदैन र अब पर्दैन भन्ने चाहिँ हाम्रो विश्वास हो।
1: एकदम अब अघि नै तपाईले रविन्द्र ढकाल ज्यू यो युवाहरुलाई तपाईहरुले प्रेरणा दिएको कुरा गरिरहनु भएको थियो हैन, यो स्टार्टअप र युवा वैज्ञानिकहरुलाई चाहिँ तपाईहरुले कसरी सहयोग जस्तो कुनै युवा सुनिरहनु भएको छ उहाँलाई यो अनुसन्धानमूलक विज्ञान प्रविधिको क्षेत्रमा काम गर्ने रुचि छ, त्यो अनुसारको ज्ञान प्रविधि उहाँसँग चाहिँ शिक्षा पनि होला होइन, उहाँलाई काम गर्ने रुचि छ भने तपाईँहरूसँग कसरी जोडिन सक्नुहुन्छ?
2: पक्कै पनि जोडिने हामीसँग आधार छ, किनभने अहिले भनिएको जस्तो मन्त्रालयले पोलिसी बनाउँछ, नियम बनाउँछ, रेगुलेट गर्छ, तर मन्त्रालय आफैले अनुसन्धान गरेर बस्दैन। अब हामीलाई चाहिएको के हो भने एक्जिक्युसन गर्ने एजेन्सी हो, र त्यो अहिलेको विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय अन्तर्गत रहेका तीनवटा निकाय मैले अलि भन्दिनै पर्ने छ, एउटा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, अर्को फोरेन्सिक विधि विज्ञान प्रयोगशाला, र अर्को चाहिँ यो प्लानेटोरियम, अहिले बीपी प्लानेटोरियम भन्ने थियो, अहिले चाहिँ बजेट भाषणबाट कार्यक्रम आउँदाखेरि विश्वेश्वर प्रसाद भन्ने हटाएर प्लानेटोरियम भन्ने टर्मिनोलोजीका साथ त्यो एउटा चाहिँ संग्रहालयलाई एउटा यी तीनवटा चाहिँ एजेन्सीको रूपमा अहिले मन्त्रालयले फोर्सी गरिराखेको छ। अब काम गर्ने ठाउँ भनेको अहिलेलाई अहिलेको लागि यी तीनै एजेन्सी हो, तर हाम्रो आग्रह चाहिँ के हो भने त्यहाँ अनुसन्धान मिसिङ भइराखेको छ। हामीलाई एउटा डर पनि के छ भने वैज्ञानिकहरूलाई निरन्तर अनुसन्धान गर्न दियो भने मात्रै उहाँहरूबाट इनोभेसन हुन सक्छ अथवा नवप्रवर्तन बल्ल निस्कन सक्छ, र अरू नेपाल सरकारका अरू मन्त्रालय अन्तर्गत पनि त्यस्ता अनुसन्धान केन्द्रहरू छन्, तिनलाई पनि कसरी सहयोग गर्ने, विश्वविद्यालयलाई कसरी जोड्ने? अब हामी शिक्षाबाट बाहिर आयौंको अर्थ अब हामी विश्वविद्यालयलाई भुलौं भन्ने होइन, किनभने अनुसन्धान गर्ने काम कसले गर्न सक्छ प्रभावकारी ढंगले भने युवाले गर्न सक्छ। युवा कहाँ हुन्छन्? विश्वविद्यालयमा पढ़िराखेका हुन्छन्, र तिनै विश्वविद्यालयमा रहेका युवा वैज्ञानिकहरूलाई काम गर्ने इकोसिस्टम बनाइदिने काम चाहिँ नास जस्ता एजेन्सीले गर्न सक्छ, नेपाल सरकारले बजेट दिने र त्यसले काम गरेका कामका गतिविधिहरूमा छलफल गर्ने, यदि हामीले काम गर्न सकेनौं भने तपाईँहरूको काम गराईमा यो चीज परिमार्जन गर्नुहोस् अथवा स्ट्रक्चरलाई परिमार्जन गरौं यसरी गरौं भन्ने हिसाबले छलफल चल्न सक्छ, तर काम गर्ने एजेन्सी चाहिँ मलाई लाग्छ नास जस्ता प्रयोगशाला जहाँ बसेर युवा वैज्ञानिकहरूले काम गर्न सक्छन्। अब युवालाई कसरी जोड्न सकिन्छ भन्ने कुरामा म अलिकति पछाडि आउन चाहे, यो कोविडको बेलामा म सम्झन चाहन्छु कि त्यो बेलामा भ्याक्सिन भएन, मास्क भएन, मान्छे डाक्टरसँग जान डराउने अथवा डाक्टर पनि बिरामी सँग छोइन डराउने जुन माहौल थियो, त्यो बेलामा म नास्टको प्रविधि संकायको प्रमुख थिएँ, र त्यो बेलामा हामीले एउटा इनोभेसनको कार्यक्रम राखिसकेका थियौं, तर कोविड लागेको कारणले गर्दा अब बजेट छैन नेपाल सरकारसँग भनेर टोटल उहाँहरूले प्रतिबन्ध लगाइदिनु भयो, अब कार्यक्रम सबै बन्द गराइदिउ र अहिलेको वर्ष हामीले काम तलब मात्रै खानुस् भन्ने टाइपको कुरा आयो। मैले गएर तत्कालीन रक्षा मन्त्री पनि हुनुहुन्थ्यो ईश्वर पोखरेल, जसले यो कोविडका विरूद्ध लड्नको लागि प्रतिकारको लागि उच्च निकायको रूपमा उहाँलाई जिम्मेवारी दिएको थियो, मैले उहाँसँग कुरा गरेँ कि यो बेलामा पनि वैज्ञानिकलाई सुत्न भन्नुभयो भने यो देशले कहिले सुख पाउँदैन। त्यति भनिसकेपछि त्यो 3 करोड बजेट उहाँहरूले रिलिज गरिदिनुभयो र त्यसबाट हामीले प्रस्ताव आह्वान गर्यौं र कोविडका विरूद्ध लड्ने प्रविधि विकास गर्न सक्ने युवाहरूलाई तपाईँहरूले जे जे काम गर्न सक्नुहुन्छ, जे आइडिया छ त्यो आइडिया लिएर आउनुहोस्, तपाईँहरूलाई हामी फण्डिङ गर्छौं भनेर 10 लाख रूपियाँसम्म फण्डिङ गर्ने गरेर 31 त्यस्ता प्रोजेक्टहरूलाई फण्डिङ गर्यौं, त्यो मध्ये केही बजारमा पुगे, केहीले तत्कालीन हिसाबमा स्वाब कलेक्सनको लागि स्वाब निर्माण गर्नेदेखि लिएर केही टेक्नोलोजी प्रविधिहरू विकास भए र कसैले सेनिटाइजरहरू बनाउनु भयो, यो लेभलको हामीले काम गरिसकेपछि त्यस्तै युवाहरूलाई हामी जोड़िराखेका छौं, र अर्को चाहिँ नास्टमा विधिवत रूपमा नजोड़िएका युवाहरूलाई पनि हामीले के गरिराखेका छौं त भन्दा इन्टर्नको रूपमा काम गर्न सक्नुहुन्छ, तपाईँले विश्वविद्यालयमा उपकरण नदेखिकन ग्रेजुएट हुनुहुन्छ तर नास्टमा आउनुहोस् मिलेर काम गरौं, छौं तपाईले उपकरण चलाएरै अनुसन्धान गरेरै तपाईको डिग्री पनि हातमा पर्छ त्यो माहौल हामीले अहिले बनाइराखेका छौं म सचिव हुनुभन्दा पहिला करिब 10-15 जना मात्रै हामीले रिसर्चर लिइराखेका थियौं म त्यहाँ भइसकेपछि त्यो संख्यालाई बढाएर 100 वटा पुर्याए र त्यसले इमिडिएटली के पार्दो रहेछ असर भन्दा एकै वर्षको दौरानमा हामीले वर्षको 20-25 वटा मात्रै पब्लिकेशन गर्थ्यौं त्यो बेलामा लास्ट इयर मात्रै हामीले 100 वटाको हाराहारीमा पब्लिकेशन गर्यौं यसले के देखाउँछ भने युवालाई मौका दिने हो भने काम गर्ने ठाउँ दिने हो भने हामी हाम्रा रिसर्चका गतिविधिलाई अगाडि बढाउन सक्छौं र त्यो काम नासले गरिराखेको छ गर्न सकिन्छ गर्नुपर्छ भन्ने लाग्छ त्यसैले युवाहरू लाई यहाँ नेपालमा केही गर्न सकिँदैन केही गर्न हुँदैन यो देशमा बस्ने होइन भन्ने माहौल अथवा चिन्तन नगर्नुहोस् काम गर्ने ठाउँ छ तर जान खोज्नेलाई हामी रोक्दैनौ जानुस् र फर्किएर आउनुहोस् किनभने यो ब्रेन ड्रेन मात्रै होइन ब्रेन गेन पनि हुन्छ र यसबाट हामी ब्रेन सर्कुलेसन गर्न सक्छौ जसरी म जापानमा 10 वर्ष बसे र फर्किएर आए होइन मैले आफूले जानेका ज्ञान सिप कला कौशल जे जे हुन्छ विज्ञान प्रविधिमा प्रयोग गरिराखेको छु त्यसैले मेरो आग्रह चाहिँ युवाहरूलाई के हो भने नेपालको वैज्ञानिकहरूसँगको नेटवर्क नटुटाउनुहोस् यहाँको समस्या बुझेर जानुहोस् कहीँ जानुहुन्छ भने पनि समस्या बुझेर जानुहोस् आइडिया लिएर जानुहोस् र तपाईँलाई भोलि फर्कने बाटो चाहिँ त्यो दुईटा चिजले दिन्छ एउटा यहाँको वैज्ञानिकसँग सम्बन्ध भइसकेपछि कहाँ काम गर्ने हो कुन ठाउँमा छ कहाँ छ प्रयोगशालामा के उपलब्ध छ उपकरणहरू कहाँ के छन् त्यो पनि थाहा पाउनु पर्ने हुन्छ अर्को साँच्चै नेपालको समस्या के हो त नेपालको आवश्यकता के हो त र त्यसको लागि चाहिँ त्यो उद्योग सम्बन्धान अब अहिलेको नवप्रवर्तन मन्त्रालयले अब ती युवाहरूलाई हामीले लैजाने भनेको अब अनुसन्धान मात्रै गरेर बस्नुहोस् भन्ने होइन उहाँहरूलाई लैजाने बाटो भनेको स्टार्टअपमा हो उद्योगमा हो त्यो जानको लागि अहिले चाइनाले जसरी विकास गर्यो कोरियाले जसरी विकास गर्यो त्यो मोडेल भनेको के हो भने तपाईँले विश्वविद्यालयमा समस्या दिनुहोस् थर्ड इयर पढ्दै गरेका विद्यार्थीले समस्यामा थेसिस गर्छन् फोर्थ इयरबाट उनीहरूले आइडिया बनाउँदै आफ्नो प्रोजेक्ट फोर्थ इयरमा रिसर्च गरेर प्रोडक्ट निकाल्छन् र चौथो वर्ष सकिएपछि उद्योगमा छिर्छन् सिधै छिर्छन् उनलाई अब तालिम पनि चाहिँदैन त्यो मोडेलले उनीहरू विकास गरे अब हामीले पनि गर्नुपर्ने सस्तोमा 50-60 हजार रुपियाँ दिनु 6 महिनाको लागि उनीहरूले राम्रो तपाईँको समस्या जे जे छ त्यसमा रिसर्च गर्छन् थेसिस बनाएर लेख्छन् र त्यसबाट आफ्नो क्षमता पनि विकास गर्छन् पब्लिकेशन पनि हुन्छ उद्योगलाई चाहिने समाधान पनि पाउनुहुन्छ र उद्योगसँग जोड्ने आरएनडीको लागि उद्योगले लगानी गर्यो भने बाँकी रहेको अहिले मैले भनेको थिएँ नि 4 अरब नेपाल सरकारले लगानी गर्यो 61 अरबको जुन आवश्यकता छ त्यो उद्योगले पनि दिनुपर्छ
1: तपाईँ नास्का मुख्य वैज्ञानिक अधिकृत हुनुहुन्छ नेपाली युवा वैज्ञानिकहरूले आफ्नै देशमा बसेर पनि गर्न सक्ने अनुसन्धानको क्षेत्रमा विज्ञान प्रविधिको क्षेत्रमा गर्न सक्ने ठाउँ धेरै छ तपाईँहरू आफैले गरिरहनु भएको छ तपाईँसँगै अरू साथीहरूले गरिरहनु भएको छ भने युवाहरूलाई पनि तपाईँहरूले अवसर दिनुभएको छ र अहिले अब कक्षा 12 नतिजा आउने बेला भएको छ र अब त्यो नतिजाबाट पास हुने विद्यार्थीले पनि यदि विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा म अब ज्ञान लिन्छु उच्च शिक्षा त्यसमा हासिल गर्छु भन्ने सोच्नुहुन्छ भने देशभित्रै काम गर्ने पर्याप्त ठाउँ अवसर छन्
2: म अहिले त्यसो भन्न सक्दिनँ किनभने पर्याप्त ठाउँ भन्ने बित्तिकै अहिले 5 लाख विद्यार्थीले दिएको जाँचबाट निस्केका सबै विद्यार्थीलाई एकैचोटि हामीले एब्जर्भ गर्न सक्दैनौँ यो त यो हामीसँग मैले अहिले पनि भन्छु विज्ञानमा धैर्यता चाहिन्छ हाम्रा संस्थाहरूमा पनि धैर्यता चाहिन्छ एकैचोटि पुरानालाई फालेर भत्काएर हामी नयाँ चिज मान्छे हुलेर यो बनिहाल्छ भन्ने चाहिँ मलाई लाग्दैन यो दुनियाँ कुनै पनि देश त्यसरी बनाएको छैन
1: क्रमिक रूपमा
2: सुधार गर्दै धैर्य हुँदै र उहाँहरूले कोही इन्जिनियर बन्नुहोला कोही डाक्टर बन्नुहोला कोही वैज्ञानिक बन्नुहोला आफआफ्ना विधामा काम गर्न सकिन्छ र अर्को महत्वपूर्ण पाटो भनेको प्राविधिक जनशक्तिको संख्या प्रतिशत अथवा अनुपात जे भने पनि अहिले हाम्रो करिब करिब 20% मात्रै छ त्यसलाई 70% पुर्याउने भनेर 16 पञ्चवर्षीय योजनाले लिपिबद्ध गरेर राखेको छ अब यसको अर्थ के हो भने 60-70% प्राविधिक जनशक्ति नभएको देश विकास हुँदैन भन्ने कुरा चाहिँ प्राज्ञिक रूपमा प्रमाणित भएको छ अरू सबै देशमा जहाँ जहाँ यो यो फेरि यो प्राज्ञिक भनेको अथवा प्राविधिक भनेको चाहिँ सिटिभिटी पनि प्राविधिक हो यसरी सम्झौं सबै मान्छे विश्वविद्यालयमै जानुपर्छ भन्ने छैन सिटिभिटी जान पनि सकिन्छ त्यहाँबाट सिप एउटा केही न केही टेक्नोलोजी सिक्यो भने पनि हुन्छ नै तर देशको लागि करिब 60-70% जनशक्ति प्राविधिक नलेजले सिपले कलाले लैस भएको हुनुपर्छ भन्ने छ अब अब हाम्रो च्यालेन्ज के हो भने 20% थोरैमा पनि 60 सम्झन कल्पना गरौं न अब 5 वर्ष
3: हजुर
2: त्यो पुर्याउनको लागि पनि अहिले धेरैलाई के लाग्छ भने विज्ञान अहजिलो छ थोरैले पढे पुग्छ 2-3 जनाले रिसर्च गर्यो भने अरूलाई प्रोडक्ट आइहाल्छ हामीले मोबाइल किन्ने हो किन चाहियो मोबाइल विकास होइन कि हामीले ती पैसा कमाउनको लागि बजारलाई हामीले सपोर्ट गर्नको लागि हामी आफैले बनाउनुपर्छ जसरी अहिले भने हामी स्याटेलाइट बनाउनको लागि केही न केही माहौल गराउँदै गर्दा 40-50 जना त आफ्नै हातले स्याटेलाइट बनाउन सक्ने भए नि त्यस्तै हामीले 20-30 जनालाई त प्लास्टिकबाट इन्धन निकाल्न सक्ने ज्ञान लिएर त बसे नि होइन बायोचारमा पनि एग्रिकल्चरमा कसरी जोड्न सकिन्छ भन्ने जुन ट्रान्जिसन त हामीले लिएर आयौं नि त्यस्तै युवाहरूले पनि कहिलेकाहीँ के हुन्छ भने तपाईँसँग केही कुरा आइडिया हुन सक्छ त्यसलाई प्रोडक्ट र बजारसम्म लैजाने बेलामा धेरै ठाउँमा ठोक्किनुपर्ने हुन्छ र त्यो इकोसिस्टम बुझाउने काम सिकाउने काम बाटो बिराउनु भयो भने फेरि समातेर ल्याएर बाटोमा राखिदिने काम चाहिँ त्यो मेन्टरसिप हामी दिन सक्छौं अलिकति पाका पुस्ताहरूले पनि त्यो सपोर्ट गर्न सक्ने भएको हुनाले हामी मिल्यौं सहकार्य गर्यौं र तपाईँले सिरियस भएर जनताको लागि म सेवा गर्छु यो देश बनाउन सकिन्छ भनेर लाग्नुभयो भन्ने चाहिँ सम्भव छ र म सबैलाई नेपालमै बस्नुहोस् भनेर अहिलै यही अहिले भएको ठाउँको पोजिसनबाट म भन्न सक्दिनँ किनभने लगानी साह्रै न्यून छ हामीले प्रयोगशालाको संख्या बढाउनुपर्छ हामीले 7 अनुसन्धान केन्द्र देशैभरि खोलेका छौं त्यसलाई तन्काउनुपर्छ र अहिले भइराखेका जनशक्ति मेरो एउटै प्रयोगशाला जहाँ मैले काम गरिराखेको छु र त्यहाँ 20-25 जना राख्न सक्छु तर अहिले नास्ट भरि नै हामीले करिब करिब त्यो 20-25 जना 25-30 जना 40-50 जना मात्रै बाहिरबाट लिएर राखिराखेका छौं त्यसलाई हामीले अझै धेरै गुणा बढाउन सक्छौ त्यसको लागि लगानी चाहिन्छ काम गर्ने वातावरण
3: अब अब म यसमै आएँ अन्त्यमा ढकालज्यू तपाईँ अब नास्टमा धेरै वर्षदेखि अनुसन्धानमूलक क्षेत्रमा काम गरिरहनु भएको छ र युवाहरूलाई पनि तपाईँहरूले प्रेरणा दिइरहनु भएको छ आफू पनि काम गरिरहनु भएको छ अहिले विश्व चाहिँ कृत्रिम बुद्धिमत्ता एआई रोबोटिक्स र डिजिटल प्रविधितर्फ तीव्र गतिमा अघि बढ़िरहेको छ नेपालले पनि यस दौड़मा प्रतिस्पर्धा गर्नुछ र तपाईँहरूले गरिरहेको अनुसन्धानमूलक कामलाई पनि व्यावसायिक र व्यावहारिक रूपमा ढाल्नु छ अघि नै हामीले जति कुरा गरौं विज्ञान प्रविधि क्षेत्रमा जति अनुसन्धान भइरहेका छन् त्यसलाई पनि व्यावसायिक र व्यावहारिक रूपमा ढाल्नु छ र विश्वले अहिलेका प्रविधिसँग गरिरहेको प्रतिस्पर्धामा नेपाल पनि मिसिनुपर्नेछ सरकारले के गरिदियो भने तपाईँहरूले अघि भन्नुभयो नि लगानीको चाहिँ कम छ हामी सबैलाई चाहिँ गर्न गाह्रो छ भन्ने कुरा गरिरहनु भएको छ के भइदियो भने नेपालले पनि विश्वसँग प्रतिस्पर्धात्मक रूपमा यो अनुसन्धानको क्षेत्रमा अघि बढ्न सक्छ होला
2: साह्रै राम्रो र सान्दर्भिक प्रश्न सोध्नुभयो भन्ने लाग्छ अहिले नेपाल सरकार जुन नयाँ भावनाका साथ जुन नयाँ मुभमेन्टका साथ अहिले जसरी काम गरौं भनेर भुटभुटीका साथ आइराख्नु भएको छ अब यसमा हामीले विश्वभरि छरिएर गएका नेपाली हुनु एउटा अर्को विश्वले विज्ञान र प्रविधिमा फड्को मारिसक्नु हामीले नमार्नु को कारणले गर्दा हामीले फलो गर्नुपर्ने एउटा के हो भने विज्ञान कूटनीति हो विज्ञान कूटनीतिभित्र प्रविधि कूटनीति पनि पर्छ प्रविधि हस्तान्तरणका कुराहरू पनि पर्छ जसको लागि हामी अंग्रेजीमा भन्छौं साइन्स डिप्लोमेसी अहिले अहिले जस्तोमा हाम्रो माननीय मन्त्रीज्यू चाइना गएर आउनु भएको छ विज्ञान प्रविधिलाई तपाईँहरूले सपोर्ट गर्नु पर्यो भन्ने आवाज उठाइराख्नु भएको छ एकदम सान्दर्भिक बेला आएको छ त्यसकारणले भारतले विज्ञान र प्रविधिको विकासबाट धेरै छलाङ मार्यो चाइनाले मार्यो अमेरिकाले मारिसकेको छ जापानले मारिसकेको छ युरोपले मारिसकेको छ भने हामी त्यो छलाङ मार्नको लागि ती देशहरूको एउटा कोलाबोरेशनको लागि हाम्रा वैज्ञानिकहरूलाई इन्गेज गराउने ढिलो भइसकेको छ साइन्स डिप्लोमेसीमा काम गर्नको लागि अहिले जसरी ओपन कम्पिटिसन मार्फत राजदूतहरू मागिराखेको छ आशा गरौं कोही वैज्ञानिकहरू त्यहाँ पनि परुन् एक दोस्रो हामीले प्रविधि हस्तान्तरणको लागि प्रविधि विकासको लागि र हाम्रा युवा जनशक्तिहरूलाई काम गर्ने प्लेटफर्म उपलब्ध गराउनको लागि सहकार्य आवश्यक छ। हामी सबै एकैचोटि गर्न सक्दैनौं भने अहिले भारतको सीएसआईआरले के भनिराखेको छ भने तपाईँले नेपालका युवा वैज्ञानिकलाई छान्नुहोस् मिलेर काम गरौं हाम्रो प्रयोगशालामा पनि काम गर्ने ठाउँ बनाइदिन्छौ भन्ने लेभलको नासँगको उहाँहरूले तत्परता देखाउनु भएको छ। दोस्रो कुरा त्यो हो। तेस्रो नेपाल सरकारले अहिले जुन नयाँ मन्त्रालय गठन गर्दैछ त्यहाँभित्र
3: गठन
2: गरिसकेको छ त्यहाँ ओएनएम सर्वेका कुरा कस्ता जनशक्ति राख्ने भन्ने कुरा छ र अर्को विज्ञान प्रविधि बुझेका अथवा हाईली प्रोफाइल बनाइसकेका मान्छेहरूलाई ल्याटरल इन्ट्रीको पोइन्टबाट जसरी पार्श्व प्रवेश भनौं न अब होइन पछाडिबाट प्रवेश गर्न मिल्ने हिसाबले अहिले जुन निजामती कानूनमा पनि संशोधन गर्ने गरेर नेपाल सरकार लागिसकेको छ। हामीले भारतको नमूना के देख्छौं भने सीएसआईआरको डीजी चाहिँ भारत सरकारको विज्ञान मन्त्रालयको सचिवको भूमिकामा रहन्छ। भनिसकेपछि अनुसन्धानका कुरा नवप्रवर्तनका कुरा इकोसिस्टमका कुरा त्यो वातावरण बुझ्ने मान्छेलाई ब्युरोक्रेसीको सामान्य प्रशासन चलाएर आइराखेका मान्छे हुनुभन्दा कोही न कोही विज्ञान प्रविधिमा
3: विज्ञता
2: हासिल गरिसकेको व्यक्तिलाई त्यो पोजिसनमा लैजान सकियो भने पनि त्यसले एउटा ढोका खोल्छ भन्ने लाग्छ। र त्यस्तै अर्को कुरा चाहिँ के हो भने यो चलायमान हुन खोजिराखेका युवा जमातलाई मोबिलाइज गर्नको लागि उहाँहरूको धारणा बुझ्नको लागि अब हामीले हाम्रा संरचनाहरूमा रूपान्तर गर्नु छ भने पनि गर्नुपर्छ। हामीले उहाँहरूलाई काम गर्ने ठाउँ पनि उपलब्ध गराउनुपर्छ र त्यसको लागि लगानीको प्रत्याभूति आफूले गर्न सक्दैन भने धेरै गाह्रो पनि छैन। जस्तो नेपाल सरकारको अर्थ मन्त्रालयले नै जापान सरकारलाई कोरियन सरकारलाई चाइनिज सरकारलाई भारतीय सरकारलाई केही प्रतिशत चाहिँ तिमीले लगानी विज्ञान र प्रविधिमा गरिदेऊ मात्रै भनिदियो भने त्यो कोलाबोरेशनको माहौल बन्न सक्छ। र त्यसकारणले गर्दा हामी के चाहन्छौं भने नेपाल सरकारको पोजिटिभ धारणा हुनु पर्यो अहिलेको सिम्टमले हुने लक्ष्य देखिया छ र त्यो डिरेक्सनमा लैजानको लागि माननीय मन्त्रीज्यू उहाँको अरू कुनै स्वार्थ देखिँदैन केही कल्पना गर्नुभएको छैन। म 3 वर्षभित्रमा विज्ञान प्रविधिलाई स्थापित गरेर युवालाई हस्तान्तरण गरेर छोडिदिन्छु भन्ने लेभलमा जुन एउटा प्यासनका साथ लाग्नु भएको छ त्यो स्पिरिटलाई हामी सबैले हामी युवा वैज्ञानिकहरू सबैले सपोर्ट गर्ने र त्यो इकोसिस्टम त्यो माहौल बनाउनको लागि हामीले सहकार्य गर्यौं हातेमालो गर्यौं भने चाहिँ नेपालमा विज्ञान र प्रविधिको विकासको लागि धेरै काम गर्न सकिन्छ। अब अर्को कुरा उद्योग मन्त्रालयमा यो स्टार्टअपका कुरादेखि लिएर ती सबै केता जोडिएका छन् यी दुईटाको एउटा ब्रिजिङ गर्ने काम पनि आवश्यक छ। त्यसो भयो भने मात्रै त्यो नवप्रवर्तनले सार्थकता पाउँछ।
3: धेरै धेरै धन्यवाद ढकालज्यू तपाईँको यो महत्वपूर्ण समय विचार सुझाव र यो अनुभवको लागि फेरि पनि धेरै धेरै धन्यवाद।
2: र मेरो विशेष गरेर अहिले भने जस्तो हामी प्रयोगशालामा अड्किराखेको भनिराख्नु भएको थियो तपाईँले अड्किएका छैनौ हामी बाहिर जान कोसिस गरिराखेका
3: जाम भएको छ त्यो खुल्न पर्यो
2: त्यो खुल्नु पर्यो त्यो पाइपमा अझै अड्किएको छ त्यसलाई खोलौं भन्ने हाम्रो प्रयास हो। त्यो भेन्टिलेसन गर्ने मौका जुन तपाईँले उपलब्ध गराइदिनु भयो मैले जसरी सर्वसाधारणलाई हामीले गरिराखेका गतिविधि हामीले चाहेका कुरा हाम्रो डिरेक्सन हामी के गर्न खोजिराखेका छौं चाहन्छौं कता जाने हो र यो देश अथवा संसार कसरी विकास भएको छ हामी किन अड्किराखेका छौं भन्ने जुन कन्टेन्टमा केन्द्रित भएर जसरी मेरो कुरा सुन्ने अथवा राख्ने प्लेटफर्म दिनुभयो त्यसको लागि यो उज्यालालाई धन्यवाद दिन्छ।
3: उहाँ हुनुहुन्थ्यो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकाल। आज हामीले विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम अबको योजना अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गर्यौं। काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय आजलाई सकिन लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुले को डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्रीजी एग्रो बेडमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ. के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री सेग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430.
2: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट.
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ गर्ने भइसक्यो.
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सुरजन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो.
6: लकिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.

0: रेडियो भेरी एफएम 98.6 हर्रे बाटा 102.7 वीरेंद्र नगर सुर्खेत बाटा
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि। सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी चलाउन रोक। कोशी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना। सावधानी अपनाउन आग्रह। पश्चिम तराईमा तातो लहरको जोखिम। आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि मनाइँदै। रोग लाग्न नदिन योग प्रभावकारी। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा कुराकाव र इक्वेडरले बराबरी खेले। जर्मनी नकआउट चरणमा स्वीडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 सालमा स्थापना भएको रासोपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। रासोपाको पहिलो महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबैजसो व्यवस्थापनको काम पूरा भएको रासोपाका प्रवक्ता मनिष झाले बताउनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा दिउँसो हुने रासोपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेशी स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ। राजनैतिक आर्थिक सांगठनिक विधान सहितका प्रतिवेदन तयार भइसकेका छन्। हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको छ। बन्द 17 उद्योग संघ चितवनको सभाहालमा हुनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनमा पार्टीको विधान संशोधन नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनुभयो। महाधिवेशनमा 3,918 प्रतिनिधि हुनेछन्। त्यसमा 300 प्रतिनिधि रासोपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ। रासोपाले पार्टी सदस्य 5,00,000 पुर्याएको जनाएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार 610 पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने 4,063 अधिवेशन गरिएको छ। यस्तै 6 प्रदेशको 64 जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनौट भइसकेका छन्। मधेस प्रदेश र निर्वाचन हुन बाँकी रहेका 13 जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिनुभयो। यसैबीच रासोपाको महाधिवेशन उद्घाटनको दिन आज गाड़ी पार्किङ स्थल व्यवस्थापन सहित उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी गुड्न रोक लगाइएको छ। चितवन भरतपुरका 4 ठाउँमा पार्किङ स्थल तय गरिएको छ। पूर्व पश्चिम राजमार्गको 24 कोठीदेखि पूर्व र भरतपुर बाइपास सड़कको मालपोत चोकदेखि पश्चिममा कार्यक्रम स्थल छ। कार्यक्रम स्थलतर्फ आउने भित्री बाटोका 9 ठाउँमा गाड़ी रोकिनेछन्। त्यसै गरी भरतपुरको केन्द्रीय बस पार्कको खाली जमीनमा 4 पाङ्रे र 2 पाङ्रे गाड़ीहरू पार्क गर्न सकिने प्रहरीले जनाएको छ। पूर्वबाट आउने गाड़ीहरू त्यहाँ पार्क हुनेछन्। बाइपास सड़कको विशाल चोक आड़को चौरमा पनि 4 पाङ्रे र 2 पाङ्रे गाड़ी पार्क हुनेछन्। चितवन माविको खेल मैदानमा पनि साना ठूला गाड़ीहरू पार्क गरिनेछ। भरतपुर अस्पताल अगाडि 2 पाङ्रेका लागि पार्किङ स्थल तय भएको चितवन प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेद्वारी मनोनयनका लागि फारम वितरण भोलि दिउँसो 1 बजेदेखि शुरू हुनेछ। उम्मेद्वारी मनोनयन पत्र दर्ता दिउँसो 2 बजेदेखि 4 बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ। उम्मेद्वारहरूको प्रारम्भिक नामावली भोलि बेलुका 6 बजे सार्वजनिक गरिनेछ। उम्मेद्वार विरूद्ध दावी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म तोकिएको छ। दावी तथा विरोध परेका उम्मेद्वारबारे जाँचबुझ बेलुका 7 बजेदेखि 9 बजेसम्म गरिनेछ भने उम्मेद्वारी फिर्ता कार्यतालिनी अन्तिम समय राति सभा 9 बजेसम्म निर्धारण गरिएको छ। कार्यतालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनको लागि पहिलो चरणको मतदान पर्सि असार 9 गते बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सभापति पदका लागि 51,000 र अन्य पदाधिकारीका लागि 41,000 रूपियाँ उम्मेद्वारी शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी शुल्क 21,000 रूपियाँ तोकिएको छ। मनसूनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायमै छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै जसो क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। विशेष गरी बागमती प्रदेशदेखि पूर्वको भागमा वर्षा भएको हो। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रको 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान रातिको समयमा पनि कोशी प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षासँगै नदी खोला नालामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदको आग्रह छ। मनसून पूर्वी नेपालमा सक्रिय भए पनि पश्चिम तथा मध्य क्षेत्रमा केही भागमा गर्मीको प्रभाव कायमै छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही ठाउँमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेश को तराई क्षेत्रका केही ठाउँमा पनि तापक्रम बढ़ने अनुमान छ। अत्यधिक गर्मीका कारण पश्चिम तराई क्षेत्रको दैनिक जनजीवन प्रभावित हुँदै आएको छ। महाशाखाका अनुसार यस वर्षको मनसून जून 13 तारीकमा प्रवेश गर्नुपर्ने औषध मितिभन्दा 6 दिन ढिला गरी अस्ति जून 19 तारीकमा पूर्वी नेपालबाट भित्रिएको हो। प्रारम्भिक चरणमा मनसून कमजोर रहेकोले देशभर फैलिन अझै केही समय लाग्ने अनुमान गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नारा सहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रसंघ महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघको 69 महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकोले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। नेपालमा 2036 माघ 1 गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। सरकारले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ। अहिले नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 तारीकका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ, जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचार प्रसार भइरहेको छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको, योगलाई सर्वव्यापी बनाइनुपर्ने यसबारेको अभियान चलाउँदै आउनुभएका डाक्टर हरिप्रसाद पोखरेल बताउनुहुन्छ। चर्चित हास्य कलाकार खेम शर्मा चतुरीको निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा शर्माको आज बिहान निधन भएको हो। हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत कलाकार शर्माको निधन भएको जानकारी दिनुभएको छ। पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत 7 वर्षदेखि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले टेलिफिल्म चतुरीको दाउपेच सहित थुप्रै टेलिफिल्म र फिल्ममा काम गर्नुभएको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच स्विजरल्याण्डमा उच्च स्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्य पूर्वको रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवत जावत गरिरहेको जनाएको छ। रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्च स्तरीय प्रतिनिधि मण्डलबीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अरागची र प्रमुख वार्ताकार मोहम्मद बागेर कालिवाफले गरेका छन्। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सेट अन्य विशेष दूतहरू सहभागी छन्। शान्तिवार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेना प्रमुख असीम मोनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको यो वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडर बीचको खेल गोलरहित बराबरी भएको छ। यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। कुराकाओ जर्मनीसँग 7-1 गोलले पराजित भएको थियो भने इक्वेडर आइवेरी कोस्टसँग 1 गोलले पराजित भएको थियो। आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले 1-1 अङ्क बाँडेका छन्। विश्वकप फुटबलमा अहिले बिहान पाउने 10 बजे ट्युनिसिया र जापानले खेल्दैछन्। गैराती भएको खेलमा आइवेरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। त्यस्तै स्वीडेनमाथि 5-1 गोलको फराकिलो जित निकाल्दै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी चलाउन रोक। कोशी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। पश्चिम तराईमा तातो लहरको जोखिम। आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै रोग लाग्न नदिन योग प्रभावकारी। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता हुँदै हर्मुज जलमार्गबारे विवाद फेरि चर्कियो। र विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले। जर्मनी नकआउट चरणमा स्वीडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा।
7: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
8: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
9: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 जना मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत। सम्पर्क व्यक्ति रुद्र घरती। मोबाइल नम्बर 98025-24-2।
10: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसडीआरसी अस्पताल नेपालगञ्ज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
10: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली, एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान चारवाइनी रोड, नेपाल।
8: मितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र

0: 3698 4।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9848044631।

0: the
1: extreme energy drink.
2: 카드베브스타 तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विधेयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
7: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858517015।
8: रेडियो भेरी एफएम।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97054-67993।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56600।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ:
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-59960 र 97-678-84-566।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: उदासी सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, माथिल्लो रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
5: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
9: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: Insomnia.
1: Extreme energy drink.
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
5: ल टिपिराग, फोन नम्बर 9820293948, 9820293948।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-402।
7: रेडियो भेरी एफएम

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
4: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री सी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ, बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ, बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के रे के रे, के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो
8: नटिपिराख। फोन नम्बर 98-20-29-93-48।
9: 98 20 29 93 48।
10: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
11: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
9: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98 145 84 0131।
11: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
11: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
12: रेडियो भेरी एफएम

0: बजारबाट सामग्री खरिद गर्दा ध्यान दिनुपर्ने कुरा। क्रेता वा सामग्री खरिदकर्ताले बिल वा रसिदको विवरण ठिक छ वा ठिक छैन भने जाँच गरौं। सामानको नाम, मात्रा, मूल्य, मूल्य अभिवृद्धि कर लगायतका विवरण हेर्ने गरौं। बिलमा मिति, बीजक नम्बर र किनमेल गरिएको स्थान सही छ वा छैन भने जाँच गरौं। प्राप्त बिल वा रसिदलाई सुरक्षित राखौं। बिलमा व्यवसायको नाम, ठेगाना, फोन नम्बर र प्यान नम्बर उल्लेखित भए नभएको हेरौं। कुनै पनि वस्तु तथा सामान खरिद गरेपछि बिल बीजक माग्ने गरौं। विक्रेताले ग्राहकलाई सामग्री खरिद गरेको बिल अनिवार्य रूपमा दिऊ। बिल बमोजिमको सामान उपलब्ध गराऊ। सामान खरिद बिक्री गर्दा बिल अनिवार्य लिने र दिने गरौं।
1: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।

0: 6.9 इंचको स्टैंडर्ड डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मोबाइल और क्रेडिट में खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्य का लागि पनि सोच्ने कि?
5: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। NMB Capital को वेबसाइट व नजिकैको NMB बैंक को शाखा में गई आजै SIP सुरु गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
7: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054793।
8: अपाङ्गता एक अवस्था हो।
9: अपाङ्गता जुनसुकै स्थान, समय वा मानिसमा हुन सक्छ, त्यसैले अपाङ्गता प्रति हेर्ने दृष्टिकोण बदलौं, समावेशी र समुन्नत समाज निर्माणमा योगदान गरौं। अपाङ्गता भएका व्यक्ति प्रति घृणा र तिरस्कार होइन, सम्मान र विश्वास गरौं।
10: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
6: सूचना। वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
11: सार्वजनिक सेवा लिँदा ध्यान दिउँ, आफूले लिने सेवाका सम्बन्धमा जानकारी राखौं, आवश्यक कागजात प्रक्रिया पूरा गरौं, नागरिक बडापत्रका बारेमा जानकारी राखौं, आधिकारिक सेवा प्रदायकबाट मात्र सेवा लिऊं, सेवा प्राप्त गर्दा बिचौलियाको प्रयोग नगरौं, सकेसम्म अनलाइनबाटै सेवा लिने र दिने गरौं, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिऊं, सेवा प्रवाहमा समस्या देखिए सम्बन्धित निकायमा सम्पर्क गरौं, अनियमितता र भ्रष्टाचार विरुद्ध उजुरी गरौं।
10: सार्वजनिक सेवालाई सरल, सहज र पारदर्शी बनाऊ। कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
7: भर्ना खुल्यो।
10: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
10: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083524114, मोबाइल 98585190960 र 97678484566।
8: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
12: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
13: हो र?
12: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
13: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
12: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
13: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
12: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: अनलाइन फारम कृषि तथा पशुपक्षी बीमा गर्न सकिने सम्बन्धी सूचना। नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय र नेपाल बीमा प्राधिकरणको सहकार्यमा निर्माण गरिएको कृषि पशुपक्षी तथा जड़ीबुटीको बीमा सम्बन्धी अनलाइन पोर्टल ALIS.NIA.GOV.NP मार्फत कृषि पशुपक्षी तथा जड़ीबुटीको बीमाका लागि आवेदन गर्न सकिनेछ। अनलाइन पोर्टल ALIS.NIA.GOV.NP किसानले आफ्नो लगइन युजर बनाई कृषि पशुपक्षी तथा जड़ीबुटी व्यवसाय को बीमा प्रस्ताव गर्न, बीमकलाई कागजात, फोटो तथा भिडियो उपलब्ध गराउन एवं बीमा लेख स्वीकृतिको जानकारी लिन, बीमा लेख नवीकरण लगायतका बीमा सम्बन्धी सम्पूर्ण सेवा लिन सकिनेछ।
16: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
17: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
18: Extreme energy drink, time check. अहिले ठीक 11 बजेको छ।
19: Extreme energy drink, taste the difference, feel the energy.

0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेतको ब्रेनरका दुई बालिकाको ज्यान गयो, सचेत रहन प्रहरीको आग्रह। मूल्य वृद्धिले नागरिकलाई समस्या, खाद्यान्न ढुवानी समेत प्रभावित हुँदा कर्णालीका नागरिक थप समस्यामा। र फिफा विश्वकप फुटबलमा जर्मनी र नेदरल्याण्डसको जीत, ट्युनिसिया विरूद्ध जापानको 2-0 अग्रता। पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेतको ब्रेनरमा दुई बालिकाको ज्यान गएको छ। ब्रेनर नगरपालिका 10 पठान टोलका अन्दाजी 14 वर्षीय सम्झना थापा र 12 वर्षका कल्पना राउतको डुबेर ज्यान गएको सुर्खेत प्रहरीले जनाएको छ। दुवै बालिका घर नजिकै रहेको टुनी खेलामा पौडी खेल्ने क्रममा डुबेको प्रहरीको भनाइ छ। पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याइए पनि 7:30 बजेतिर चिकित्सकले दुवै जना बालिकाको ज्यान गइसकेको बताएका हुन्। पछिल्ला दिनमा खोला, नदी, ताल लगायतका ठाउँमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका घटना बढ़ेको भन्दै प्रहरीले सचेत रहन सम्बन्धित सबैलाई आग्रह गरेको छ। केही दिन अघि मात्रै सुर्खेतकै पञ्चपुरीमा रहेको जाजुरा दहमा पौडी खेल्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय ब्रेनरमा रहेको खाद्य गोदाममा अत्यावश्यक दैनिक उपभोग्य वस्तु भरिभराउ रहेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै खाद्यान्न ढुवानीको जिम्मेवारी पाएको ढुवानीकर्ताले भाड़ा महँगो हुने भन्दै ढुवानी रोकेपछि खाद्यान्न प्रदेश कार्यालयमै थन्किएको हो। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै ढुवानी भाड़ा महँगो भएका कारण देखाई ढुवानी कार्य प्रभावित भइरहेको प्रादेशिक कार्यालयका प्रमुख केशव राज बुढाले बताउनु भएको छ। भाड़ाका सम्बन्धमा मूल्य समायोजन नभएको भन्दै ढुवानीको काम रोकिएको उहाँको भनाइ छ। सुर्खेतबाट कर्णालीका 10 जिल्लामा खाद्यान्न ढुवानी हुँदै गरेको छ। हिमाली जिल्लामा चिसो मौसममा हिउँले बाटो अवरूद्ध हुने भएकाले पनि यो समय पालिकासँग कम्पनीले सम्झौता गरेर खाद्यान्न ढुवानीको काम तीव्रताका साथ गर्नुपर्नेमा त्यो काम पनि प्रभावित भएको छ। मूल्य वृद्धि भएसँगै यस क्षेत्रमा 30% मात्र खाद्यान्न ढुवानी भएको जनाइएको छ। फिफा विश्वकप फुटबल अन्तर्गत समूह ईमा रहेको जर्मनी र समूह एफमा रहेको नेदरल्याण्डसले जीत निकालेका छन्। जर्मनीले आइवरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि 5-1 को फ्राकिलो जीत निकालेको नेदरल्याण्डसले पनि नकआउटको सम्भावना बलियो बनाएको छ। समूह ई अन्तर्गत क्यानाडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइवरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। खेलको 30 मिनटमा कप्तान फ्रांक क्रेसीले गोल गर्दै आइवरी कोस्टलाई अग्रता दिलाए पनि निरन्तरता दिन नसक्दा टोली अंक गुमाउन पुग्यो। दोस्रो हाफमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्डावले उत्कृष्ट गोल गर्दै जर्मनीले पुनरागमन जीत निकालेको हो। डेनिसले 68 मिनट र इन्जुरी समयको 4 मिनटमा गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जीत दिलाउनुका साथै नकआउट चरणमा प्रवेश गराउनुभयो। 2 खेलबाट 6 अंक जोड्दै जर्मनी समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ। आइवरी कोस्टको पनि 3 अंक रहेको छ र उसको पनि नकआउट चरणको सम्भावना बलियो रहेको छ। यही समूहमा रहेका कुराकाउ र इक्वेडरले गोल रहित बराबरी खेल्दै 2 खेलबाट समान 1-1 अंक जोडेका छन्। यता समूह एफ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 गोल अन्तरको सहत जीत निकाल्यो। जीतसँगै नेदरल्याण्डसले नकआउट चरणको सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा जापानसँग 2-2 गोलको बराबरी खेल्दै अंक बाँडेको नेदरल्याण्डसको 4 खेल भएको छ। यही समूहमा रहेका जापान र ट्युनिसिया विषयले खेल चलिरहेको छ। पहिलो हाफ सकिँदा मेक्सिकोमा चलिरहेको खेलमा जापान 2-0 अगाडि रहेको छ। यो खेलमा जापानले जितेमा यो समूहबाट नेदरल्याण्ड र जापान नकआउट चरणमा प्रवेश गर्नेछन्। हस्त हरिलाई बिहान 11 बजेको भेरी हाइलाइट सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि एक शब्दकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: खुशीको खबर।
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्यूब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Media.
1: Extreme energy drink.
2: रोग ले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसहरु भएको छ मेरा दिनेशले ती बाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्या पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाया आरोग्यमा जानु पड्डो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
7: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा दुई वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
1: के भन्छ नि दाजु मैले त कुरै बुझिन त हौ
2: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
1: हो त्यही गएर
2: सूर्जन रोकाईलाई भेट
1: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
2: लटिपिराग फोन नम्बर 9820293948 9820293948
3: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
4: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन

0: यस्तैले वनभित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ
1: डिभिजन वन कार्यालय सुर्खेत सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
2: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455
4: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: रेडियो भेरी एफएम।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-688-84-566।
3: एसई सक्यो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठागुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: खाना त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
12: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसभाको महाधिवेशनमा 4211 प्रतिनिधि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 जनाको ज्यान गयो। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन आवश्यक। साउन यता सर्पदंशबाट 279 जना बिरामी, गर्मीसँगै सर्प निस्कने भएकाले सावधानी अपनाउन आग्रह। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हरायो। आज राति 10:15 स्पेन र साउदी अरब खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4000 महाधिवेशन प्रतिनिधि सहित नेता तथा कार्यकर्ता सहभागी हुँदैछन्। राष्ट्रिय महाधिवेशनका लागि पार्टीले 4211 प्रतिनिधि निर्धारण गरेको छ। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार 7 प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका छन्। 2079 सालमा स्थापना भएको रासोपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। रासपाको पहिलो महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबैजसो व्यवस्थापनको काम पूरा भएको रासपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा दिउँसो हुने रासपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। शाह परिवार सहित काठमाडौँबाट चितवन पुगिसक्नु भएको छ। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 जनाको ज्यान गएको छ। बाराको कलैया उपमहानगरपालिका 6 पर्सा टोलमा पोखरीमा नुहाउने क्रममा डुबेर हिजो 2 बालिकाको ज्यान गएको हो। ज्यान गुमाउनेमा कलैया सकी 6 वर्षीया सृजना कुमारी मण्डल र 5 वर्षीया अञ्जली कुमारी मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो। यस्तै हिजो नै सुर्खेतमा 3 जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका 10-14 वर्षीया सम्झना थापा र 12 वर्षीया कल्पना राउतको हिजो बेलुका टुनी खोलामा पौडी खेल्ने क्रममा तथा दैलेखको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको दहतालमा डुबेर ज्यान गएको छ। यस्तै कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर 2 हिजो शव भेटिएको छ। बिहिबार बेलुका नुहाउने क्रममा पाल्पाको भग्नास काली गाउँपालिका 6 मदराङमा रहेको कालीगण्डकी नदीमा डुबेर शिखर डाँडाका 14 वर्षीय शिशिर गाहा र 24 वर्षीय पूजन गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो। भयो। नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो। कालीगण्डकी नदीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको तर आवश्यक सुरक्षाका उपाय नअपनाउँदा घटना हुने गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै प्रहरीले यसतर्फ सचेत हुन र आवश्यक पहल गर्न स्थानीय सरकारहरूलाई समेत आग्रह गरेको छ। डुबेर हुने घटनामा धेरैजसो खोला तथा नदी तर्ने, पौडी खेल्ने, नुहाउने एवं खोलामा काम गर्दा गर्दै वा आवतजावतका बेला हुने गरेको पाइन्छ। गर्मीका बेला नदी, पोखरी तथा खोलामा नुहाउने क्रममा जोखिम अझ बढ़न सक्छ। पूर्वाधार विज्ञ एवं सांसद आशिष गजुरेलले डुबेर र बगेर वर्षेनी सयौली ज्यान गुमाउने अवस्थातर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो। नेपाल प्रहरीको तथ्याङ्क अनुसार पनि वर्षेनी झण्डै 400 जनाको डुबेर वा बगेर ज्यान जाने गरेको छ। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन महत्वपूर्ण हुने गजुरेलको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु काठमाडौँमा उपचार गर्न आउने सर्पदंशका बिरामी बढ़ेका छन्। गर्मी याम तथा गर्मी बढ़ेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशका बिरामी बढ़ेका हुन्। टेकु अस्पतालका सूचना अधिकारी समीर कुमार अधिकारीका अनुसार साउन यता अहिलेसम्म 279 जना सर्पले डसेका बिरामी आएका छन्। सर्पदंशबाट जेठ महिनामा 25 र वैशाखमा 10 जना बिरामी परेका छन्। यसैगरी साउनमा 66, भदौमा 75, असोजमा 70, कार्तिकमा 20, फागुनमा 1 र चैतमा 12 जना सर्पदंशबाट बिरामी भएका छन्। नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघे जस्ता विषालु सर्पले टोक्ने गरेका छन्। काभ्रे, धादिङ, तनहु, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेका प्रवक्ता सूचना अधिकारीले बताउनुभयो। सर्पले टोकिहाले दशैको ठाउँलाई चल्न नदी स्थिर राख्ने, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने जस्ता कार्य नगर्ने, कुनै पनि मलम, रासायनिक पदार्थ, तातो चिसो प्रयोग नगर्ने, बिरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जति सक्दो चाँडो अस्पताल पुर्याउनु पर्ने हुन्छ। सर्पदंशबाट बस्नका लागि राति हिँडुल गर्न परे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गुम्बाट लगाउने, त्यसैगरी गमबुट लगाउने, त्यसैगरी खुट्टा राम्ररी छोप्ने, बाक्लो प्यान्ट लगाउने, घर वरपरको घाँस झारपात काटेर सफा राख्ने जस्ता उपाय अपनाउन डाक्टरको सल्लाह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा बस पार्क भित्रका 320 सटर हटाइयो, शुक्रबार तोलामै 10,500 रूपियाँले घटेको सुनको भाव आज बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
13: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
14: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
13: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
14: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
13: थप जानकारीका लागि फोन नम्बर 0153551990 3551990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिजेल हामीले रासपाको महाधिवेशनमा 4211 प्रतिनिधि सहभागी हुँदै सभापति लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पोखराको पृथ्वी चोकमा रहेको प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाएका बास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोकमा रहेका सेती नदीपट्टिको बास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि सटर खाली गर्ने सहमति भएको बताउनुभयो। उहाँका अनुसार बस पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामा 600 रूपियाँले बढ़ेको हो। यसअघि अस्ति शुक्रबार सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको थियो। शुक्रबार सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भएकामा आज आइतबार बढ़ेर तोलाको 2,87,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 50 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलामा 305 रूपियाँले घटेको थियो। शुक्रबार तोलाको 4,640 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,690 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच स्विजरल्याण्डमा उच्चस्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्यपूर्वको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद चर्किएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गर्दा पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवतजावत गरिरहेका जनाएको छ। समाचार संस्था रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्चस्तरीय प्रतिनिधि मण्डल बीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अराघ र प्रमुख वार्ताकार मोहम्मद बागेर खालिफाबले गरेका छन् भने अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भ्यान्स सहित अन्य विशेष दूतहरू सहभागी छन्। शान्ति वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हराएको छ। विश्वकप फुटबलको यो 1,000 खेल हो। सन 1930 शुरू भएको फिफा विश्वकप 96 वर्षमा आइपुग्दा 1,000 खेलको कोसे ढुंगा पार गरेको छ। आजको खेलमा जापानले खेलको 4 31 69 र 83 मिनटमा गोल गरेको छ। दाइची कामाडाले 4 र आयसे एदुयाले 31 तथा 83 मिनटमा गोल गरेका हुन्। यस्तै जुनियेले 69 मिनटमा गोल गरे। जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको थियो। आजको जीतसँगै समूह एफमा जापानले 4 अंक जोडेको छ। यो समूहमा नेदरल्याण्डसको पनि समान 4 अंक छ। यस्तै 3 अंक रहेको स्वीडेन तेस्रो र अंकविहीन ट्युनिसिया फुसारमा छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार 10:15 स्पेन र साउदी अरबले खेल्दैछन्। त्यस्तै मध्यराती 1:15 बेल्जियम र इरान, भोलि बिहान 4:15 उरुग्वे र के बढे अनि बिहान 7:15 न्यूजील्याण्ड र इजिप्टले खेल्दैछन्। यसअघि आज बिहानको खेलमा इक्वेडर र कुराकाओले बराबरी खेल्दा आइवरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा पुगेको छ। यस्तै गैराती भएको खेलमा नेदरल्याण्डसले स्वीडेनलाई 5-1 गोलले हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासपाको महाधिवेशनमा 4211 प्रतिनिधि सभापति लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 जनाको ज्यान गयो। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन आवश्यक। सावनेता सर्वदंशबाट 279 बिरामी, गर्मीसँगै सर्प निस्कने भएकाले सावधानी अपनाउन आग्रह। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हरायो। आज राति 10:15 स्पेन र साउदी अरब खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
5: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
6: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताल क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-480-44-631।
9: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
10: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
9: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
10: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
7: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
11: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
12: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-5066
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
6: सूचना
7: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पाइल्स जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-56-455।
9: रेडियो भेरी एफएम

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
1: सूचना। वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने कोसिस गरौँ, के गर्ने गर्नु।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो।
4: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिज गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।

0: hello. Let's go. 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता.
2: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ.
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्. बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
1: दादुरा,
2: पोलियो,
1: कुपोषण,
2: एनिमिया,
1: मम्स,
2: दम,
1: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्.
1: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता. एचसीआरसी अस्पताल,
2: चार बाहिनी रोड, नेपालगंज, बाँके. सम्पर्क नम्बर 081538150, 081535151.
3: सूचना.
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ. उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ.
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860.
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ. साथै यहाँ पौष्टिक तत्व, स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है.
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत.
5: Radio Bini FM, Radio Bini FM,
6: Radio Bini FM, Antana Betuplu Cha, Vekti Duituplu, Sat Megahertz.
7: Extreme Energy Drink, Time Check, Aile Teek, Ek Baje Kutha.
8: Extreme Energy Drink, Taste the Difference, Feel the Energy.

0: सूचना
1: सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409013 र 97054769093।
2: ए बाबु हजारो छ टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
5: नेपाल सरकार विज्ञापन हो।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: me a extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के. यो देखेनौ यो यत्रो यो सामान? त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430.
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
5: रेडियो भेरी एफएम.

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यस्तै बाइजना भयो।
5: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्न थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
6: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489376।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आन्तरिक पर्यटन प्रवर्धन गरौं। नेपालका हिम श्रृंखला, ताल तलैया, निकुञ्ज तथा आरक्षीय धार्मिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गरौं। जात्रा, नाचगान, वेशभूषा, साहित्य, कला लगायत नेपाली संस्कृतिको संरक्षण एवं प्रवर्धन गरौं। पर्यावरण मैत्री पर्यटनको विकास गर्दै जैविक विविधतामा संरक्षण गरौं। ग्रामीण पर्यटनका आधारको रूपमा रहेको होमस्टे, रैथाने खाना एवं संस्कृतिको केन्द्रको विकास गरौं। पर्यटकको सेवा, सुरक्षा र सद्भावमा ध्यान दिउँ। स्वदेशी पर्यटकलाई प्रोत्साहन गरौं। आन्तरिक पर्यटन मार्फत रोजगारी सिर्जना गरौं। पर्यटक हाम्रा पाहुना हुन्, सहयोग र सम्मान गरौं।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
5: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
7: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
9: Radio Bheri FM

0: ट्राफिक नियमको पालना गरौं, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सवारी साधन चलाउँदा आवश्यक कागजात सधैँ साथमा लिएर हिँड्ने गरौं, सवारी चालकले सिट बेल्टको अनिवार्य प्रयोग गरौं, बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउँ, पैदल यात्रु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँडौं, हतार गरी सवारी साधन कहिले नचलाऊ र हतारमा सड़क पार समेत नगरौं, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं।
1: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।
0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: के तपाईलाई पोली हाउस स्प्रिंकलर स्प्रे पम्प टिमुर टिप्ने स्याउ टिप्ने जुस मेसिन अल्मुनियमका सामानहरू चाहिएको छ
3: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
2: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
3: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकम ले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
5: अनलाइन फारम कृषि तथा पशुपक्षी बीमा गर्न सकिने सम्बन्धी सूचना। नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय र नेपाल बीमा प्राधिकरणको सहकार्यमा निर्माण गरिएको कृषि पशुपक्षी तथा जडीबुटीको बीमा सम्बन्धी अनलाइन पोर्टल alis.nia.gov.np मार्फत कृषि पशुपक्षी तथा जडीबुटीको बीमाका लागि आवेदन गर्न सकिनेछ। अनलाइन पोर्टल alis.nia.gov.np मा किसानले आफ्नो लगइन युजर बनाई कृषि पशुपक्षी तथा जडीबुटी व्यवसाय बीमा प्रस्ताव गर्न, बीमकलाई कागजात, फोटो तथा भिडियो उपलब्ध गराउन एवं बीमा लेख स्वीकृतिको जानकारी लिन, बीमा लेख नवीकरण लगायतका बीमा सम्बन्धी सम्पूर्ण सेवा लिन सकिनेछ।
6: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-6006।

0: me a
1: extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पथरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपा क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि. मोबाइल नम्बर 98 4 80 44 6 31.
5: रेडियो भेरी एफएम

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्नु मलाई दिक्कता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सुरजन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
2: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको 1 घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सूचना
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
6: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480-44631।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-5521-148 र 520-702।
0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
3: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
4: लोक सेवा आयोगका किताबहरू,
3: ऐन, नियम, कार्यालय, विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
6: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदै स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास। व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति, वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड़। आज अन्तर्राष्ट्रिय योग दिवस, स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो। विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जमा गरेको मुख्य सचिव अर्यालको भनाई। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि, अब भाइरस सबै महादेशमा फैलियो। र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदैछ। राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले केही बेरमा संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम छ। उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप गेवाली, नेकपाबाट नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुनेछ। यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्न चितवन पुग्नु भएको छ। स्थापनाको 4 वर्षमै झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बोर्लाकोटीका अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। 3 दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ। यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनमा 4,200 भन्दा धेरै प्रतिनिधि सहभागी हुने राष्ट्रपाले जनाएको छ। महाधिवेशन गर्न लागि प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 प्रदेश सभापति पदेन सदस्य हुने उल्लेख छ। महाधिवेशनमा 2 चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदानका लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि चुनावको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रारम्भिक नामावलीमा 4,211 जना प्रतिनिधिको नाम छ। प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ। प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ। भोलि दिउँसो 2-4 बजेसम्म उम्मेद्वारी दर्ताको समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ। असार 9 गते अर्थात पर्सि बिहान 7 बजेदेखि 8:30 बजेसम्म मौन अवधि तोकिएको छ। पर्सि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ। आवश्यकता परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गर्ने आयोगले जनाएको छ। सरकारले वाणिज्य नीति कार्ययोजना 2081 लागू गरेको छ। देशको बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नयाँ कदम चालेको हो। यही असार 4 गतेको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यो कार्ययोजनाले तीनै तहका सरकारको समन्वयमा देशको व्यापारिक संरचनामै व्यापक सुधार गर्ने लक्ष्य छ। व्यावसायिक वातावरण सुधार्न कार्ययोजनामा 162 विशेष क्रियाकलाप समेटिएका छन्। कार्ययोजनाले तुलनात्मक लाभ भएका स्वदेशी वस्तुको उत्पादन बढ़ाउनका साथै साना तथा मझौला उद्योगलाई विशेष आर्थिक सहुलियत दिने नीति लिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्धन गर्न देशभित्रै हरेक वर्ष अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिनेछ। यस्तै व्यापारिक नाकाहरूमा अत्याधुनिक प्रयोगशाला, गोदाम र शीत भण्डार निर्माण गरी गैर भन्सार अवरोध हटाइने मन्त्रालयले जनाएको छ। ई कमर्स र डिजिटल भुक्तानीलाई सहज बनाएर हस्तकला र सफ्टवेयर जस्ता क्षेत्रको विश्वव्यापी पहुँच बढ़ाउने रणनीति पनि कार्ययोजनामा छ। स्वदेशी उत्पादनको खपत बढ़ाउन सरकारी निकायहरूमा कम्तीमा 20% नेपाली वस्तुको प्रयोग अनिवार्य गरिनेछ भने मेक इन नेपाल अभियानलाई तीव्र पारिनेछ। जलवायु परिवर्तनको जोखिम कम गर्न हरित व्यापार र न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई विशेष प्राथमिकता प्रोत्साहन गर्ने नवीनतम योजना समेत यसमा समावेश छ। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योग अभ्यास सहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। समितिले त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा विशेष कार्यक्रम गरी दिवस मनाएको हो। कार्यक्रममा मुख्य सचिव सुमन राज अरियालले विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको जानकारी गराउनुभयो। यस्तै पतञ्जलि योगपीठ नेपालले काठमाडौँको खुल्ला मंचमा विशेष कार्यक्रम गरी योग दिवस मनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा योग अनुयायीहरू सहभागी थिए। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइन्छ। यस वर्षको नारा स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने रहेको छ। संयुक्त राष्ट्र संघको महासभाले 2014 गरेको निर्णय अनुसार 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। नेपालमा 2036 माघ 1 योग दिवस मनाउन शुरू भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङ भित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुरामा बस दुर्घटना हुँदा 24 घाइते भएका छन्। बिहान बुढीगंगा नगरपालिका नम्बर 10 रिठा बजार नजिकै पवन दूत यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बसमा 35 यात्रु रहेकामा 24 घाइते भएका हुन्। घाइते मध्ये 23 उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने 1 अछामको बयलपाटा अस्पताल लगिएको छ। बस ब्रेक फेल भएर दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। योसँगै बर्ड फ्लूको अत्यधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्कुआ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एसपेरेन्स शहर नजिक केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्र किनारमा त्यो चरामा संक्रमण देखिएको। कृषि मन्त्री केलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउर्दन पेट्रोल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको छ। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँले बताउनुभयो। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड म्याकडोनाल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर ती टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्राउन स्कुआले मुख्यतया आर्कटिक क्षेत्रमा प्रजनन गर्ने गर्दछ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रमा बसाई सर्ने गर्छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह यसका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पाउने 10 बजे शुरू हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग एक एक गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति पाउने 1 बजे समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियम इजिप्टसँग एक एक र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफावर यतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफावर यतामा उरुग्वे 18 र केप भर्डे 63 स्थानमा छन्। विश्वकपमा बिहान पाउने 7 बजे समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ। फिफावर यतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास। व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन निर्यातमा जोड़। आज अन्तर्राष्ट्रिय योग दिवस। स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि। अब भाइरस सबै महादेशमा फैलियो। र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।
5: खुशीको खबर।
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्यूब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
5: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
6: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
9: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हेरिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
6: रेडियो भेरी एफएम।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98856545।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480446631। रेडियो भेरी एफएम 98.6 RX 2.7
6: मेगाहर्ज। अहिले ठीक 4 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा पौडी खेल्ने क्रममा खुलामा डुबेर सुर्खेतको वीरनरका दुई बालिकाको ज्यान गयो, सचेत रहन प्रहरीको आग्रह। अन्तर्राष्ट्रिय योग दिवस सुर्खेत सहित कर्णालीमा पनि मनाइँदै योगप्रतिको आकर्षण बढ्दो। र फिफा विश्वकप फुटबलमा जापान नेदरल्याण्ड र जर्मनीको जीत, आज राति एक खेल र भोलि बिहान तीन खेल हुने। पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेत वीरनहरका दुई बालिकाको ज्यान गएको छ। वीरनहर नगरपालिका दश पठान टोलका अन्दाजी 14 वर्षीय सम्झना थापा र 12 वर्षका कल्पना रावतको डुबेर ज्यान गएको जिल्ला प्रहरीकाले सुर्खेतले जनाएको छ। दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेको प्रहरीको भनाइ छ। पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याए पनि चिकित्सकले दुवैजनाको ज्यान गइसकेको बताएका हुन्। पछिल्ला दिनमा खोला नाला नदी तालमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका घटना बढ़ेको भन्दै प्रहरीले सचेत रहन सम्बन्धित सबैलाई आग्रह गरेको छ। हिजै बिहान सुर्खेतको पञ्चपुरीमा रहेको जाजुरा दहमा डुबेर दैलेखको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको पनि ज्यान गएको थियो। स्वास्थ्य वृद्ध अवस्थाका लागि योग भन्ने नाराका साथ आज सुर्खेत सहित कर्णालीमा पनि अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी मनाइएको छ। योगले शारीरिक र मानसिक दुवै रूपमा फाइदा गर्ने भएकालाई कर्णालीमा पनि योगप्रतिको आकर्षण बढ़ेको छ। विभिन्न समूह बनाएर घर र गाउँटोलमा योग गर्ने चलन पनि पछिल्लो समय सुर्खेत सहित कर्णालीमा बढ़दो क्रममा रहेको छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिएको छ। राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार हरेक वर्ष जून 21 देखिमा अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो। नेपालमा 2036 सालमा माघ 1 गते सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर दिवस मनाउन थालिएको थियो। नेपालमा संस्कृत विश्वविद्यालयमा 6 महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्ययन समेत हुँदै आएको छ। यसै गरी त्रिभुवन विश्वविद्यालयमा पनि संस्कृत केन्द्रीय विभाग अन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन शुरू भइसकेको छ। वैदिक कालमा हिमालयको काखमा ऋषि मुनिले अध्ययन अनुसन्धान गरी योग प्रतिपादन गरेको धर्मशास्त्रहरूमा उल्लेख गरिएको छ। फिफा विश्वकप फुटबलमा समूह एफ अन्तर्गत जापानले ट्युनिसियालाई 4 गोल अन्तरले हराएको छ। विश्वकप फुटबल इतिहासको 1000 खेलमा जापानले पहिलो हाफमा 2 र दोस्रो हाफमा 2 गोल गर्दै सहजित दर्ता गरेको हो। जापानले समूह चरणको पहिलो खेलमा 2 पटक पछि परेको अवस्था उल्ट्याउँदै नेदरल्याण्डसलाई 2-2 बराबरीमा रोकेको थियो। जीतसँगै समूह एफमा जापानको 4 अंक भएको छ भने नेदरल्याण्डसको पनि समान 4 अंक रहेको छ। यस्तै 3 अंक रहेको स्वीडेन तेस्रो स्थानमा रहँदा अंकविहीन ट्युनिसिया भने प्रतियोगिताबाट बाहिरिएको छ। अमेरिकाको ह्युस्टनमा भएको खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 गोल अन्तरको फराकिलो जीत दर्ता गरेको हो। स्वीडेनका लागि एन्थोनी इङ्गलाले एकमात्र सान्त्वना गोल फर्काउनुभयो भने नेदरल्याण्डसका ब्रायन ब्रोबी र कोडी गाप्पोले समान 2-2 तथा समरभिलले 1 गोल थप्नुभयो। यस्तै समूह ईमा रहेको जर्मनीले आइभरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। समूह ई अन्तर्गत क्यानाडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। जीतसँगै जर्मनीले 2 खेलबाट 6 अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ। आइभरी कोस्ट 3 अंकसहित दोस्रो स्थानमा रहेको छ भने यही समूहमा रहेका कुराकाओ र इक्वेडरले गोलरहित बराबरी खेल्दै 1-1 अंक बाँडेका छन्। प्रतियोगिता अन्तर्गत आज राति 1 खेल र भोलि बिहान 3 खेल हुने तय भएको छ। हवस् त हरिलाई दिउँसो चार बजेको फेरि हाइलाइट सकियो, अहिले पाँच बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शमशाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Extreme energy drink.
1: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशे यी बाइजना भया
2: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौं
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
8: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584493।

0: र 97054793।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएर हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
2: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
4: नाक बन्द हुने समस्या,
5: नाकबाट रगत बग्ने,
4: नाकभित्र मासुको गिर्खा पलाएको,
5: घ्राण शक्ति गुम्ने,
4: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
5: कानको संक्रमण,
4: कान सुन्न गाह्रो हुने,
5: कान बज्ने समस्या,
4: चक्कर लाग्ने,
5: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
4: घाँटी दुख्ने,
5: आवाज बन्द हुने,
4: निल्न गाह्रो हुने,
5: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। HERC अस्पताल,
4: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
6: रेडियो भेरी FM।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर केही कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
2: लकी पिराक फोन नम्बर 9820293948, 9820293948।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 9858-20935, 9862-29133 र 9855-55606।

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
0: लिङ्ग छनौट गरी गर्भपतन गर्नु अपराध हो।
2: लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु कानूनी अपराध हो। यो कार्य कोही कसैले नगरौं र नगराउ। चिकित्सकले समेत त्यस्ता कार्यलाई निरुत्साहित गरी चिकित्सा पेसालाई मर्यादित बनाऊ। विभेद रहित समाजको निर्माण गरौं। लैंगिक समानता बोलेर वा लेखेर मात्र प्राप्त हुँदैन। परिणाम प्राप्तिका लागि प्रत्येक व्यक्तिले व्यवहारिक शुरूआत आफैबाट गर्नुपर्दछ। कुरा होइन, काम गरौं। परिवर्तनको प्रारम्भ आफ्नै घरबाट गरौं। छोरा वा छोरी त्यो तपाईँको सन्तान हो, तपाईँको वंश हो। त्यसैले लिङ्गका आधारमा छोरा र छोरी बीच विभेद नगरौं, नगराउ।
1: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही भेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
5: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-585-40-719 र 98-585-51-715।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
7: तै तयजु क्या गर्न मन गर्दछौ मुखबित्त
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
10: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
11: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
10: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
11: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
11: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
10: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
11: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
13: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेत वीरेन्द्रनगरका दुई बालिकाको मृत्यु, सचेत रहन प्रहरीको आग्रह, अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै सुर्खेत सहित कर्णालीमा पनि योगप्रतिको आकर्षण बढ़दो, र फिफा विश्वकप फुटबलमा जापान र नेदरल्याण्डसको जीत, जर्मनी नकआउट चरणमा प्रवेश। पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेत वीरेन्द्रनगरका दुई बालिकाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठानटोलका अन्दाजी 14 वर्षीय सम्झना थापा र 12 वर्षका कल्पना रावतको डुबेर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीको भनाई छ। पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याइए पनि चिकित्सकले दुवैजनाको मृत्यु भइसकेको घोषणा गरेका थिए। पछिल्ला दिनमा खोला नदी तथा तालमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका घटना बढ़ेका छन् भने प्रहरीले सचेत रहन सबैलाई आग्रह गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगरमा रहेको खाद्य गोदाममा अत्यावश्यक दैनिक उपभोग्य वस्तु भरिभराव रहेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै खाद्यान्न ढुवानीको जिम्मेवारी पाएका ढुवानीकर्ताले भाड़ा महँगो हुने भन्दै ढुवानी रोकेपछि खाद्यान्न प्रदेश कार्यालयमा थन्किएको हो। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै ढुवानी भाड़ा महँगो भएको कारण देखाई खाद्यान्न ढुवानी कार्य प्रभावित भइरहेको प्रादेशिक कार्यालयका प्रमुख केशवराज बुढाले बताउनु भएको छ। स्वास्थ्य वृद्धावस्थाका लागि योग भन्ने नाराका साथ आज सुर्खेत सहित कर्णालीमा पनि अन्तर्राष्ट्रिय योग दिवस नेपाल मनाइँदैछ। यस अवसरमा वीरेन्द्रनगरको घण्टाघरमा सामूहिक योग लगायतका कार्यक्रम गरिएको छ। योगले शारीरिक र मानसिक दुवै रूपमा फाइदा गर्ने भएकाले कर्णालीमा योगप्रति आकर्षण बढ़ेको छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिन्छ। र फिफा विश्वकप फुटबलमा समूह एफका अन्तर्गत जापानले ट्युनिसियालाई 4 गोलले हराएको छ। विश्वकप फुटबलको इतिहासको 1000 गोलमा जापानले पहिलो हाफमा 2 र दोस्रो हाफमा 2 गोल गर्दै सहज जित दर्ता गरेको हो। जापानले समूह चरणको पहिलो खेलमा 2 पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्डसलाई 2-2 बराबरीमा खेलेको थियो। जितसँगै समूह एफमा जापानले 4 अङ्क जोडेको छ भने नेदरल्याण्डसको पनि समान 4 अङ्क भएको छ। यस्तै 3 अङ्क रहेको स्वीडेन तेस्रो स्थान रहँदा अङ्कविहीन ट्युनिसिया सम्भावनाबाट बाहिरिएको छ। यस्तै समूह ईमा रहेको जर्मनीले आइभरी कोस्टलाई 2-1 पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। हवस् त साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।

0: Mania, extreme energy drink.
1: Mobile upgrade ma kharcha garnuhuncha, ghumna jana bachat garnuhuncha, aba bhavishyaka lagi pani sochne ki?
2: NMB Capital को SIP हर एक महीना को सानो लगानी भोली को ठूलो संपत्ति. NMB Capital को वेबसाइट व नजिकैको NMB बैंक को शाखा में गई आज ही SIP शुरू गर्नुहोस्. ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ़ने स्मार्ट तरीका. SIP मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
3: आत्महत्या समस्याको समाधान होइन. आत्महत्याका प्रमुख कारणहरू मानसिक तनाव, डिप्रेसन वा निराशा, पारिवारिक झगडा वा सम्बन्ध विच्छेद र प्रेममा असफलता, बेरोजगारी, आर्थिक संकट लाग्नु, हिंताबोध, आवेश र घुर्की देखाउनु, व्यक्तिगत र पारिवारिक इच्छा आकांक्षा पूर्ति हुन नसक्नु, सोचे अनुसार सफलता प्राप्त नहुनु, सामाजिक बहिष्कार वा दुर्व्यवहार हुनु.
4: रोकथामका उपाय: आफन्त, साथी वा विश्वासिलो व्यक्तिसँग समस्या साटासाट गरौं. तनाव वा समस्या परेमा मनोचिकित्सक वा परामर्शकर्ताको सहयोग लिऊ. आत्महत्याको सोच आएमा तत्काल परिवारका सदस्यलाई बताऊ वा सहायता केन्द्रमा सम्पर्क गरौं. तनाव र निराशामा रहेका व्यक्तिको समस्या सुनौ र सहयोग गरौं. एकअर्काको सहारा बनौं. आत्महत्या होइन, समाधान खोजौं.
5: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत.
6: Radio Bini FM. Radio Bini FM.
7: Radio Bini FM. 98.6 vekse 2.7 megahertz.

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
2: लकी पिराक फोन नम्बर 9820293948, 9820293948।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71284 र 9749-60840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिन्फोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-521-148-520-702।
6: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227। खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू। हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू। शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-521-148 र 520-702।
5: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
6: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
4: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल्ड वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
5: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत। फोन 083-522-360।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 6 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको चार वर्षमै अत्याधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास।
0: व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्य योजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड।
1: आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। स्वास्थ्यकर वृद्धावस्थाका लागि योग प्रभावकारी रहेको विज्ञको भनाई।
0: आज अमेरिका र इरान बीच प्रत्यक्ष वार्ता हुँदै दुवै देशका प्रतिनिधि स्विजरल्याण्डमा। लेबनान द्वन्दलाई मुख्य एजेण्डा बनाएको इरानको भनाई।
1: र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ। दिउँसो राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा नेपाली कांग्रेसी सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदीप गेवाली, नेकपाका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र राउत, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरू पनि समारोहमा सहभागी बन्नुभएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनु भएको छ। उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीति तथा आर्थिक प्रोत्साहन संरचना भएको पनि बताउनुभयो। विगतमा राजनीतिक दलहरूले अवसर भन्दा पहुँचवालालाई प्राथमिकता दिने संस्कार विकास गरेको आरोप लगाउँदै उहाँले अब त्यो अवरोध हटाउने अभियानमा राष्ट्रपा रहेको दावी गर्नुभयो। यस्तै प्रधानमन्त्री एवं राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएको बारे स्पष्टीकरण दिनुभएको छ। राष्ट्रपाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी सम्पत्तिको दोहन भएको कुरामा न्यू खोज्न आवश्यक नरहेको बताउनु भएको हो। उहाँले आफ्नो पार्टी विकासवादी पार्टी भएको र पुरानो कुरामा न्यू खोज्ने पार्टी नभई न्यू खोज्न परे विगतमा सरकारी सम्पत्ति दोहन भएको छ भनेर न्यू खोज्न आवश्यक रहेको बताउनुभयो। त्यसपछि उहाँले अख्तियारसँग पाँच घण्टा मात्र नभई आवश्यक परे पाँच वर्ष पनि सोधपूछ गर्न सक्ने बताउनुभयो। त्यस्तै प्रधानमन्त्री शाहले सरकार एक्सप्रेस वेमा हिँडिरहेको भन्दै गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो। त्यसअघि वक्ता एमाले नेता प्रदीप गेवालीले सरकारका प्रारम्भिक गतिविधिहरूमा काम गर्ने हुटुटी देखिए पनि सन्तुलन नमिलेको बताउनु भएको थियो। गाड़ीभित्र एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ, दुवैको सन्तुलन मिलेन भने दुर्घटना पनि हुन सक्छ भन्नुभएको थियो। त्यही प्रश्न त्यही कुराको जवाफ दिँदै शाहले अहिले नरोकिने बताउनु भएको हो। यस्तै राष्ट्रपा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले राष्ट्रपाले पाएको जनमत लोभ लाग्दो भएको बताउनु भएको छ। तर विगतमा पुराना दलको जनमतको उन्माद लागेका कारण दुर्घटना परेको उल्लेख गर्दै थापाले नेताहरूको अहंकार बीच टकराव भएमा र व्यक्ति बीच टकराव भएमा दुर्घटना हुन सक्ने बताउनुभयो। विगतमा जनमतले शक्ति दिँदा शक्तिको सीमा हुन्छ भनेर नबुझेका कारण अप्रजातान्त्रिक व्यवहार गरेको र त्यसै कारण जनमत दुर्घटनामा परेको भन्दै सभापति थापाले राष्ट्रपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् भन्ने शुभकामना दिनुभयो। कांग्रेस राष्ट्रपाको दुश्मन नभई प्रतिस्पर्धी रहेको भन्दै सभापति थापाले राष्ट्रपालाई सानो बनाएर नभई आफ्नो कर्मले अग्लो हुनमा कांग्रेस केन्द्रित रहेको बताउनुभयो।
1: यस्तै शुभकामना मन्तव्यका क्रममा जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त अर्थात सीके राउतले नवयुवा आन्दोलनको भावलाई नबिर्सन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई सुझाव दिनुभयो। आन्दोलनबाट प्राप्त विश्वास नभुल्नका लागि राष्ट्रपालाई सम्झाउन पनि आफू महाधिवेशनमा सहभागी हुन आएको भन्दै उहाँले आफूले आफ्नो पार्टीको देश बनाउने सपना पनि राष्ट्रपाबाटै पूरा होस् भन्ने चाहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले तिथि बसाउन चालिएका कुनै पनि कदमहरू विधि सम्मत र संविधान भन्दा बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिन सरकार र राष्ट्रपालाई आग्रह गर्नुभयो। नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई सुझाव दिनुभयो।
0: स्थापनाको चार वर्षमै झण्डै दुई तिहाई बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुढाको टीका अनुसार पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। तीन दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ। यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनबाट केन्द्रीय समितिमा 151 जना निर्वाचित हुनेछन् भने 7 जना प्रदेश सभापति पदेन सदस्य हुनेछन्। महाधिवेशनमा दुई चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदानको लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पछि मतदान हुनेछ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रारम्भिक नामावलीमा 4211 जना प्रतिनिधिको नाम छ। प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ। प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ। भोलि दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारको दर्ता गर्ने समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ। असार 9 गते अर्थात पर्सि बिहान 7 बजेदेखि 8 बजेसम्म मौन अवधि तोकिएको छ। पर्सि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ। आवश्यक परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गर्ने आयोगले जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना निकालेर महाधिवेशनलाई व्यवस्थित निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि 22 सदस्यीय निर्वाचन समिति गठन गरेको जानकारी दिएको छ।
1: भरतपुरमा चलिरहेको राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन मोहीमय बनेको छ। 4200 भन्दा धेरै प्रतिनिधि सहित पाहुना स्वयंसेवक लगायतको सहभागिता रहेको महाधिवेशन स्थलमा दिउँसो धेरैले मोही पिउँदै गरेको देखियो। असारको गर्मीमा सहभागीलाई शीतलता दिन आयोजकले पनि मोही बाँड्ने व्यवस्था मिलाएको छ। यस्तै दुग्ध विकास संस्था डीडीसी र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ अन्तर्गत विभिन्न डेयरीले मोही सहित दुग्धजन्य उत्पादन बिक्री गरिरहेका छन्। ती बिक्री केन्द्रहरूमा सबैभन्दा धेरै व्यापार मोहीको भइरहेको छ। राजनीतिक सरगर्मीका बीच महाधिवेशन स्थल पूर्ण रूपमा मोहीमय र मौलिक बनेको छ। पहिलो दिन नै झण्डै 7-8 हजार लिटर मोही खपत हुने अनुमान छ।
0: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित नेपाली राष्ट्रियता र श्रीतिन महाराज जंगबहादुर राणा विषयक प्रवचन कार्यक्रममा उहाँले 19 औं शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकता जोगाउन जंगबहादुरको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। भण्डारीका अनुसार दक्षिण एसियाको ठूलो भूभाग ब्रिटिश साम्राज्य अन्तर्गत गइसक्दा पनि नेपालले स्वतन्त्र अस्तित्व कायम राख्न सक्नुको श्रेय जंगबहादुरले जान्छ। उहाँको बेलायत भ्रमणले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बुझ्न मदत गरेको र त्यसपछिको कूटनीतिक व्यवहारले नेपाल ब्रिटिश सम्बन्ध व्यवस्थित बनाएको भण्डारीले बताउनुभयो। सीमा निर्धारणका लागि बनाएका जंगे पिलरलाई पनि उहाँले महत्वपूर्ण योगदानको रूपमा उल्लेख गर्नुभयो। आज जंगबहादुर राणाको 209 जन्म जयन्ती हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। स्वास्थ्यका लागि योगको महत्वबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू, स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतको साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास, राष्ट्रपाले जनमतलाई राम्ररी बुझोस् र विगतमा जस्तै दुर्घटनामा नपरोस् भन्ने चाहेको कांग्रेस सभापति गगन थापाको भनाई, महाधिवेशनको चुनावी प्रक्रिया भोलिदेखि शुरू हुने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले वाणिज्य नीति कार्ययोजना 2081 लागू गरेको छ। देशको बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नयाँ कदम चालेको हो। यही असार 4 गतेको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यो कार्ययोजनाले तीनै तहका सरकारको समन्वयमा देशको व्यापारिक संरचनामै व्यापक सुधार गर्ने लक्ष्य राखेको छ। व्यावसायिक वातावरण सुधार्न कार्ययोजनामा 162 विशेष क्रियाकलाप समेटिएका छन्। कार्ययोजनाले तुलनात्मक लाभ भएका स्वदेशी वस्तुको उत्पादन बढ़ाउनुका साथै साना तथा मझौला उद्योगलाई विशेष आर्थिक सहुलियत दिने नीति लिएको को छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्धन गर्न देशभित्रै हरेक वर्ष अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिनेछ। यस्तै व्यापारिक नाकाहरूमा अत्याधुनिक प्रयोगशाला, गोदाम र शीत भण्डारण निर्माण गरी गैर भन्सार अवरोध हटाइने मन्त्रालयले जनाएको छ। ई कमर्स र डिजिटल भुक्तानीलाई सहज बनाएर हस्तकला र सफ्टवेयर जस्ता क्षेत्रको विश्वव्यापी पहुँच बढ़ाउने रणनीति पनि कार्ययोजनामा छ। स्वदेशी उत्पादनको खपत बढ़ाउन सरकारी निकायहरूमा कम्तीमा 20% नेपाली वस्तुको प्रयोग अनिवार्य गरिने छ भने मेक इन नेपाल अभियानलाई तीव्र पारिनेछ। जलवायु परिवर्तनको जोखिम कम गर्न हरित व्यापार र न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई विशेष प्रोत्साहन गर्ने नवीनतम योजना समेत यसमा समावेश छ।
0: आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा योग अभ्यास सहित प्रवचन कार्यक्रम गरेको छ। कार्यक्रममा मुख्य सचिव सुमन राज अरियालले विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको जानकारी दिनुभयो। योगको धेरै प्रचार प्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेको भन्दै उहाँले त्यसतर्फ लैजान जागरण बढ़ाउनुपर्ने बताउनुभयो। यस्तै पतञ्जली योग पीठ नेपालले काठमाडौँको खुल्ला मञ्चमा विशेष कार्यक्रम कार्यक्रम गरी योग दिवस मनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा योगीहरू सहभागी भएका थिए। आज देशका सबैजसो जिल्लामा विभिन्न कार्यक्रम गरिएका छन्। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। यस वर्षको नारा स्वस्थ विरूद्ध अवस्थाका लागि योग भनिरहेको छ। योगको महत्वका बारेमा साथी हृदय रिमालले योग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर जनक बहादुर बस्नेतसँग कुराकानी गर्नुभएको छ।
9: हाम्रा ऋषि मुनिहरूले हजारौं वर्षको खोज र अनुसन्धानबाट ल्याएको एउटा यस्तो विज्ञान हो जुन चाहिँ अहिलेको सन्दर्भमा अझ यसको सान्दर्भिकता र महत्व बढ्दै गरेको छ। अहिले जुन किसिमको चाहिँ शारीरिक र मानसिक समस्याहरू चाहिँ विश्वव्यापी रूपमा बढ़िरहेका छन् ती समस्याहरूसँग चाहिँ जुझ्नको लागि ती समस्याको समाधान गर्नको लागि योग एकदमै प्रभावकारी देखिएको छ। शुरूमा चाहिँ आध्यात्मिक रूपमा मात्र योगलाई लिइन्थ्यो भने अहिले स्वास्थ्यको एउटा अभिन्न अङ्गको रूपमा र अपरिहार्य उपचार पद्धतिको रूपमा यसलाई विकास भइरहेको छ। त्यो कारणले गर्दाखेरि यसको महत्व अहिले दिनदिनै बढ्दै गएको छ। नफर्ने खालका रोगहरू जस्तो चाहिँ मधुमेह भनौँ अथवा उच्च रक्तचाप भनौँ मोटोपन त्यसै गरी चाहिँ मानसिक समस्याहरू जस्तो चाहिँ एन्जाइटी डिप्रेसन स्ट्रेसका समस्याहरू स्ट्रेससँग सम्बन्धित अन्य रोगहरू यी समस्यासँग जुझ्नको लागि चाहिँ योग एकदमै प्रभावकारी देखेको छ र योग एउटा थेरापीकै रूपमा विकास भइरहेको छ र अहिले चाहिँ जुन योगमा आकर्षण देखेको छ त्यसको पनि मुख्य कारण यसको चाहिँ चिकित्सकीय प्रभाव जुन चाहिँ मान्छे विभिन्न रोगबाट आक्रान्त भयो त्यसपछि त्यसको समाधान खोज्दै जाँदाखेरि योगमा यसको आकर्षण बढ़िरहेको देखिन्छ।
10: विशेष गरी स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने छ, यो वृद्धावस्थाका लागि किन अझ महत्वपूर्ण छ?
9: वृद्धावस्थामै विभिन्न किसिमका चाहिँ नसाने खालका रोगहरू चाहिँ आउने गर्छन् होइन, जस्तो चाहिँ मधुमेह भनौँ अथवा उच्च रक्तचाप भनौँ अथवा कोलेस्ट्रोल पर्ने जोर्नीका समस्याहरू वातजन्य रोगहरू होइन यी विभिन्न खाले चाहिँ अनि एक्लोपन महसुस हुने किनभने वृद्धावस्थामै मान्छेहरूलाई एक्लोपन अथवा डिप्रेसनमा जाने यस्तो किसिमको चाहिँ समस्याहरू बढ्दै गएको छ र ती समस्याहरूसँग जुझ्नको लागि पनि योग चाहिँ इफेक्टिभ छ। त्यो कारणले गर्दाखेरि हेल्दी एजिङको लागि अथवा बुढेसकालमा आउने समस्या चाहिँ सकेसम्म एजिङ प्रोसेसलाई नै स्लो गर्न सक्छ योगले भन्ने छ। किनभने योगमा एउटा रिसर्च चाहिँ गरिएको छ यो अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स भनेर दिल्लीमा, त्यसमा एउटा रिसर्च चाहिँ एजिङ प्रोसेसमा चाहिँ योगले कसरी काम गर्छ यसले त्यो जिनलाई नै मोडिफाई गरेर एजिङ प्रोसेसलाई स्लो गर्छ भन्ने एउटा चाहिँ रिसर्च नै पब्लिस भएको छ र त्यो आधारमा यसले चाहिँ एजिङ प्रोसेसलाई पनि एज अ होल स्लो गर्ने कुरा भयो र सँगसँगै बुढ्यौली सँगसँगै आउने समस्याको समाधान गर्नलाई पनि योग इफेक्टिभ भएको कारणले गर्दाखेरि युनाइटेड नेसनले चाहिँ अहिले योगा फर हेल्दी एजिङ भनेर चाहिँ यो नारा चयन गरेको हो र पक्कै पनि बुढ्यौलीसँग अथवा स्वस्थकर बुढ्यौली जीवन अथवा बुढेसकालमा सँगै हामी स्वस्थकर र एक्टिभ जीवन हामी जिउन चाहन्छौँ, हामी चाहिँ बुढेसकालमा चाहिँ एउटा शान्तिपूर्वक बाँच्न चाहन्छौँ अथवा आनन्दमय रूपमा बाँच्न चाहन्छौँ भने योग र आध्यात्मको कुरालाई चाहिँ हामीले जोड्नुपर्ने हुन्छ र त्यसको आधारमा यो नारा अहिले चयन गरिएको हो।
10: आम मानिसले चाहिँ दैनिक जीवनमा यसलाई कसरी लागू गर्ने र सिक्ने जस्तो योग गर्न चाहने व्यक्तिहरूले कहाँ सम्पर्क गर्ने?
9: योगको लागि चाहिँ दुई किसिमले हामी सिक्न सक्छौँ। एउटा त हामी योगमै क्यारियर बनाउँछौँ, योगमै हामी यसलाई पेसागत रूपमा अँगाल्छौँ भन्यो भने विभिन्न युनिभर्सिटी लेभलमा चाहिँ योगका कोर्सहरू डिजाइन भएका छन्। हामीले त्यसमै चाहिँ अब ब्याचलर मास्टर चाहिँ गरेर पनि यसलाई चाहिँ एउटा पेसाको रूपमा पनि अगाल्न सक्छौँ भने अर्को चाहिँ आफूले चाहिँ आफ्नो स्वास्थ्यको लागि आफ्नो समृद्धिको लागि आफ्नो चाहिँ खुसीको लागि यति गर्न चाहने भने त अहिले विभिन्न किसिमका संघ संस्थाहरू चाहिँ हरेक टोल टोलमा जस्तो चाहिँ योगका सेन्टरहरू खुलेका छन् र त्यो ठाउँमा गएर हामी चाहिँ आफ्नो स्वस्थ रहनको लागि नियमित अभ्यास गर्नको लागि चाहिँ नजिकको संस्थामा कुनै पनि संस्थामा थुप्रै किसिमका संस्थाहरू छन्, थुप्रै किसिमका गुरुहरूले बनाएका संस्थाहरू छन्। विभिन्न संघ संस्थाहरूले बिहानको टाइममा चाहिँ जुम अनलाइन मार्फत पनि योगको क्लासहरू चलाइराख्नु भएको छ। फिजिकल्ली क्लासमा जान सक्दैनौँ भने घरमै बसेर अनलाइन मार्फत पनि हामीले योग सिक्न सक्छौँ, यसको फाइदा लिन सक्छौँ।
1: उहाँ हुनुहुन्थ्यो योग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर जनक बहादुर बस्नेत। नेपाल दर्पणमा अब खबरकै सिलसिला। आज राति कोशी प्रदेशका तराई तथा पहाड़ी भूभागका एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद सरोज पुडा सैनिका अनुसार काठमाडौँ उपत्यका सहित बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा हुन सक्नेछ। कोशीको पहाड़ी क्षेत्रमा निरन्तर वर्षाका कारण पहिरोको जोखिममा बढ़ेकाले यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पछिल्लो 12 घण्टामा कोशी, बागमती, गण्डकी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। त्यस्तै पश्चिमी तराईमा अत्याधिक गर्मी कायमै रहेको छ। आज सबैभन्दा बढ़ी तापक्रम नेपालगंजमा 40.2 डिग्री सेल्सियस मापन भएको छ भने भैरहवामा 37.8 र रामेछापको मन्थलीमा 36.6 डिग्री तापक्रम मापन भएको छ। भोलि पनि लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम 38-40 डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको भन्दै विभागले दिउँसोको चर्को घाममा बाहिर ननिस्किन बिहान वा बेलुकाको समयमा मात्रै खेतबारीको काम गर्न तथा मौसम बुलेटिन अनुसार सतर्क रहन आग्रह गरेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरी
1: विभागले दिउँसोको चरको खाममा बाहिर ननिस्किन बिहान वा बेलुकाको समयमा मात्रै खेतबारीको काम गर्न तथा मौसम बुलेटिन अनुसार सतर्क रहन आग्रह गरेको छ।

0: पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ता क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 98-480-44-631
5: को निशानामा परिरहेकाले स्वतन्त्र काम गर्ने वातावरण खुम्चिँदै गएको उहाँले बताउनुभयो। नागरिक समाज यस्ता घटनामा मौन बसेको आरोप पनि उहाँले लगाउनुभयो। द्वन्दकालीन घटनामा छानबिनको दायरामा पर्नुपर्ने व्यक्तिहरू नै नीति निर्माण तहमा पुगेका कारण धेरै मुद्दा टुंगमा नपुगेको उदाहरण दिँदै उहाँले नवयुवा आन्दोलनको अनुसन्धान पनि त्यही नियतिमा पुग्न सक्ने आशंका व्यक्त गर्नुभयो। यसैबीचको क्यापले मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्यो। अध्यक्ष पुष्प भूषालले चुनौतीका बावजूद रक्षकहरूले लोकतन्त्र र मानव अधिकार संरक्षणमा साहसिक भूमिका निर्वाह गरिरहेको र उनीहरूको सुरक्षा राज्य नागरिक समाज र सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले मानव अधिकार रक्षक संरक्षण नीति तत्काल स्वीकृत गरी लागू गर्न माग गर्नुभयो।
6: बाजुरामा बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन्। बिहान बुढीगंगा नगरपालिका वडा नम्बर 10 को रिठा बजार नजिकै पवनदूत यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीकारले बाजुराका अनुसार बसमा 35 जना यात्रु रहेकामा 24 जना घाइते भएका हुन्। घाइते मध्ये 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगेको छ भने 1 जनालाई अछामको बयलपाट अस्पताल लगेको छ। बस ब्रेक फेल भएर दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
5: जुम्लामा एक वर्षमा 3,671 मेट्रिक टन सिमी उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लामा सिमी बिक्रीबाट 1,33,92,000 आमदानी भएको छ। जिल्लाभर 2,257 हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ। पछिल्लो समयमा सिमीको माग बजारमा अत्याधिक आउने गरेसँगै जुम्लाका किसान सिमी खेतीतर्फ आकर्षण बढ़दै गएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो। जुम्लामा किसानका लागि सिमी महत्वपूर्ण नगदे बालीका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो। तिला गाउँपालिका तातोपानी चन्दननाथ कनका सुन्दरी पातारासी हिमा तातोपानी र गुठी चौर क्षेत्रका किसानले सिमी खेतीबाट राम्रो आमदानी गरेका छन्। सिमी उत्पादन को अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरूपता नहुँदा किसानलाई समस्या भएको तिला गाउँपालिका एकका किसान करण बुढाले बताउनुभयो।
6: नेपाल दर्पणमा अब विदेशका खबर। प्रत्यक्ष वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधि स्विजरल्याण्ड पुगेका छन्। अमेरिकाका उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली र इरानका विदेश मन्त्री अब्बास अराक्षी र सभामुख मोहम्मद बगर गालिबाफ सहितको टोली

0: ल्यान्डमा रहेको बीबीसीले जनाएको छ। प्रत्यक्ष वार्ता केही बेरमा शुरू हुनेछ। इरानले लेबनानमा इजरायल र हिजबुल्लाह बीच चलिरहेको द्वन्द्वलाई स्विजरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाउने जनाएको छ। इरानको सरकारी समाचार संस्था इर्नाले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इजरायलले लेबनान सम्बन्धी आफ्ना प्रतिबद्धता उल्लंघन गरिरहेकाले त्यो विषय वार्ताको प्रमुख एजेण्डा हुने बताउनुभयो। उहाँका अनुसार वार्तामा इरानका रोकका तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजत पत्र जारी गर्ने सम्बन्धमा पनि छलफल हुनेछ। इरान र अमेरिका बीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध तथा अन्य द्विपक्षीय चासोका विषयमा वार्ता हुन लागेको हो। आज हुने वार्ता अमेरिका र इरान बीच युद्ध विरामलाई दीर्घकालीन शान्ति सम्झौतामा विस्तार गर्न महत्वपूर्ण हुने अपेक्षा छ। वार्ताको शुरूमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुने उहाँको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानले युद्धकालभरि मध्यस्थकर्ताको रूपमा काम गरेको थियो। यसैको सहमति विपरीत युद्ध विराम शुरूमै कमजोर भएको छ। इरानले लेबनानमा हिजबुल्लाहमाथि भएको इजरायली आक्रमणलाई लिएर आक्रोश व्यक्त गर्दै स्ट्रेट अफ हर्मुज बन्द गर्ने घोषणा गरेको छ, जुन युद्ध अन्त्य गर्न इरानले अमेरिकासँग गरेको सम्झौताको उल्लंघन हो। हिजबुल्लाहले अमेरिका इरान सम्झौता ध्वस्त पार्न इजरायलले ती आक्रमणहरूलाई प्रयोग गरिरहेको आरोपले त्यो दावीको खण्डन गरेको छ।
1: अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्याधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्र ब्राउन स्काउ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केपले गार्ड राष्ट्रिय निकुञ्जको समुद्री किनारमा त्यो चरामा संक्रमण देखिएको हो। कृषि मन्त्री कोलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउदर्न पेट्रेल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको जानकारी दिनुभयो। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँले बताउनुभयो। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड र म्याकडोनल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर यी टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्राउन स्काउले मुख्यतया अन्टार्क्टिका क्षेत्रहरूमा प्रजनन गर्ने गर्दछ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रहरूमा बसाई सर्ने गर्छ।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह यसका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पाउने 10 बजे शुरू हुनेछ। दुवै टोली पहिलो जीतको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी केभ भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग 1-1 गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति पाउने 1 बजे समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग 1-1 र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफा वरियतामा उरुग्वे 18 र केप भर्डे 63 स्थानमा छन्। विश्वकपमा बिहान पाउने 7 बजे समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ। फिफा वरियतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको 4 वर्षमै अत्याधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास।
0: व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड।
1: आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। स्वास्थ्यकर वृद्धावस्थाका लागि योग प्रभावकारी रहेको विज्ञको भनाई।
0: आज अमेरिका र इरान बीच प्रत्यक्ष वार्ता हुँदै दुवै देशका प्रतिनिधि स्विजरल्याण्डमा लेबनान द्वन्द्वलाई मुख्य एजेण्डा बनाएको इरानको भनाई।
1: र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जीतको खोजीमा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: extreme energy drink.
1: द्वितीय व्यापार ई कमर्समा ध्यान दिनुपर्ने कुराहरू विश्वसनीय वेबसाइट वा मोबाइल एप पहिचान गरेर मात्र प्रयोग गरौं। व्यक्तिगत जानकारी जस्तै ओपीटी पासपोर्ट बैंक विवरण कसैसँग पनि साझा नगरौं। सुरक्षित डिजिटल वालेट प्रयोग गरौं। सामान खरिद गर्नु अघि राम्रोसँग विवरण पढेर मात्र खरिद गरौं। खरिद गरेको सामग्री बिग्रिएको वा गलत आयो भने फिर्ता गर्न मिल्छ मिल्दैन त्यसको बारेमा जानकारी राखौं। फेसबुक लगायत अन्य संचार माध्यममा देखिएको विज्ञापन लिंक खोल्नु अघि सावधानी अपनाउने गरौं। ठगीको मनसायले गरिने अत्याधिक सस्तो सामग्री प्रति सचेत रहौं। आफूले प्रयोग गरिरहेको वस्तु वा सेवा प्रदान गर्ने फर्म कानूनी रूपमा दर्ता भए नभएको यकिन गरौं। खरिद गरेका सामग्रीको बिल सुरक्षित राखौं।
2: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।

0: पौड़ी खेलने क्रम में खुला में डूबे सुर्खेत को वीरेन्द्रनगर का दुई बालिका को मृत्यु सचेत रहना प्रहरी को आग्रह।
1: वीरेन्द्रनगर का पहाड़ी क्षेत्र में एम्बुलेन्स सेवालाई प्रभावकारी बनाने स्थानीय को माग मुख्य गरी गर्भवती र सुत्केरीलाई बढ़ी जोखिम रहेको गुनासो।
0: अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै सुर्खेत सहित कर्णालीमा पनि योगप्रति आकर्षण बढ्दै
1: र फिफा विश्वकप फुटबलमा जापान र नेदरल्याण्ड्सको जीत जर्मनी नकआउट चरणमा प्रवेश। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईं हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेत वीरेन्द्रनगरका दुई बालिकाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका अन्दाजी 14 वर्षीय सम्झना थापा र 12 वर्षका कल्पना रावतको डुबेर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ। पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याइए पनि चिकित्सकले दुवैजनाको मृत्यु भइसकेको बताएका हुन्। पछिल्ला दिनमा खोला नदी र तालमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका घटना बढ़ेका भन्दै प्रहरीले सचेत रहन सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ। हिजै सुर्खेतको पञ्चपुरीमा रहेको जाजुरा दहमा डुबेर दैलेखको गुराँस गाउँपालिका वडा नम्बर 1 का 18 वर्षीय रमेश पुनको मृत्यु भएको थियो।
0: वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन नागरिकले माग गरेका छन्। मुख्य गरी नगरपालिकाको उत्तरी क्षेत्रमा एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने उनीहरूको सुझाव रहेको छ। नगरपालिका अन्तर्गतका वडा नम्बर 14 र 15 तथा 16 हाल एम्बुलेन्स सेवा पाउन कठिन भइरहेको नागरिकको गुनासो रहेको छ। वीरेन्द्रनगरका यी वडाहरू भौगोलिक रूपमा विकट रहेका छन् भने यी वडामा हाल सड़कको सुविधा कमजोर रहेको छ। भौगोलिक विकटता र सड़क सुविधा नहुँदा गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या भइरहेको वीरेन्द्रनगर 16 का कृष्णा ढकालले बताउनुभयो। एम्बुलेन्स सेवा सहज नहुँदा सुत्केरी र गर्भवतीलाई हैरानी हुने गरेको भन्दै उहाँले यस्तै जोखिम समेत बढ़ाएको बताउनु भएको छ। स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी सेवा उपलब्ध भए पनि जटिल अवस्थाका गर्भवती सुत्केरी हुन नसक्ने अवस्थामा भने प्रदेश अस्पतालमा रेफर गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा भने गर्भवती र सुत्केरीलाई एम्बुलेन्स सेवा पाउन कठिन हुने गरेको स्वास्थ्य कर्मीको भनाइरहेको छ। बाहिर लैजानु पर्ने गर्भवती र सुत्केरीलाई एम्बुलेन्सको अभावमा अटो र गाड़ीमा राखेर लैजानु पर्ने बाध्यता रहेको छ। यही कारण पनि अब नगरपालिकाले नगरको उत्तरी क्षेत्रमा रहेका बस्तीमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन पहल गर्नुपर्ने स्थानीयको भनाइरहेको छ। वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा सोशियल रिसर्च एण्ड मीडिया सेन्टर सुरक्षितको सहजीकरणमा सम्पन्न भएको स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षणमा नागरिकले यस्तो सुझाव दिएका हुन्। वीरेन्द्रनगरका 15 रहेको रतु स्वास्थ्य चौकी पारे गाउँमा सम्पन्न सामाजिक परीक्षणमा भने सहभागीले नागरिकले पनि एम्बुलेन्स सेवा प्रभावकारी पाउनुपर्ने माग गरेका छन्। सड़क राम्रो नहुँदा एम्बुलेन्स नै नआउने भएकाले गर्भवती र सुत्केरीलाई समस्या भइरहेको उनीहरूको भनाइरहेको छ।
1: यस्तै स्थानीय भूमिसर रामजारीले गाउँमा आउने सड़क गतिलो नभएकाले बेला एम्बुलेन्स नआउने गरेको बताउनु भएको छ। एम्बुलेन्स सेवा नहुँदा गर्भवतीलाई अस्पतालसम्म बोकेर लैजानुपर्ने बाध्यता रहेको र अब नगर अस्पताल सम्म पुर्याउनु पर्ने अवस्था भए पनि एम्बुलेन्स सेवा सहज नभएको बताउनु भएको छ। भौगोलिक रूपमा विकट मानिने ओडाका नागरिकले मात्र होइन सुगम मानिने ओडामा पनि समयमै एम्बुलेन्स नहुँदा नागरिकहरूलाई समस्या हुने गरेको छ। 2082-83 को सामाजिक परीक्षणमा सहभागी सेवाग्राहीहरूले एम्बुलेन्स सेवालाई समयमै एम्बुलेन्स नै नआउने र एम्बुलेन्स चालकले फोन नै नउठाउने समस्या रहेको समेत सुनाएका छन्। यसका लागि उनीहरूले नगरपालिकाको नेतृत्वले तत्काल एम्बुलेन्स सेवालाई सहज सरल र प्रभावकारी बनाउनका लागि पहल गर्नुपर्ने सुझाव दिएका छन्।
0: स्वस्थ वृद्धा अवस्थाका लागि योग भन्ने नाराका साथ आज सुर्खेत सहित कर्णालीमा पनि अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै अवसरमा वीरेन्द्रनगरको घण्टाघर र डबलीमा सामूहिक योग लगायतका कार्यक्रम गरिएको छ। जिल्ला समन्वय समितिका संयोजक गंगाराम सुनारको अध्यक्षता र मुख्यमन्त्री तथा मुख्यमन्त्री यामलाल कडेलको प्रमुख अतिथितामा उद्घाटन गरिएको कार्यक्रममा विभिन्न योग आसन र व्यायामको गरिएको थियो। योगले शारीरिक र मानसिक दुवै रूपमा फाइदा गर्ने भएकाले कर्णालीमा योगप्रति आकर्षण बढ़ेको छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाउने गरिन्छ। राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार हरेक वर्ष जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। नेपालमा 2036 साल माघ 1 गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको हो। नेपाल संस्कृत विश्वविद्यालयमा 6 महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ। यसैगरी त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभाग अन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन शुरू भइसकेको छ।
1: यही विषयमा हामीले प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारी जयसीसँग कुराकानी गरेका छौं।
2: अब योग भनेको के हो भने चाहिँ हाम्रो शरीरलाई शारीरिक र मानसिक रूपमा कसरी सन्तुलित राख्ने त भनेको शरीर चाहिँ डिफ्रेन्ट इन्भाइरोमेन्टसँग डिफ्रेन्ट स्टेजसँग डिफ्रेन्ट लेभल कहिले खुसी कहिले हाँसो कहिले दुःख कहिले सुख कहिले चिसो कहिले तातो भने जस्तो डिफ्रेन्ट अप एन्ड डाउनसँग चाहिँ शरीर चाहिँ जुझिराख्नुपर्छ शारीरिक रूपमा र मानसिक रूपमा। त्यो दुइटैमा ब्यालेन्स गराउन सिक्ने जुन शरीरलाई चाहिँ दुइटै कन्डिसनमा चाहिँ शरीरको आफ्नो चाहिँ एउटा लिमिटेसनमा राख्न सिकाउने एउटा चाहिँ साइन्टिफिक टेक्निक हो योग भनेको। हामीले बुझ्दाखेरि चाहिँ कुनै पनि हाम्रो शरीर चाहिँ सामाजिकमा मानसिक रूपमा शारीरिक रूपमा र सांस्कृतिक रूपमा र आध्यात्मिक रूपमा चाहिँ सन्तुलित बनाउन सिकाउने विधा नै योग हो।
3: नियमित योग अभ्यासले शारीरिक स्वास्थ्यमा कस्ता फाइदा पुर्याउँछ सँगै मानसिक स्वास्थ्यको लागि योग कतिको प्रभावकारी छ?
2: पहिला कुरा चाहिँ हाम्रो योगको शारीरिक अहिले जुन हाम्रो बढ्दो चाहिँ यो चाहिँ शहरीकरण जो हाम्रो शहरी क्षेत्रमा बसोबास हुँदाखेरि हाम्रो चाहिँ लाइफ स्टाइल चाहिँ टोटल चेन्ज भएको छ कि 10 वर्षमा मान्छेको गर्ने जिउने तरिका र अहिले चाहिँ आकाश पाताल फरक भइसक्यो। त्यसले गर्दा अहिले चाहिँ हामीसँग चाहिँ धेरै लाइफ स्टाइल डिसअर्डरहरू धेरै नै चाहिँ देखिन थालेको छ जसमा चाहिँ मधुमेह भनौँ प्रेसर भनौँ होइन ओबेसिटी भनौँ होइन अरू चाहिँ अब शरीरमा हुने बोसोको मात्रामा हुने गडबडी भनौँ त्यो देखिन थालेको छ भनेपछि मानसिक समस्या पनि त्यस्तै भइरहेछ। हामी पहिला चाहिँ धेरै सामाजिक हुन्थ्यौँ भने आजभोलि एक्लोपना धेरै मान्छेहरूमा हुन थाल्यो। पहिला जोइन्ट फ्यामिलीमा बस्थ्यौँ अहिले न्युक्लियर फ्यामिलीमा बस्न थाल्यौँ। पहिलाको हुने कुनै पनि अपर्च्युनिटीको लागि हुने कम्पिटिसन कम थियो अहिले धेरै छ। यसरी अब संसद मान्छेको मानसिक चाहिँ ग्लोबलाइजेसन भइसकेपछि मान्छेको चाहिँ एचिभमेन्ट गर्ने चाहिँ एक्सपेक्टेसन बढ्न थाल्यो हो। यिनै कुराहरूले चाहिँ मान्छेको शारीरिक र मानसिक चाहिँ रोगहरूको चाहिँ मात्रा बढेको छ। जुन मैले सुरुमा अघि भने योगको काम भनेकै यो कुरालाई ब्यालेन्स गर्ने हो। यसरी शारीरिक मानसिक रोगहरूमा यो चाहिँ हामीले भनेर मात्रै भन्दा पनि धेरै रिसर्चहरूले पनि हाम्रो धेरै चाहिँ मानसिक रोगहरूमा धेरै चाहिँ शारीरिक रोगहरू स्पेसली नन कम्युनिकेबल डिजिजहरू जुन चाहिँ नसर्ने रोगहरूको व्यवस्थापनमा चाहिँ नेपालमा गरिएको चाहिँ अध्ययनले पनि प्रेसरको बिरामी जुन चाहिँ ग्रेड 2 को प्रेसरको बिरामीलाई चाहिँ कुनै पनि औषध नखुवाइकन योग मात्र एउटा चाहिँ डिजाइन गरेको योग चाहिँ गराउँदा चाहिँ धेरै इफेक्टिभ देखिएको भन्ने अध्ययनहरू पनि देखिया छ। त्यसरी चाहिँ धेरै अध्ययनहरूले चाहिँ अरू कुराहरू मानसिक रोगहरूमा पनि भ्रामरीले चाहिँ स्लिप डिसअर्डरमा अरू चाहिँ अरू धेरै रोगहरूमा चाहिँ अनुलोम विलोमले इभन चाहिँ प्रेसरमा पनि राम्रो चाहिँ इफेक्ट देखाएको। यसरी अहिलेको यो बढ्दो हाम्रो चाहिँ समाजमा योग चाहिँ यस्तो एउटा यस्तो आर्ट हो जसले थोरै समयमा बिना पैसामा पनि हामीले चाहिँ धेरै कुरा लिन सक्छौँ।
3: आधुनिक जीवनशैली र प्रविधिको बढ्दो प्रयोग बीच योगको आवश्यकता बढ्दै गएको छ होइन। कर्णालीमा चाहिँ कर्णाली प्रदेशमा योग अभ्यासको अवस्था चाहिँ कस्तो छ? पछिल्लो समय बढ्दो छ कि शारीरिक र मानसिक स्वस्थताको लागि योग गर्न आवश्यक छ भन्नुभयो होइन। यो विद्यालय तहमा पनि प्रवर्धन गर्नको लागि के चाहिँ गर्नुपर्छ होला?
2: धेरै नै बढ्दो छ होइन। डिफ्रेन्ट चाहिँ अब सेन्टरहरूमा डेली बिहान चाहिँ योगा हाम्रै हस्पिटलमा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा पनि हामी बिहान 5 वर्षदेखि चाहिँ बिहान 5 बजेदेखि चाहिँ योगा गराउँछौ। अरू अरू डिफ्रेन्ट सेन्टरहरूमा चाहिँ त्यसरी चाहिँ गराउँदै आइएको आएको देखिन्छ। अब यसलाई चाहिँ अलि चाहिँ हजुरले भने जस्तो सुरुदेखि नै जुन बेलादेखि हामी शारीरिक रूपमा हाम्रो शरीर चाहिँ फ्लेक्सिबल हुन्छ, जुन स्कुलको अवस्थादेखि नै हामीले चाहिँ यो शिक्षालाई घुसाउन सक्यौँ भने पछि उसलाई त्यो एड्याप्ट गर्न, त्यो कुरा सिक्न, जसरी अहिलेको चाहिँ हाम्रो जेनेरेसनले यो भनेको कुरा अहिले सिक्नुपर्छ भने हाम्रो पछिल्लो जेनेरेसनलाई हामीले अहिलेदेखि नै सिकाउन थाल्यौँ भने उनीहरू हाम्रो अवस्थामा आइपुग्दासम्म चाहिँ उहाँहरूले चाहिँ युज टु भइसक्यो, त्यसलाई एउटा जीवनको एउटा अभिन्न अङ्गको रूपमा चाहिँ लिइसक्ने हुनाले चाहिँ अहिले चाहिँ हाम्रो फोकस पनि हामीले केही दिन अगाडि मात्रै पनि ब्रेन नगरको सबै वडाको चाहिँ स्कुलमाको चाहिँ प्रहरूलाई ल्याएर चाहिँ यो भनेको के हो, यसलाई चाहिँ बच्चाहरूमा कसरी चाहिँ गराउन सकिन्छ, बच्चाहरूमा पर्ने चाहिँ यसले चाहिँ गर्न सक्ने राम्रो पक्षहरू के छ र के के कुराहरूमा ध्यान दिनुपर्छ भनेर हामीले दुई दिनको चाहिँ प्रशिक्षण कार्यक्रम पनि राखेको थियौँ। यसरी चाहिँ कर्णाली प्रदेश सरकारले सरकारले पनि गरिरहेको छ आफ्नो तर्फबाट, त्यो सफिसियन्ट नहुन सक्छ तर फेरि चाहिँ एज अ सोसाइटीमा पनि अहिले चाहिँ गभर्मेन्ट भन्दा पनि अरू पार्टनरहरूले पनि धेरै राम्रो चाहिँ यसमा चाहिँ कन्ट्रिब्युट गरेको म चाहिँ देख्छु।
3: अब अन्तिममा चाहिँ यो योगलाई जीवनशैलीको हिस्सा प्रत्येक नागरिकले बनाउनु पर्छ भन्ने के छ सन्देश सरको?
2: नै म त अहिले सबै मेन भनेको अहिलेको योगको तपाईँ स्लोगन हेर्नुहुन्छ भने जेरियाट्रिक एज ग्रुपलाई भनिएको छ, ओल्ड एज ग्रुपलाई चाहिँ धेरै फोकस गरिएको छ भने अब हामीले त्यसको लागि के सुरु गर्नुपर्छ भने चाहिँ अघि हजुरले भने जस्तो योग स्कुलमा योग शिक्षालाई चाहिँ अनिवार्य गरेर एटलिस्ट पनि जसरी हाम्रो एउटा हस्पिटलमा के अरे एउटा अहिले विद्यालय नर्स जस्तो कार्यक्रम सुरु गरेको छ सरकारले अथवा स्थानीय तहले भने जस्तो यस्तै एउटा स्कुलमा एउटा योग शिक्षक राखिदिएर उनीहरूलाई अहिलेदेखि नै हामीले ग्रुमिङ गर्न थाल्यौँ भने राज्यले पछि मानसिक समस्यामा गर्ने लगानी र अर्को जुन नन कम्युनिकेबल डिजिजको लागि गर्ने जुन डिजिज बर्डनमा गर्ने लगानी चाहिँ धेरै नै घट्नेछ। यो चाहिँ हामीले प्रत्यक्ष नदेखिए पनि यसले चाहिँ पछिको आजको भोलि नदेखिए पनि 10 वर्षपछि हाम्रो राज्यले चाहिँ नसर्ने रोगमा र मानसिक रोगमा लगाउने लगानी चाहिँ स्वतः घटेको चाहिँ देखिनेछ।
1: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारी भेरी खबरसँग कुराकानी गर्नुहुँदै।
0: भेरी खबरमा खबरको सिलसिला जारी नै छ, यसलाई भनेको छोटो विश्राम। सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
6: एसई सकियो, अब रमाइलो शुरू भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम। राष्ट्रको संचार सबैको मन सुने रेडियो भेरी एफएम
1: तपाईँ अहिले सबैको मन सुन्ने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेतको वीरेन्द्रनगरमा दुई बालिकाको मृत्यु, सचेत रहन प्रहरीको आग्रह, वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन स्थानीयको माग, मुख्य गरी गर्भवती र सुत्केरीलाई बढ़ी जोखिम रहेको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगरमा रहेको खाद्य गोदाममा अत्यावश्यक दैनिक उपभोग्य वस्तु भरिभरा रहेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै खाद्यान्न ढुवानीको जिम्मेवारी पाएका ढुवानीकर्ताले भाड़ा महँगो हुने भन्दै ढुवानी रोकेपछि खाद्यान्न प्रदेश कार्यालयमा थन्किएको छ। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै ढुवानी भाड़ा महँगो भएको कारण देखाई खाद्यान्न ढुवानी कार्य प्रभावित भइरहेको प्रादेशिक कार्यालयका प्रमुख केशवराज बुढ़ाले बताउनुभयो। भाड़ाका सम्बन्धमा मूल्य समायोजन नभएको भन्दै ढुवानीको काम रोकेको उहाँले बताउनुभयो। सुर्खेतबाट कर्णालीका 10 जिल्लामा खाद्यान्न ढुवानी हुँदै आएको छ। हिमाली जिल्लामा चिसो मौसममा हिउँले बाटो अवरुद्ध हुने भएकाले यो समय पालिकासँग कम्पनीले सम्झौता गरेर खाद्यान्न ढुवानीको काम तीव्रताका साथ गर्नुपर्नेमा त्यो कार्य प्रभावित भएको छ। मूल्य वृद्धि भएसँगै त्यस क्षेत्रमा 30% मात्र खाद्यान्न ढुवानी भएको छ।
1: दाङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसारमा संलग्न 7 ट्रयाक्टर नियन्त्रणमा लिई कार्यवाही गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा माताहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले ढुङ्गा बालुवा र गिटी अवैध रूपमा ढुवानी गरिरहेका 7 ट्रयाक्टर नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डाक्टर हेमबहादुर केसीले जिल्लाका विभिन्न स्थानमा निगरानी तथा अनुगमनका क्रममा ट्रयाक्टर नियन्त्रणमा लिई कार्यवाही गरेको बताउनुभयो। नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उहाँको भनाई छ। कार्यवाहीपछि यी ट्रयाक्टरमाथि कुल 1,45,000 रूपियाँ जरिमाना गरिएको सूचना अधिकारी डाक्टर केसीको भनाई छ। प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसार पसार नियन्त्रणका लागि अनुगमन र कार्यवाहीलाई निरन्तरता दिइने उहाँले बताउनु भएको छ।
0: बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानले कर्णाली नदी थुनेर खेतमा पानी ल्याएका छन्। असारको पहिलो सातासम्म पनि पानी नपर्दा रोपाईका लागि स्थानीय स्रोत साधनको प्रयोग गरी श्रमदान गरेर नदी थुनेर पानी ल्याएको हो। खडेरीले गर्दा खेतीमा पानी नपुगेपछि करिब 5,000 किसानहरू ट्याङ्करमा झाला पाता र काठ दाउरा लिएर नदीमा पुगेर श्रमदान गरेका हुन्। उनीहरूले इन्टेक नजिकै रहेको कर्णालीको भंगालोमा स्थानीय स्रोत साधनले थुनेर ओखरिया इन्टेकतर्फ पानी ल्याएका हुन्। गेरुवा गाउँपालिका एक जनक नगर स्थित इन्टेकबाट 10,000 हेक्टर क्षेत्रफलमा सिंचाइ हुने गर्दछ। धान रोप्ने सिजनमा हरेक वर्ष किसानले नदीमा अस्थायी बाँध बाँधेर खेतमा पानी पुर्याउने गरेका छन्। तर राजापुर सिंचाई योजनाले निर्माण गरेको राजापुर सिंचाई प्रणाली अन्तर्गतको संयुक्त कुलो बढ़ी कुलो बुढ़ी कुल सिंचाई प्रणाली अन्तर्गत 12 मौजा रहेका छन्। राजापुर सिंचाई प्रणाली व्यवस्थित रूपमा निर्माण नहुँदा हरेक वर्ष जोखिम मोलेर किसानहरू नदीमा बाँध बाँध्न जानुपर्ने बाध्यता रहेको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो विश्राम।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
9: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल त्यसो भए आज त्यही जाउ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97054-67993।
10: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
11: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
10: नाक बन्द हुने समस्या,
11: नाकबाट रगत बग्ने,
10: नाकभित्र मासुको गिर्खा पलाएको,
11: घ्राण शक्ति गुम्ने,
10: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
11: कानको संक्रमण,
10: कान सुन्न गाह्रो हुने,
11: कान बज्ने समस्या,
10: चक्कर लाग्ने,
11: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
10: घाँटी दुख्ने,
11: आवाज बन्द हुने,
10: निल्न गाह्रो हुने,
11: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
10: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
12: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
13: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
14: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बालरोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
15: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम

0: रहेको उल्लेख गर्नु भएको छ।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा समूह एफ अन्तर्गत जापानले ट्युनिसियालाई 4 गोलले हराएको छ। विश्वकप फुटबलको इतिहासको 1000 खेलमा जापानले पहिलो हाफमा 2 र दोस्रो हाफमा 2 गोल गर्दै सहज जित दर्ता गरेको हो। जापानले समूह चरणको पहिलो खेलमा 2 पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको थियो। जिसकै समय एफमा जापानले 4 अंक जोडेको छ भने नेदरल्याण्डसको पनि समान 4 अंक छ। यस्तै 3 अंक रहेको स्वीडेन तेस्रो स्थानमा रहँदा अंकविहीन ट्युनिसिया सम्भावनाबाट बाहिरिएको छ। अमेरिकाको हस्टनमा भएको बिहान भएको खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 अन्तरले शानदार जित दर्ता गरेको। नेदरल्याण्डसका लागि ब्रायन बोब्रोबी र कोडी गापकोले समान 2-2 गर्दा समर भिलले 1 गोल थप्नुभयो। स्वीडेनका एन्थोनी एङ्ग्लाले भने 1 गोल फर्काउनु भएको छ। यसै गरी समर ईमा रहेको जर्मनीले आइभरी कोस्टलाई 2-1 अन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह यी अन्तर्गत क्यानाडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई 2-1 अन्तरले हराएको। यसैसँगै जर्मनीले 2 खेलबाट 6 अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा ठाउँ पक्का गरेको छ। आइभरी कोस्ट 3 अंकसहित दोस्रो स्थानमा रहेको छ भने यही समूहमा रहेका कुराकाओ र इक्वेडरले गोल रहित बराबरी खेल्दै 1-1 बाँडेका छन्।
0: विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार 9:45 स्पेन र साउदी अरब खेल्दैछन्। फिफा विश्वकप फुटबलमा आज राति समूह एचका स्पेन र साउदी अरेबिया खेल्न लागेका हुन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति 9:45 शुरू हुनेछ। त्यस्तै राति 9:15 समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलमा शुरू हुनेछ। विश्वकपमा भोलि बिहान 4:15 उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। विश्वकपमा बिहान 7:45 समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेत वीरेन्द्रनगरका 2 बालिकाको मृत्यु, सचेत रहन प्रहरीको आग्रह।
1: वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन स्थानीयको माग। मुख्य गरी गर्भवती र सुत्केरीलाई बढ़ी जोखिम हुने गरेको गुनासो।
0: अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। सुर्खेत सहित कर्णालीमा पनि योग प्रतिको आकर्षण बढ़दै।
1: र फिफा विश्वकप फुटबलमा जापान र नेदरल्याण्डसको जीत, जर्मनी नकआउट चरणमा प्रवेश।
0: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: रेडियो भेरी एफएम
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
6: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9858151960, 9841919336 र 9848289663।
7: सूचना:
8: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8, खजुरा, सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप

0: प्रशिक्षण प्राप्त पहिलो हड्डीरोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।

0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए संचालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा संचालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
2: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: सबैको मन सुने
5: रेडियो भेरी FM।

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन

0: ज्वाइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
3: लकी पिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Media Extreme Energy Drink.
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई
2: यही असार 12 गते शुक्रबार र 13 गते शनिबारको दिन
1: सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
4: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
7: आज राति र बिहान गरी चार खेल हुँदै नकआउटमा पुग्ने दौड़मा सबै टोली दबावमा।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: नेपालमा गुण्डा लगाएर ठेक्का हात पार्ने प्रवृत्तिको विस्तारै अन्त्य हुन थालेको छ, तर प्राविधिक र वित्तीय क्षमताको सही मूल्यांकन नगरी अत्यधिक न्यून दरमा ठेक्का ओगट्ने प्रवृत्ति भने अझै व्याप्त छ। गैर व्यावसायिक आचरणको सुधार गर्न, उनीहरूलाई कानूनी परिधिभित्र बाँध्न र आन्तरिक नियमन कायम गर्नको लागि अब सरकारले जोड़दार काम गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
9: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन जारी छ। आजदेखि शुरू भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि 4211 प्रतिनिधि भेला भएका छन्। महाधिवेशनबाट सभापति सहित 19 पदाधिकारी र 158 केन्द्रीय सदस्य चयन गरिनेछ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै रासोपा सभापति रवि लामिछानेले विगतका आन्दोलनहरूले दिएको उपलब्धिलाई स्वीकार गर्दै त्यसलाई संस्थागत गरेर अघि बढ़ने बताउनुभयो।
10: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौं। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
9: रासोपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले भने सरकारप्रति लिएको चिन्ताका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रासोपाको गाड़ी अनियन्त्रित नभएको भन्दै गन्तव्यमा पुगेर रोकिने बताउनुभयो।
11: र हाम्रो गाड़ी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर भएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला, हामीलाई मार्गदर्शन दिइराख्नु होला।
9: उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना र सुझाव दिएका छन्। कांग्रेस सभापति गगन थापाले रासोपाले पाएको जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले अहंकार भयो भने दलहरू विगतमा जस्तै समस्यामा पर्न सक्ने चेतावनी दिनुभयो।
12: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
9: एमाले नेता प्रदीप ग्यावलीले राष्ट्रपाले युवाले राजनीतिमा जोड्न सफल भएको उल्लेख गर्दै यसलाई संस्थागत बनाउनु पर्ने बताउनुभयो।
13: एउटा अभिव्यक्ति, एउटा जेस्टर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
9: नेकपाका नेता वर्षमान पुनले सुशासन र पारदर्शिताका मुद्दामा सहकारीको सम्भावना रहेको बताउनुभयो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेलले जनताले दिएको अवसर घुमी देशलाई ठूलो क्षति हुने बताउनुभयो। पूर्व प्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले भने रासुपाको उदयलाई नेपाली राजनीतिमा नयाँ मोडका रूपमा व्याख्या गर्दै सुशासन र स्थायित्वका केन्द्रित हुन सुझाव दिनुभयो। यसैबीच रासुपालाई चीनको कम्युनिष्ट पार्टी र भारतको भाजपा लगायतबाट पनि शुभकामना सन्देश आएको थियो, जसलाई महाधिवेशनमा औपचारिक रूपमा सुनाइएको थियो। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासुपाले आगामी नेतृत्व चयन गर्नेछ। सभापति र वरिष्ठ उपाध्यक्ष तय गरिसकेको रासुपाको पहिलो महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने अहिले सबैमा चासोको विषय बनेको छ। सन्तोष गन्धर्वको रिपोर्ट।
14: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको प्रथम महाधिवेशनलाई सर्वत्र चासोको रूपमा हेरिएको छ। मुख्य गरी बालेन्द्र शाह र जेनजी आन्दोलनमा अगुवाई गरेका कतिपय नेता, अभिनेता र अभियन्ताको प्रवेशले ओझिलो बनेको रासुपा महाधिवेशनबाट थप बलियो बनेर आउने अपेक्षा गरिएको छ। वर्तमान राजनैतिक परिवेशमा लामो विरासत बोकेका दलहरूलाई पछि पार्दै संसदीय अभ्यासमा पहिलो दलका रूपमा भूमिका निभाइरहेको रासुपाको आगामी नेतृत्वले अर्थ राख्ने भन्नुहुन्छ राजनैतिक विश्लेषक चन्द्र किशोर।
15: रासुपाले पहिलो पटक आफ्नो नीतिप्रति प्रतिबद्ध जाहिर गर्यो, त्यो भनेको गणतन्त्र लोकतन्त्र प्रति होइन, अनि जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हिँड्नुपर्छ भन्ने सामान्य मान्यता रहिआएको छ। त्यसकारणले राष्ट्रपाले गणतन्त्रको जुन बाटो लगिदिएको छ, उन्नत लोकतन्त्रको जुन बाटो दस्तावेजीकरण गरेको छ, बहुदलीय लोकतन्त्रमा दलले नेतृत्वलाई, दलले सरकारलाई मार्गनिर्देशन गर्ने हो, अनुशासनमा राख्ने हो र ओन ओनरसिप लिने हो होइन। पहिले वालेन्द्र शाहजी निर्दलीय रूपमा अगाडि बढ़िराख्नु भएको थियो, उहाँले पहिलो पटक यसरी चाहिँ दलीयतालाई स्वीकार गर्नुभएको छ, त्यसलाई कालो बादलभित्र चाँदीको घेराको रूपमा अहिले हामीले हेर्नुपर्ने हुन्छ।
14: चार वर्षमा रासुपाले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने आकांक्षी धेरै देखिएका छन्। तर रासुपाले नेतृत्वको चयनका लागि अप्नाएको फर्मुला भने अन्य राजनीतिक दलहरूको भन्दा फरक देखिन्छ। मुख्य नेतृत्व सभापति र वरिष्ठ नेता यथावत राख्ने सहमति भए पनि अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित छ। पार्टीभित्रको आकर्षण र नेतृत्वमा आउन चाहने नेता कार्यकर्तालाई रोक्न सभापति बाहेक पदाधिकारी पदमा एक प्रस्तावक र 21 समर्थक चाहिने नियम बनाइएको छ। सभापतिको हकमा भने 21 प्रस्तावक र 51 समर्थक हुनुपर्नेछ। त्यस्तै महाधिवेशन आउन केही समय अघि मात्रै आकांक्षीलाई सो घोषणा र प्रचार प्रसार नगर्न पनि भनिएको थियो। राष्ट्रपतिले महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने तयारी गरे पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको हकमा भने खुकुलो बनाइएको छ। सम्भवत सो पदमा दुवैजना बाहेक अन्यको उम्मेद्वारी पर्ने छैन। मुख्य पदमा नै छेकबारको नीति अप्नाएको राष्ट्रपाको प्रथम महाधिवेशनलाई कसरी लिन सकिन्छ? राजनीतिक विश्लेषक डाक्टर रुद्र शर्मा भन्नुहुन्छ,
16: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो। तर उहाँहरूको अब आन्तरिक रूपमा एउटा प्रक्रियाबाट गएर प्रक्रिया पार गरेर अनि त्यसपछि चुनिँदाखेरि चाहिँ अब त्यसलाई अन्यथा भन्न चाहिँ मिल्दैन। तर अब प्रतिस्पर्धा भएको भएदेखि चाहिँ त्यसले डेमोक्रेसीलाई अलिकति फराकिलो बनाउँथ्यो।
14: छोटो राजनैतिक कोर्समै जनमत तान्न सफल रासुपामा यसअघि नेतृत्वमा मतभेद नदेखिएको होइन। 4,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधन सहित नयाँ नेतृत्व चयन हुनेछ। दुई तिहाई शक्तिसहित सरकारमा रहेको दलको प्रथम महाधिवेशनबाट आउने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने विश्लेषण भइरहेको छ। गरेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य मुख्यपद सभापति र वरिष्ठ नेतामा अहिलेकै व्यक्ति यथावत हुने भएकाले केही नयाँ आकांक्षी र नेता व्यवस्थापन बाहेक केही आशा गर्न नसकिने बताउनुहुन्छ। यद्यपि राज्यसभाको महाधिवेशनबाट पुराना दललाई भनी निश्चित रूपमा केही सिकाइ हुने उहाँको भनाइ छ।
17: जस्तो चाहिँ अब आफ्नो चाहिँ फाउन्डिङ मेम्बर जो थिए, जो पार्टीको विषयका एकजना सदस्यहरू थिए, तिनीहरूलाई ससम्मान चाहिँ बिना निर्वाचन फेरि तिनीहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा राख्ने उनीहरूले निर्णय गरे। त्यस्तै चाहिँ अब जसको नेतृत्वमा चुनाव भयो, बालेन र रवि लामिछाने, र जनताले त्यसलाई इन्डोर्स पनि गरे, त्यो पनि एज इट इज नै रहने भयो। त्यो कुरालाई चाहिँ स्वाभाविक रूपमा मान्न सकिन्छ। जनताको बीचको म्यान्डेट लिएर आइसकेपछि त्यो छ। अब बाँकी अरू कुराहरू भनेको चाहिँ पद्धति लोकतान्त्रिक छ, अरू कुराहरूमा कसलाई कहाँ कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ तपसिलका भए।
14: निर्वाचन अघि राज्यसभाभित्र नेतृत्वमा आन्तरिक तिक्तता थियो। त्यही बीचमा तत्कालीन पार्टी महामन्त्री केही पदाधिकारीहरूले पार्टी छोडेको घोषणा समेत गरे। पार्टीबाटै मन्त्री बनेका व्यक्ति पनि आन्तरिक विमतिले अलग भएका थिए। तर जेएनजी आन्दोलनपछि पार्टीमा बालेन्द्र शाह र उहाँ निकट नेताहरूको आगमनले पार्टीलाई थप उचाइमा पुर्यायो। नेपाली उखान छ, बलेको आगो सबैले ताप्छन्। त्यसैले नेतृत्व चयनमा प्रतिनिधिले विवेक पुर्याउनु पर्ने विश्लेषकहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौं।
9: यसैबीच महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन राष्ट्रपतिले 10 सदस्यीय निर्वाचन आयोग र 12 सदस्यीय निर्वाचन समिति परिचालन गरेको छ। जस्तै गत 24 घण्टामा सुर्खेतमा छुट्टा छुट्टी घटनामा दुई बालिका सहित तीनजनाको डुबेर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका 15 वर्षीय सम्झना थापा र 13 वर्षीय कल्पना राउत टोनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुवैलाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै दैलेख घर भई हाल वीरेन्द्रनगर 6 बस्ने 18 वर्षीय रमेश पुन मगर पनि पुञ्च परी नगरपालिका 8 स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असार दोस्रो सातादेखि नयाँ ट्रयाक मार्फत सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। सड़क डिभिजन कार्यालय काभ्रे र सिन्धुलीका अनुसार अधिकांश स्थानमा ग्राभेल सड़क तयार भइसकेको छ भने वर्खामा समस्या नआओस् भनेर ठूला डुंगा राख्ने काम पनि भइरहेको छ। हाल रोशी खोलामा बनाइएको अस्थायी डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एसमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। खेल राति पौने 10 बजे हुनेछ। त्यस्तै समूह जीमा बेल्जियम र इरान बीच बिहान पौने 1 बजे प्रतिस्पर्धा हुनेछ। यस्तै बिहानी पख पौने 4 बजे समूह एसमा उरुग्वे र केब भर्डे बीच खेल हुनेछ भने समूह जीमा न्यूजील्याण्ड र इजिप्ट बीच बिहान पौने 7 बजे खेल हुनेछ। आज सम्पन्न खेलमा भने समूह यफमा जापानले ट्युनिसियालाई 4-0 गोल अन्तर्गतले पराजित गरेको छ। यस्तै समूह ईमा इक्वेडर र कुरासाओ बीचको खेल 0-0 बराबरीमा सकेको छ। समूह चरणका खेलहरूमा प्रतिस्पर्धा झन रोचक बन्दै गएको छ र टोलीले नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिरहेका छन्।
7: सन्तुष्टि रावल। डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनमा फेरि विवाद शुरू।
18: जिल्लाको फोहोर चाहिँ छलमरमा फाल्दैछन्, त्यही कारणले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नातिका भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
7: स्थानीय सचेत नहुँदा र स्वार्थपूर्ण निर्णयका कारण समस्या बढ्दो, रिपोर्टसँगै युनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
20: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
21: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रमा बनेका 320 वटा संरचना हटाइएको छ। पोखरा महानगरपालिकाले डोजर प्रयोग गर्दै वास्तोला कम्प्लेक्सका उक्त सटरहरूलाई हटाएको हो। महानगर र जग्गाधनी बीचको सहमतिपछि व्यवसायीहरूले सटर खाली गरेपछि संरचना हटाइएको हो। डणेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनका बारेमा फेरि विवाद शुरू भएको छ। अमरगढ़ी नगरपालिकाको वडा नम्बर 6 गुनेगार क्षेत्रमा स्थायी रूपमा फोहोर फाल्न संरचना निर्माण प्रक्रिया अगाडि बढ़ाउन खोजिए पनि स्थानीयले विरोध गरेपछि समस्या आएको हो। प्रहरी र डोजर सहित पुगेका टोली समेत स्थानीयको अवरोधपछि फर्किएका छन्।
23: डडेलधुराको अमरगढ़ी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा नम्बर 6 गुनेगार क्षेत्रमा करिब 4 करोड़ रूपियाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ। तर प्रस्तावित स्थान बस्तीर खानेपानीका मुहान नजिक रहेको भन्दै स्थानीयवासीले शुरूदेखि नै विरोध गर्दै आएका छन्। स्थानीय प्रेम टमटा:
24: यो नगरपालिकाले जबरजस्ती फोहोर लिएर फोहोर फाल्नेर यो 6 नम्बरका नेताहरू पनि यो भ्रष्टाचारी नेताहरू 6 नम्बरको यो त्यही भएर यो वडामा ताला लागेको हो। यदि जहिलेसम्म यो हाम्रो माग पूरा हुँदैन दोबारा डोजर आयो भनेपछि फेरि नगरपालिका पनि ताला लाउनु नपरोस्। यो सारा जनता चाहिने जनतामाथि बन्दुक तेर्सिएर यो चाहिने 17 शताब्दीको चाहिने शासन ल्याउनु मिल्दैन। यदि त्यो नगरपालिकाले वार्ता गर्छ भने हामीलाई पुरै व्यवस्थित अर्को ठाउँमा गराएर छनमरूपवासीलाई अनि चाहिँ त्यो घरमा पनि फाल्छ भने हामीलाई सहयोग त नत्र यो कुरा सहयोग हुने छैन।
23: असन्तुष्ट स्थानीयले अमरडी 6 वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन्। जिल्लाको फोहोर आफ्नै बस्ती नजिक ल्याउँदा दुर्गन्ध फैलिने वातावरण प्रदूषित हुने र जनस्वास्थ्यमा असर पर्ने चिन्ता स्थानीयवासीमा छ। अर्का स्थानीय राजेन्द्र ताम्रकार:
18: जिल्लाको फोहोर चाहिँ थलोमनोमा फाल्दैछन् त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नाति भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
23: करिब 14 रोपनी जग्गा खरिद गरी विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ठेक्का प्रक्रिया समेत अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। अमरगढ़ी नगरपालिका 5 वडाध्यक्ष तथा सरसफाई समिति संयोजक टंक छेत्री यसअघि विभिन्न स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिए पनि ती सबै स्थान भरिँदै गएको कारण दीर्घकालीन समाधानका लागि नयाँ केन्द्र आवश्यक परेको बताउनुहुन्छ।
25: अमरगढ़ी 5 पनि व्यवस्थापन गर्यौं, त्यसलाई 2-3 महिना त्यहाँ पनि राखेर काम चलाऊ, त्यहाँबाट पनि विरोध भयो। त्यसकारण हामीले नेपाल खाद्य संस्थानको जग्गामा हामीले त्यहाँ व्यवस्थापन हालसम्म गरिराखेका छौं। अब त्यहाँ पनि डम्पिङ गर्दा गर्दै त्यो पनि पूर्ण रूपले भरिएको अवस्था छ। अमरगढ़ी नगरपालिकाको मेजर विषयको भनेको यो डम्पिङ साइट हो। अब त्यहाँ अमरगढ़ी नगरपालिकाले जग्गा खरिद गरेको छ, उद्देश्य त्यही डम्पिङ साइट बनाउनुको लागि हो।
23: फोहोर व्यवस्थापनका बारेमा स्थानीयवासीसँग पटक पटक छलफल भए पनि सहमति टुट्न सकेको छैन। यहाँ फोहोर व्यवस्थापनको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परेको कारण पनि अन्तिम टुंगो नलाग्दासम्म अघि नबढ़ाउनु पर्ने माग सरकारवालाको छ। सागर ताम्रकार, CIN, आफ्नो FM डडेलधुरा।
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाइरहेको फ्राइड मन्थ र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण
26: हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो खाताबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ छन् हामीले देखाउने पर्छ, हामी पनि छौ।
7: सरकार र समुदायसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपेक्षा। हाम्रो पालो बाँकी नै छ, CIN को साझा खबर सुन्दै गर्नुहोला।
27: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस्। र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
2: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 307 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रत्येक वर्ष जून महिनामा प्राइड मन्थ मनाउँदै आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाउँछन्। प्राइड मन्थले विविध यौनिक र लैंगिक पहिचान भएका व्यक्तिहरूप्रति सम्मान, स्वीकार्यता र समावेशिताको सन्देश दिन्छ। नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्राइड मन्थलाई कसरी लिनुहुन्छ? उहाँहरूको अनुभव उहाँहरूको आवाजमा।
3: नमस्कार, मेरो नाम सिमरन सेचन हो। म ट्रान्सजेन्डर महिला र मेरो प्रणाम सिंहर र म यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु। सबैभन्दा पहिला सुरज तपाईँ सम्पूर्णलाई प्राइड मन्थको उपलक्ष्यमा धेरैभन्दा धेरै शुभकामना। अब कुरा गरौं प्राइड मन्थको। प्राइड मन्थ हामी किन मनाइरहेको छौ, कहिले शुरूआत भयो भन्ने कुरा गर्नु पर्दाखेरि सन् 1969 जून 28 दिन अमेरिकाको राज्यको एउटा शहरमा स्टरवाल भन्ने बारमा भएको घटना, त्यहाँ गरिएको संघर्ष र त्यसको जितसँगै अन्याय विरूद्धको आवाज उठाउनेको रूपमा चाहिँ हरेक वर्ष यो दिवस मनाइन्छ र यो एउटा मुभमेन्ट पनि हो। यसले हाम्रो समुदायको पहिचान, अधिकार र संस्कृतिलाई सम्मान गर्ने, एउटा आफ्नो पहिचानमा खुलेर आउने र गौरव गर्ने महिनाको विषय पनि हो र यो हाम्रो आवाजलाई विशेष सम्म पुर्याउने एउटा गर्वको महिनाको रूपमा पनि हामी लिइरहेका छौँ। र यो प्राइड मन्थले भनौँ अथवा गौरवको महिनाले के विशेषता बोकेको छ, के कुरामा अडिग छ भन्दाखेरि हामी सबै समान छौँ, चाहे त्यो लैङ्गिकताको हिसाबमा होस्, यौनिकताको हिसाबमा होस्, हामीले अन्य नागरिक सरह जुनसुकै राष्ट्रको होस् सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुराको उठान गर्न पनि र सँगसँगै हामी माथि घटिने भेदभाव, लाञ्छना, विभेदलाई न्यूनीकरण गर्न अथवा घटाउन र हाम्रो आफ्नो पहिचानलाई पनि स्वीकार गर्दै एउटा इतिहासमा लाई सम्मान गर्न पनि हामीले यो दिवसहरू चाहिँ मनाइरहेका छौँ र यसको महत्व नै त्यति नै छ।
4: म हनी महर्जन, आफूले आफूलाई तेस्रो लिङ्ग भन्दा अहिले गर्वै फिल गर्छु र आफूले पनि अब अरू हाम्रो समुदायले लुकेकोहरूलाई चाहिँ मैले धेरै खुलाएर ल्याएको छु एज अ ट्रान्सजेन्डर भएर। प्राइड मन्थ हाम्रो लागि एकदमै जरुरी छ किनभने अहिलेसम्म पनि यो संसारमा हामी जस्तो एज ए पिटिआइक्यू कम्युनिटीलाई बुझेको छैन, हामीलाई एडजस्ट गरेको छैन, तर हामी जस्तो अहिले एज ए पिटिआइक्यूले धेरै समस्याहरू भोगिराख्नु परेको छ। संसारमा हामी जस्तो एलजिबिटिक्यू संसारमा धेरै छन् तर नेपालमा मात्रै अब नभएको जस्तो मान्छेले कुरा गर्छ, यो त होइन। नेपालमा हामी पनि छौँ, हाम्रो समुदाय पनि छन् र हाम्रो समुदायको अधिकारको लागि पनि हामी यो प्राइड मन्थ मनाउनै पर्छ किनभने अहिले प्राइड मन्थ मनाएन भने रोडमा आएर मात्रै भएन, मिडियाले साथ नदिएको खण्डमा हाम्रो प्राइड मन्थ सक्सेस पनि हुँदैन। हामी जस्ता समुदायको धेरै समस्याहरू छन्, त्यो समुदायलाई समस्या भोग्न परिरहेको छन् र यसैले गर्दा समस्याले गर्दा मानसिक रूपमा धेरै समस्या आइरहन्छ, मेन्टल प्रब्लम हुन्छ, अनि त्यही कारणले गर्दा कि घरायसी समस्या निस्किन्छ, झगडा हुन्छ, साथीहरूमा पनि एलजिबिटिआइक्यूलाई हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यस्तो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो।
26: अनि त्यो खाताबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मनसन हामीले देखाउनै पर्छ, हामी पनि छौँ है भन्ने खालको हाम्रो यो सबैले समाजले देखाउनु पर्छ। त्यसैले हामीले यो प्राइड मन्थ मनाउनै पर्छ, मनाउँछौँ पनि हामीले।
5: हेलो नमस्ते। प्राइड मन्थको बारेमा कुरा गर्दाखेरि अब सबैजना समुदायले यसलाई चाहिँ यो जुन महिना चाहिँ स्पेसली होइन यो जुन महिनालाई चाहिँ हाम्रो गौरवको महिना भनेर मनाउने गर्नुभएको छ। लगभग हाम्रो यो दुई चार वर्ष भयो यो बिस्तारै सबैजनाले मनाउन लाग्नुभएको। अब मेरो विचारमा चाहिँ जुन महिनामा मनाउने एकदमै राम्रो हो, तर अब जुन महिना मात्रै होइन हाम्रो गौरवको महिना भनेको हाम्रो पहिचान हाम्रो अब आइडेन्टिटीको गौरव त हामीलाई बाह्रै महिना हर क्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ, र त्यसै गरी चाहिँ आफूलाई प्राउड फिल गराउनु पर्छ। अब जुन महिनामा मनाउने जुलाईदेखि चाहिँ आफ्नो आफ्नो आइडेन्टिटी के हो भन्ने कुरामा कन्फ्युजन हुने, अथवा अब जुन जुलाईदेखि चाहिँ फेरि अभियानमा एलजीबीटी मुभमेन्ट नै बिर्सिने गरी चाहिँ अब जुनमा मात्रै मनाएर चाहिँ हुने केही वाला छैन, त्यो पनि अब कुनै फन्डले अथवा कुनै फन्डिङ एजेन्सीजहरूले फन्डिङ गर्यो भनेर सेलिब्रेसन गर्ने, अनि फेरि भोलिदेखि चाहिँ अब यो सबैले बिर्सिने खालको हुन्छ क्या यो जुन परिपाटीले। त्यो भएको हुनाले चाहिँ हामीले आफ्नो आइडेन्टिटी आफ्नो पहिचान चाहिँ हरेक क्षण गौरवसँग मनाउनु पर्छ, अथवा पहिचानलाई चाहिँ हामीले गौरवताको साथ आफूले चाहिँ अब ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो, मेरो व्यक्तिगत धारणा हो। तर पनि अब सबै साथीहरूले अब नेपालमा मात्रै नभएर विश्वभरि नै अब यो एउटा इन्सिडेन्टलाई यसरी मनाउनु भनेको हाम्रो आफ्नो कम्युनिटीको लागि जुन एलजीबीटी कम्युनिटीको लागि चाहिँ साँच्चै नै गौरव पनि हो। र यो गौरवको महिना चाहिँ फेरि हाम्रो जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै नभएर सम्पूर्ण नेपाली सिटिजनले पनि यसमा सहभागी भएर अझ मनाउनुभयो, राम्रोसँग सेलिब्रेसन गर्नुभयो भनेदेखि चाहिँ हाम्रो एलजीबीटीआई कम्युनिटीको भिजिबिलिटीमा पनि राम्रो प्रभाव पर्छ, जसले गर्दाखेरि चाहिँ हामीले आगामी दिनहरूमा अब यो पैरवीहरू गर्नको लागि सजिलो हुन्छ, वकालत गर्न सजिलो हुन्छ, र साधारण मानिसहरूलाई चाहिँ एलजीबीटी भन्ने के हो भन्ने कुरा बुझाउनलाई नपर्ने अवस्था आउन सक्छ इन द डेज टु कम होइन। त्यो भएको हुनाले चाहिँ अब मनाउनु राम्रो हो, सबैले मनाइरहनु भएको छ, संघ संस्थाहरूले व्यक्तिहरूले मिलेर यथाशक्य यसलाई चाहिँ अब सापेक्षिक रूपमा लिनुपर्छ। तर अब मेरो व्यक्तिगत धारणा भनेको चाहिँ अब एउटा महिना मात्रै होइन, हामीले सधैँभरि मनाउनु पर्छ।
27: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न जिज्ञासा वा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
6: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन शुरू भएको छ। महाधिवेशनलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले पार्टीभित्र गुट खड़ा गर्नेलाई कार्यवाही हुने बताएका छन्। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयनका लागि पूर्ण तयारी गरेको छ। बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याक मार्फत सवारी सञ्चालनमा ल्याइने तयारी भएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङका कारण आफूहरूले काम गर्नै नसकेको बताउनु भएको छ। र फिफा विश्वकप 2026का खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छ, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
3: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 98585159960, 98481936 र 98488966।
4: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: यह जिंदगी के लथर बाटो लाला जो छाइन विदेश जाऊ पासपोर्ट बनाने पैसे छाने
1: ओइ ठुले एक्लै बसेर के गुनगुनाइराछस् त
0: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत शहर पन्जाबमा जा
0: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
1: हो त नि अमृत शहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
0: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि हो त्यही गएर सूर्जन रोकाईलाई भेट
0: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गएर के हो कसो
1: लकिपिराग फोन नम्बर 9820293948 9820293948
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनाश मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ता भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 9840044631
4: रेडियो भेरी एफएम

0: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984। सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन, एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय, वीरेन्द्रनगर 9, लाठीकोइली, सुर्खेत। सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 9858404913 र 9754967993।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517015।
4: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: Hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ हब अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
3: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिनेट इन्टर्न्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-51-960 98-481-19336 र 98-488-29966।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-456-55।
4: सूचना।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
5: रेडियो भेरी एफएम

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै

0: आइरहेको मानिकेय सुर्खेतले माघ एक गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
1: सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ, यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्तामा न्या?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
3: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत, सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
5: रेडियो भेरी एफएम

0: बाँच्नु बनायो क्यारु र कसरु भएको छ मेरा दिनेशै बाइजना भया
1: तै त ए काउजु क्या गर्न म गर्दछौ मुखभित्र
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
1: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुटाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486175 र 98484956576
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो
6: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
5: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
5: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
6: हौ हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि
5: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
5: हो त्यही गएर
6: सूर्जन रोकाईलाई भेट
5: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
6: लकी पिराक फोन नम्बर 98202993048 98202993048
7: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
8: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
10: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
10: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
11: नेपाल टेलिकम राष्ट्रको सञ्चार
12: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
13: रेडियो भेरी FM।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैङ्क मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई
1: यही असार 12 गते शुक्रबार र 13 गते शनिबारको दिन
3: सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह सास फुल्ने छाती र मुटु दुख्ने शरीर सुन्निने मुटुको बाथरोग मुटुको पेस मेकर एन्जियोग्राफी एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेसन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी इको 24 घण्टे होल्टर एबीपीएम टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
6: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
9: हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मीठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

बनाऊ बाबू पाटी पौवा देव गरीबलाई खाना बनाऊ बाबू पाटी पौवा देव गरीबलाई खाना सजिलो हुन्छ मरे पछि भए

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
1: पृथ्वीको पृथ्वी सुबेदार की सुबेदारनी हल्दार की हल्दारनी जमदार की जमदारनी भनिया चाहिँ पृथ्वीको पृथ्वी त्यही हो। यसै कारणबाट राजा पृथ्वी महाराज हुनुभयो भने पृथ्वी बनिन्। पृथ्वीलाई साराले सम्मान गरे अनि तीन भागमा विभाजन गरिदिने आदेश गरे। साराले महाराज कुलो पैनबाट पानी ल्याएर जब सिंचाई गर्न सुविधा होस् भन्नका खातिर पहाड़ भत्काइदिनु भयो। एक हिमाली भाग त्यसलाई भनिन्छ जब विकट पहाड़, दोस्रो मैदानी भाग, तेस्रो पूर्ण तराई भाग। यसरी तीन भागमा पृथ्वी रचना भएको छ। पृथ्वीले तीन भागमा परिणत गराएर तीन चीजको प्रयोजन गरिदिनु भयो महाराज पृथ्वीले। कुन कुनमा? एक नम्बरमा खेतीयोग्य जमिन, अर्को पशुयोग्य जमिन, अर्को जलयोग्य जमिन। तीन जमिनको तयारी भयो। पशु बस्ने तिनको पनि माहन हुँदैन, जल बग्ने ठाउँ त्यो पनि माहन हुँदैन, खेती गर्ने ठाउँ चाहिँ खेती गर्नै पर्छ भनिया छ। तर हाम्रो यहाँ अहिले खोलो पनि फर्काएर कता फालिदिए, त्यहाँनिर घरै बनाएका छन्, खेती नै गरेका छन्, जङ्गल मासेर डडेल लाएर भसकै बनाएर त्यहाँ पनि जब बस्ती नै बसाएका छन्। अनि पहिरो गयो भन्छन्, पहिरो जाने ठाउँमा घर बनाएपछि कहाँ जान्छन्? पोखरा जान्छन् त नि पहिरो। डुबाउने ठाउँमा गएर घर बनाएपछि किन नडुबाउँछ नि? पानीको भाग पनि मिचिया छन्, पशुको भाग पनि मिचिया छन्, पहिरो गएरै डुबायो। अनि नडुबाए कसलाई डुबाउँछ त नि? त्यसै कारणले महाराज यसरी सारा सम्पूर्ण आफ्नो आफ्नो भूमिको आफू आफूले रक्षा गर्ने, हामी खेतीयोग्य जमिनको रक्षा गर्ने, पशुको भूमिलाई नछुने, जलको भूमिलाई नछुने। यस्तो राजा परीक्षित महाराजका प्रति सुखदेव स्वामीले बताउनुभयो। लौ त सुन कादृशी प्रणाली, अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराज परीक्षितको हजुरमा सुखदेव आज्ञा गर्नुहुन्छ। अब यसै प्रसंगमा केही सुन्ने इच्छा छ कि त भनेर सोद्धा पृथ्वीराम गरिएको राजाले अब चक्रवर्ती राजा मात्र भएर पुग्दैन भन्ने विषयमा अब राजा बन्नको लागि प्रबल शक्ति लिनुभयो र अब त्यहाँ देख्नु प्रान्तको निमित्त एकै गराउनुभयो अनि सकल मनोरथ पूर्ण गर्नका लागि राजा पृथ्वीले एउटा काम गरिबोक्सेको छ, अश्वमेध नाम गरेको यज्ञ। अश्व भनेको घोडा, मेध माने त्यसको बलिदान दिएर पूर्ण गर्ने कामलाई अश्वमेध भन्छ। जसले सयवटा अश्वमेध यज्ञ पृथ्वी मण्डलमा बसेर गर्यो त्यो स्वर्गको राजा बन्छ भनेका छ। सयवटा यज्ञमा सहभागी बन्नेवाला त्यो मुक्ति हुन्छ भनेका छ। यहाँहरू कति यज्ञमा सहभागी बनिसक्नुभयो, सारा बनिरहनु भएको छ। मैले 25-26 गरिसकेँ पोखरामा, मैले सबैलाई देख्छु जताततै पनि। त्यसकारणले सयवटा अश्वमेध यज्ञ जो गर्छ त्यो व्यक्ति त्यो स्वर्गको राजा हुन्छ। त्यसमा राजा इन्द्र नाम गरिएको राजाले स्वत छोड्नुपर्छ उनले इन्द्रासन, अनि राजा स्वागत माने यस किसिमबाट राजा पृथ्वीले यज्ञ गर्नुभयो। 79 यज्ञ गरिसकेपछि सयकालाई साह्रै डर लाग्यो, भगवान के गर्ने होला, मेरो जीवनमा ठूलो घाटा पर्ने भयो भन्ने अनुमान गरेर पृथ्वी नाम गरिएको राजाले भगवान नारायण वासुदेव परब्रह्म परमात्माको प्रार्थना गर्नुभयो। 79 यज्ञ सम्पन्न भयो। सयकालाई छोडिएको बेलामा राजा बलिले माने राजा इन्द्रले त्यो घुँडा टपक्क टिपेर लगेर लुकाइदिनु भयो। किनभनेदेखि फेरि काटेपछि आँगा लाग्दैन भन्नको लागि सबै लगेर घोडा लुकाएपछि एकै कुरा हुँदैन, घोडा लुकाइदिनु भयो। त्यो घोडा लुकिसकेपछि अनि त्यसदेखि पछाडिबाट घोडा कहाँ गयो भनेर सोद्धाखेरिमा ब्रह्माजीको शरणमा पुग्नु भयो। रुँदै रुँदै इन्द्र महाराज भन्नुहुन्छ, ब्रह्म कमलैमा, ब्रह्म कमलैमा, विष्णु सुते जलैमा, ब्रह्मा कम

ब्रह्मा कमलमा विष्णु जलमा सुतेको बेलामा मधु कैटवले आक्रमण गर्दा रक्षा गर्नुभएको थियो जसरी हे मेरो नारायण हे मेरो ब्रह्माजी हे मेरो पितामह सेवा गर्छु पाउ पर्छु रक्षा गर्नुहोस् भनेर ब्रह्माजीले भनेपछि ल ठिक छ धन्दा नमान चिन्ता नमान अनि ब्रह्माजीले स्वयं महाराज इन्द्रका पासमा लिएर जानुभयो माने इन्द्र महाराजले जब पृथ्वीका पासमा महाराज पृथ्वी भन्नुभयो हजुर प्रभु भन्नुभयो राजा पृथ्वीले माफी देऊ यिनै राजा इन्द्रलाई माफी देऊ यिनले आफ्नो सिटको सुरक्षाको लागि आफ्नो राजनीति ब्याकग्राउन्ड परिपूर्ण गर्नका लागि आफ्नो कर्तव्यबाट च्युत नहुन् भन्नका लागि यिनी मेरो शरणमा गए मैले तिमीलाई यिनका शरणमा ल्याइदिया छु माफी देऊ जानी जानी गरिया काम कसैले जानिन भन्छ भने त्यहाँभन्दा ठूलो सजाय के हुन्छ लाटो त्यही हुन्छ बहिरो त्यही हुन्छ अन्धो त्यही हुन्छ अपाङ्ग त्यही हुन्छ त्यहाँभन्दा ठूलो सजाय के हुन्छ दुई पैसा डाँडेर के गर्ने हो जानी जानी काम गर्ने मैले जानिनँ हजुर माफी दिनुहोस् भन्यो भने त्यहाँभन्दा ठूलो सजाय केही हुँदैन जानी जानी घोडा चोर्ने अहिले त्यो घोडा चोरेको जब बापतमा मैले जानिनँ मैले माफ पाऊँ भनेर राजा इन्द्र स्वर्णपूर्ण घोडा टेकेर तिम्रो अगाडि परेका छन् माफी देऊ ब्रह्माजीका वचन सुन्नासाथ हुन्छ मैले माफी दिएँ मेरो यज्ञ गुणांश नै पूर्ण भयो सहयका लागि छोडिएको गुणा प्रतिबन्धित भयो भइहाल्यो उहाँले चित्त बुझाउनु भयो अनि महाराज इन्द्रले यज्ञ पूर्ण भएको जानकारी जाने आजबाट आफ्नो स्वर्गबाट आफू च्युत हुन नपर्ने प्रकारको दावी गरेर ब्रह्माजी भगवानका चरणमा परेर आखिरमा महाराज इन्द्रबाट माफी मागेर जान लाग्दा अब तिम्रो दरबारमा भगवान स्वयं नारायण विष्णु सवारी हुनुहुनेछ वहीँ प्रभु ईश्वर जगतका मालिकबाट जुन उपदेश गरिबक्छन्छ भगवान स्वयं प्रभुबाट हुकुम भएको जुन सुकै कुरा भए तापनि तिमीले ग्रहण गर वहीँ परमात्माको प्रतीक्षा गर भनिदिनुभयो हस्त अनि ब्रह्माजी र इन्द्र महाराज विदा हुनुभयो भगवान श्रीहरि परब्रह्म परमात्मा नारायण राजा पृथ्वीलाई दर्शन भेट दिन पुष्कर व्रतको महायज्ञ सवारी हुनाटी बक्सु भन्ने सम्बन्धको कथा यस अध्यायबाट

अब राजा परीक्षित बीस अध्याय में भगवान श्रीहरि परब्रह्म परमात्मा परमेश्वर को सवारी। राजा पृथ्वी को दरबार में भगवान को सवारी हुई बक्सु एक ही महापुरुष प्रभु ने। श्री भगवान वाचा राजा पृथ्वी ने राजा भगवान नारायण वासुदेव लाई दर्शन भेट पाऊ को चरण को सेवा जल बाट शरीर को पवित्रता रज्ञ पवित्रता पारी बक्से पछे विनती करनु वो ध्यान करते हुए श्री भगवान उच राजा पृथ्वी बोल सकन भे न पैला भगवान स्वयं आप हुकुम भाव श्री भगवान उच ऐसत्य कार्य सतम भंगम हे मेद सतस्य क्षमा पैता आत्मा ममुष्य क्षण तुम राशि। राजन पृथ्वी तिमले महान यज्ञ गर्यौ त्यो यज्ञ को प्रताप बाट सकल मनोभावना को विकास भयो तिमलाई म एउटा कुरा को प्रमाणीकरण गराइदिन्छु। राजा पृथ्वी भन्नु भो कि हो प्रभु भनेर सोद्धाखेरिमा अरु कुरा सुधियम साधवो लोक नरदेव नरोत्तम नाभि गृहन्ति भूतिगुरी नात्म कलेवरम विश्व ब्रह्माण्डमा म आफ्नो साथी बनाउन कसैलाई चाहन्न किनभनेदेखि मेरो नाम अच्युत हो। म कहिले नाश नहुने व्यक्ति म नाश नहुने भएको कारणले नाश हुने व्यक्तिलाई संगत गर यहाँ जाऊ वहाँ खाऊ यो बस यो गर यहाँ हिँड यहाँ डुल त्यो म किन भन्नु जरुरत छ मलाई त्यो कुनै आवश्यकता पनि छैन। अब राजा पृथ्वी तिमीले यज्ञ गर्यौ ठूलो काम गर्यौ सयवटा यज्ञमा जब यस किसिमले अश्वमेध यज्ञमा 79 यज्ञ सम्पन्न गर्यौ सयका लागि छोडिएको घुँडा तिमीलाई महाराज इन्द्रले लुकाए तिम्रा शरणमा ब्रह्माले इन्द्रलाई ल्याउनु भयो तिमीलाई उपदेश गर्न म आए। अब तिम्रा पासमा सनकादि चारवटा कुमार म तिमीलाई उपदेश गर्न पठाइदिन्छु त्यहाँभन्दा तिमी भाग्यमानी के हो। यज्ञ गरेर के गर्ने हो भन्दा भगवान प्राप्ति भगवत भक्ति प्राप्ति गर्ने नै हो यज्ञका मूल सिद्धान्त। तिम्रा यज्ञमा म ब्रह्मा विष्णु इन्द्र महाराज माफी माग्न सनकादि कुमार सवारी यहाँ भन्दा ठूलो के यज्ञ गर्छौ तिमी धन्य हो। तिम्रो जन्मको सफलताको कारण तयारी भएको छ भन्ने हुकुम हो भगवानले। या शत्रुमा सा नित्य निराशी श्रद्धान्वित भजते सनक मनोराजन प्रसिदशी श्री परमात्मा हरिबाट हुकुम भएको छ। यो ममतालाई छोड सारा सम्पूर्ण संसारमा जब दुःख हुने भनेको कुरा ममता हो। यो ममतालाई छोड मेरो र ममता भन्ने कुरालाई छोड ममता भन्नाले घमण्ड हुन्छ घमण्ड नगर केवल प्रेम गर श्रद्धा गर भावनाको विकास गर विश्वास भगवानमा गर प्राणीमा माया गर बस पुगिहाल्छ। विश्वासले मान्छेको गर्नु हुँदैन फेरि धोका हुन्छ। विश्वास भगवानसँग गर्ने माया दुनियादार सारा विश्वलाई गर्ने माया चाहिँ सबै प्राणीलाई गर्ने विश्वास चाहिँ भगवानसँग मात्रै गर्ने। तिमीसँग विश्वास गरे है भन्यो पल्लो घर गएर कुरा गर्न थालिहाल्छ त्यस्तासँग के गर्ने संसारै त्यसो विश्वास भगवानसँग पूर्ण रहोस्। भिन्न षड्लिङ्ग गुण प्रवाहो द्रव्य गृह कारक चेतनात्मन दुष्प्राप्स सम्पत्सु विपत्सु स्वर्य न विकृतेमयी बद्ध सौरिदा भगवानले आज्ञा भएको छ। बारम्बार यो बन्धन र मोक्षबाट रक्षित हुनका लागि सम्पत्ति र विपत्ति यी सबै कुरालाई सहज तरिकाले सल्टाउने यसरी भएको खण्डमा तिम्रो कल्याण भइहाल्छ नि बाबु। तिमी धन्दा नमान भगवानको भजन गर कीर्तन गर प्रार्थना गर निधिध्यास गर राज्यको अभिलाषा तिमीले चक्रवर्ती राजा भयो त्यहाँभन्दा ठूलो तिमी के हुन चाहन्छौ भन। चक्रवर्ती राजा त भइसक्यो स्वर्गमा महाराज इन्द्रलाई माफी दिनेवाला भयो त्यहाँभन्दा त ठाउँ हुन्न नि किनभने देखेन संसारमा कुनै पनि कुरा अति भयो भनेदेखि के हुन्छ अति सर्वत्र वर्जयत भन्छ। ज्यादै राम्रो भयो भने नराम्रोको सुरु हुन्छ। ज्यादै नराम्रो भइसकेपछि राम्रोको सुरु हुन्छ। ज्यादै ठूलो भएपछि अब त्यसको अधोन्नतितिर लाग्छ।

ज्ञा करण भरण विभुत्यत स्वर्ग स्वराद कथम प्रणेते गुण विक्री आत्मना ये नारकाणाम अभ्यसंति देहिनाम तानी से कैबल्य पते प्रणेन च। राजा पृथ्वी भन्नुभएको छ, भगवान प्रभु हे प्रभु हे वरदेश्वरात श्रोत ज्ञानी बानन्द्र मोक्ष एका मालिक हजुरसँग मैले के मान्दछु हजुरलाई भनेदेखि महान कैवल्य पद निर्णाम मनुष्यको कैवल्य पद प्रदान गर्न सक्ने हजुर नै हुनुहुन्छ, कहिले नाश नहुने पद प्रदान गर्ने। सौत्तम श्लोक महान मुखाचितो भवद पदा भोज सुधा कणानिल स्मृति पुनर्विस्मृत सत्य वर्मणा कुहे वितरण तलम भरे। बड़ा प्रेम साथ विनती गर्नुभएको छ राजा पृथ्वीले, भगवान हजुरको चरणारविन्दको ध्यान मनन कृतन योगीहरू र सन्त महन्तहरू हजारा हजारा वर्ष तपस्या लाखा वर्ष तपस्यामा मग्न हुने व्यक्तिले पाउन सकेका थिएनन्, तर आज म जस्तो एउटा पामर अर्काको भाग खोज्नका लागि गरिएको एकको आधिकारिक व्यक्तिले हजुरलाई मैले दर्शन पाएँ, योभन्दा ठूलो लाभ योभन्दा ठूलो फाइदा योभन्दा ठूलो महोत्सव के हुन्छ, भगवान ज्यादै प्रसन्न छु। हजुरको चरणमा मेरो भक्ति लागिराखोस्, कहिले पनि नटुटोस् भनेर विन्ती गरेपछि महाराज पृथ्वीले ठिकै छ अब तिमीलाई मेरो जयश्री, तर यो काम गर ऊ काम गर चाहिँ म भन्दिनँ, तिम्रो दरबारमा सनक सनन्दन सनातन सनत कुमार चारवटा कुमार पठाइदिन्छु, उनले जे गर्छन् त्यही काम गर तिमी मुक्ति हुनेछौ भनेपछि जय होस् नारायण भन्नुभयो परमात्मा परम धाम सवारी अन्तर्ध्यान शक्ति। राजा पृथ्वीको दरबारमा सनकादि चारवटा कुमार आउनुभन्दा पहिल्यै राजा पृथ्वीले आफ्नो जनताहरूलाई बोलाएर आज्ञा गर्नुभयो, हेर जनताहरू हेर प्रजाहरू, तिमीहरूलाई मैले स्वर्गको राजा बन्ने प्रबल आशा राखे, तिमीहरूलाई मैले बहुत दुःख दिए सय वर्षसम्मका लागि, अन्ततो गत्वा तिमीहरूको त्यो साकार हुन सकेन, आज तिमीहरूसँग म पनि माफी माग्छु मैले स्वर्ग लान नसकेको खण्डमा भनेर प्रजा वत्सल राजा पृथ्वीले विन्ती गर्दाखेरिमा सारा प्रजा विन्ती गर्छन् होइन महाराज हाम्रो दरबारमा विष्णु भगवान हाम्रा दरबारमा ब्रह्मा हाम्रा दरबारमा इन्द्र महाराज आएर शरण मागेपछि र ब्रह्मा विष्णुले दर्शन दिइ बक्सेपछि सनकादि कुमारको आवागमन भएपछि यहाँभन्दा ठूलो फाइदा हामी महसुस गर्दैनौ, जय होस् महाराजको कृति रहोस् भनेर प्रजाले विन्ती गरे। ब्रह्मसत्रको दीक्षान्त समारोहमा राजा पृथ्वीनामगिरीको महाराजले समस्त प्रजाहरूका प्रतिमा एउटा भावुक प्रस्ताव राख्नुभएको छ, अब सुन मेरो पिताजी कहाँ जानुभयो राजा बेन भनेर सोद्धाखेरिमा सारा ब्राह्मणहरू भन्नुहुन्छ हेर्नुहोस् महाराज हजुरको पिताजी परम धाम सवारी हुनुभयो, किनकि एउटा हिरण्य कश्यपको नामगिरीको दानवको छोरो हिरण्यक पनि प्रह्लाद जन्मदाखेरि त्यसको 21 कुल उद्धार भएको छ, तपाईँ जस्तो छोरो पाउनेवाला बाबा ती पनि नरक जानु पर्ला र परम गति प्रदान भइसक्यो, धन्दा नमान्नुहोस् महाराज तपाईँको पिताजीको परम गति प्रदान भयो भनेर परम गतिको प्रधानको लक्षण बारा सारा बताएर अनि आफ्ना आफ्ना मार्गले सवारी हुनुभयो, अनि सनकादि चारवटा कुमार राजा पृथ्वीका दरबारमा आउने कोशिशमा अहिले विवेक गर्दै हुई बक्षन् छ भन्ने सम्मानको कथा यस अध्यायबाट। देवाय गो ब्राह्मणेताय जगद्धेताय कृष्णाय गोविन्दाय नमो नमः। श्रीमद भागवत महापुराणको अहिले चतुर्थ स्कन्दको 22 अध्यायको बीच महाराज परीक्षितलाई सुखदेव स्वामीले कथाबाट प्रवचन दिइरहनु भएको छ। अघि कथा कहाँ गएर विश्राम भएको थियो भनेदेखि उत्तनपाद राजाका छोरा ध्रुव ध्रुवका छोरा उत्कलुनका छोरा वस्त्रुनका छोरा अङ्ग अङ्गका छोरा बेन बेन महाराजको शरीरको मथन ब्राह्मणबाट हुंकार भन्ने मन्त्रको प्रभावले मृत्यु गराएपछि बेनको शरीरबाट जब मन्थन गर्दाखेरिमा पैदा भएको व्यक्ति राजा पृथ्वी र महारानी अर्ची लक्ष्मी और नारायणको अंशावतार भएको हुनाले दुईजनाको दाम्पत्य जीवनको सुखमय त्यस बेलामा राजा जब पृथ्वी नाम गरिएको राजाले गरिबक्सेको यज्ञ हय अश्वमेध नामको यज्ञ नामशेष सम्पन्न शयका लागि छोडिएको हुना राजा इन्द्रले चोर्नु राजा इन्द्र ब्रह्माजीका शरणमा पर्नु ब्रह्माले इन्द्रसँग जब इन्द्रलाई पृथ्वीका अगाडि लिएर उभ्याएर माफी मगाउनु उनका एकैमा भगवान स्वयं नारायण विष्णुको सवारी हुई बस्नु भगवान नारायणले सबै कुराको वृत्तान्त कहिसकेपछि मुक्तिको मार्गको लागि राखिएको प्रस्तावको निमित्त यो मेरो विषय होइन अब यो विषय भनेको मेरो भक्तको विषय भएको कारणले तिम्रो पासमा सनक सनन्दन सनातन सनत कुमार चार कुमार आउनेछन् भनेर भगवानबाट निर्दिष्ट लक्ष्य प्राप्त गरिसकेपछि सनकादि चारवटा कुमारको प्रतीक्षामा ब्रह्मसत्रको दीक्षान्त समारोहमा महाराज पृथ्वी विराजमान हुनुभएको छ। महाराज पृथ्वीको अगाडि अहिले सनक सनन्दन सनातन सनत कुमार चारवटा कुमार सवारी हुनुभयो। सूर्यको तेज पुञ्ज जस्तो विमान लिएर अत्यन्त जब सूर्यका जस्ता तेजवान
महान कान्तिले भरिएका महा

0: कुरुसरूको सवारी भइसकेपछि महाराज पृथ्वीनाम गरिएको राजाले भगवानका भक्तिमा चित्त लगाउने यस्ता महामहिम व्यक्तिहरूको चरणरूपी कमलमा पाद्य मार्गमा आज पनि बाट पूजन गर्नुभयो र पृथ्वी राजा आज्ञा गर्नुहुन्छ हो आचरितम त्यन्ति मंगलम मंगलायना ईश्वरको दर्शन हासी ददृशानाम पृथ्वी आज्ञा गर्नुहुन्छ हे महान विश्व चरित्रले पूर्ण भएका जसका योगीले पनि पाइन सक्नुभएको दर्शन आज म जस्तो एउटा सामान्य नागरिक दर्शन पाउँदैछु धन्य हो शङ्खादेव कुमार जसका आफै भुइँ बटारिएको प्रभावबाट जब स्वर्गका वैकुण्ठका जय विजयको पृथ्वी मण्डलको पतन भयो यस्ता लोकपालले रक्षा गरिएका महापुरूषहरूलाई आज मैले स्वागत गर्न पाए भन्दै भिन्नु विन्ती गर्नुहुन्छ स्वागतम भो दिव्या श्रेष्ठ यद व्रताने मुमुक्षव चरन्ति श्रद्धया धीरा बालैव बृहन्ति च बडो प्रेम साथ आज्ञा गर्नुहुन्छ राजा पृथ्वी महाराज भन्नुहुन्छ म यहाँलाई स्वागत गर्न चाहन्छु म तपाईँहरूलाई सामान्य पञ्च हायन सर्वेशम पूर्वेशम अपि पूर्वजा पाँच वर्षदेखि छ वर्षको मेरो नदेखिने सबभन्दा पहिला जन्मिएका यस्ता महानुभावलाई मेरो स्वागत छ आद्यो मे सफल जन्माद्य मे तारित कुलम मेरो जन्म सफल मेरो कुलको उद्धार मेरो वंशको कल्याण गरिदिएको धन्य यहाँहरूलाई मेरो स्वागत महाराज पृथ्वीका यस्ता अमृत भाषा वचन सुनिसकेपछि शरदकादि कुमार उवाच सनत कुमार आज्ञा गर्नुहुन्छ साधु कृष्ण महाराज सर्वभूतैतात्मना भगवतां विदुषं चापि साधुनां मतिरः दृशे साधुमा श्रेष्ठ भएका विश्वमा सबैले प्रख्यात भएको चक्रवर्ती महाराज पृथ्वी धन्ने जब तपाईँलाई अब तपाईँको जवाब आग जब तपाईँका पासमा हामी उपस्थित भएका छौं यस कारणबाट तपाईँलाई के चाहिन्छ भनेर सोद्धाखेरिमा मेरो भगवान अब अरू कुरा केही चाहेको छैन मैले 79 के सम्पन्न गरे सयका लागि छोडिएको घुँडा राजा इन्द्रले रोकिदिनुभयो र जसको यज्ञमा गएर आज शरण मागिसक्नु भएको छ इन्द्रले जसका यज्ञमा भगवान विष्णुको सवारी भएको छ जसको यज्ञमा दीक्षान्त समारोहमा हामी आएका छौं ब्रह्माजी पाल्नु भइसकेको छ
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
1: त्यसैले वनभित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाउ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ
2: डिभिजन वन कार्यालय सुर्खेत
3: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन स्ट्यान्ड्स अ प्लेस अफ एक्सलेन्स चाणक्य पाठशाला Previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
4: विगत 41 वर्षदेखि विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
5: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको 1 घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। खुशीको खबर,
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र, सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँके, सम्पर्क मोबाइल नम्बर 98455369484।
2: सूचना।
7: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
8: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586 56455।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: सूचना।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
9: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
7: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
9: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
10: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौं।
11: फिजिसियन डाक्टर कुलराज साई द्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे